0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sanche. Sonu FM. In studio time.
2: It's 6 PM.
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बु
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
8: आज 2083 साल भदौ 14 गते आइतबार सन् 2026 अगस्त 30 तारीख भदौ कृष्ण पक्षको द्वितीय तिथि
1: काया करिरनका साथमा
9: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्रको शान किसान
9: अ कम्प्लिट पाइपिङ सोलुसन्स
7: काया कैरन शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट
8: जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार जटिल उद्धारको प्रयास चल्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित हुँदा राहत र उद्धारमा समस्या भोटेपोसी नदीमा फेरि बाढ़ी आएको भन्दै धादिङसम्म सतर्कता अपनाउन आग्रह
7: बाढ़ीपछि स्वास्थ्य संकटको डर बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अपनाउन आग्रह घरमै औषधि पुरिँदा र अस्पतालमा पनि अभाव हुँदा सुत्केरी र दीर्घरोगी जोखिममा
8: पुनर्निर्माणका लागि पाउने 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन
7: इरान विरूद्धका अमेरिकी प्रतिबन्धहरू थप कड़ा बन्दै अन्यायपूर्ण प्रतिबन्धहरूसँग नझुक्ने तेहरानको भनाई
8: र प्रिमियर लीगमा टोटनहमलाई हराउँदै न्यूकासलको पहिलो जीत
10: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एमपीआई भरतपुर चितवनको सूचना
11: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा संचालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एमपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
10: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
11: बीएससी एजीतर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
10: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन
11: फोन 056-421-2161 596-617 मोबाइल 98-550-67-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एमपीआईबाट शुरू गरौं

0: यो चाड़ पर्व में यूरो पेंट्स प्रस्तुत कर रंगीन घर बरसिंग उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाउनु लकी ड्रॉ कूपन पाउनु 3 वर्ष एसी 1 साल डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाउनु 1 जोड़ी को लागि बाली टूर यूरो पेंट्स घर मात्र हैन रंगाउनु सपना पनि
1: थोड़ी बचत धीरे कायदा बीमा का छन् फाइदे फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिंत बनाऊ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसहा पथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: काया पहिरनमा खबरको सिलसिला जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको आवाज सुनिएको भन्ने सूचना प्राप्त भएको छ। सूचनाको थप पुष्टि तथा वास्तविक अवस्था यकिन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। बाढ़ीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै अहिलेलाई रसुवा नुवाकोट र धादिङका नदी तथा खोला आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले केही बेर अगाडि सूचना निकालेर आग्रह गरेको छ। रसुवामा फेरि बाढ़ी आएको सूचना प्राप्त भएपछि काठमाडौँबाट बाहिरिने गाड़ीहरूलाई रोकिएको छ। बाढ़ी सम्बन्धी प्राप्त सूचनाका आधिकारिक पुष्टि हुन बाँकी रहेकाले हल्लाको पछि नलागी आधिकारिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
3: यस्तै भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि जलविद्युत आयोजनाका सुरुङभित्र फसेकाहरूको उद्धार जटिल बन्दै गएको छ। घटनाको 4 दिन बितिसक्दा पनि सयौं कामदार अझै सम्पर्क भइन्छन् भने सुरुङभित्रसम्म पुग्ने कठिन भएपछि विद्युतीय टनलभित्रको उद्धार कार्य अघि बढ़न सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल इफानका अनुसार प्रभावित क्षेत्रमा रहेका हाइड्रो प्रोजेक्टहरूमा काम गर्ने झण्डै 930 भन्दा बढ़ी कामदार अझै बेपत्ता छन्। 5 वटा प्रमुख आयोजनाहरूबाट मात्र 215 बढ़ी कर्मचारी सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। अप्पर त्रिचुली क्षेत्रबाट झण्डै 350 जनालाई टनलबाट उद्धार गरिएको भए पनि रसुवागढ़ी लाङताङ खोला लगायत आयोजनामा घटनास्थलसम्म पुग्ने कठिनाई भएको र सुरुङभित्रको अवस्था अज्ञात हुँदा उद्धार कार्य अत्यन्त जटिल बनेको छ। 4 दिनपछि चीन र भारतका विग्रेट टोली टनलमा पुगेका छन्। रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनाको टनलभित्र फँसेका नागरिकको उद्धारका लागि निरन्तर प्रयास भइरहेको यता सरकारले जनाएको छ। अविलम्ब वर्षा र अप्ठ्यारो परिस्थितिका बीच प्रभावित क्षेत्रमा नेपाली सेना सहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास भइरहेको छ। प्राविधिक टोलीहरू आपतकालीन उपकरण तथा प्राथमिक उपचार बाकस सहित स्थलगत समन्वयमा जुटेका छन्।
2: यसैबीच जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको प्राप्त सूचना अनुसार अहिले नुवाकोटमा बाढ़ी केही बढ़ेको तर ठूलो नरहेको हुँदा यसै सूचनालाई आधार मानेर अहिलेलाई रसुवा नुवाकोट धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढ़ीको जोखिम नरहेको भनेर बाढ़ी पूर्वानुमान महाशाखाले भर्खरै सूचना निकालेको छ। पालिकाका जनप्रतिनिधि र कर्मचारीहरू नै विपद प्रभावित हुँदा विवरण संकलन पीड़ितको उद्धार तथा राहत व्यवस्थापन पालिकाबाट हुने समन्वय र प्रशासनिक कामहरू नै हुन सकेका छैनन्। बाढ़ीपछि पालिकाका 12 कर्मचारी सम्पर्क विहीन छन्। यसैबीच बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्क विहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ। 7514 जनाको उद्धार भएको छ।
3: भोटेकोशीको बाढ़ीमा परेर मृत्यु भएका व्यक्ति र पशु चपाएको शव कुहिएर प्रभावित क्षेत्रमा महामारी जन्य तथा सरुवा रोग फैलने जोखिम देखिएको छ। बाढ़ीमा सयौं मानिस बेपत्ता भएकामा निकै कम जीवित भेटिएका छन् भने अधिकांशको शव पनि भेटिएको छैन। त्यस्तै हजारौं पशु चौपाया बाढ़ीमा परेकामा कुनै व्यवस्थापन भएको छैन। यसले महामारी जन्य रोग भयावह बन्न सक्ने भन्दै पूर्व तयारी र सावधानी अपनाउन चिकित्सकहरूले सचेत गराएका छन्। यत्रतत्र छरिएका शवका कारण हैजा झाडा पखला स्कब टाइफस रोडा भाइरस टाइफाइड त्यसै गरी हेपाटाइटिस ए र ई डेंगू मलेरिया छालाका संक्रमण श्वास प्रश्वास सम्बन्धी संक्रमण फैलन सक्नेमा सर्वरोग विशेषज्ञ चिकित्सकहरूको चिन्ता छ। वरिष्ठ सर्वरोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले तत्काल प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता नअपनाएर सार्वजनिक स्वास्थ्य संकट नियन्त्रण सक्ने चेतावनी दिनुभयो। स्वास्थ्य मन्त्रालयले पनि बाढ़ीग्रस्त क्षेत्रमा बिना काम भेटभाटका लागि नजान र स्वास्थ्य सचेतना अपनाउन आग्रह गरेको छ। ठूलो संख्यामा शवहरू भेटिएका छैनन्। पशु चपायामा पनि त्यत्तिकै मरेका देखिएको छ। यो समयमा संक्रमण जन्य रोग फैलिने अति डर हुन्छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले भन्नुभयो, हामीले जहाँ जहाँ खानेकुरा र राहत वितरण भएको छ त्यहाँ अति सावधानी अपनाउन भनेका छौं। उद्धारकर्मीले पनि यस्तो अवस्थामा महामारी जन्य रोगबारे विशेष ध्यान दिनुपर्छ। स्थानीयले सब वा मरेका पशु चौपाया देखेमा प्रहरीलाई खबर गर्नुपर्छ। महामारी जन्य रोग फैलियो भने निकै डरलाग्दो अवस्था आउने उहाँको भनाइ छ। अब त्यसमा केन्द्रित भएर काम शुरू गर्ने सरकारको तयारी छ। महामारी जन्य रोग फैलियो भने निकै डरलाग्दो अवस्था आउन सक्छ। अब त्यसतर्फ सबै मिलेर अघि बढ्नुपर्छ। आजको नयाँ पत्रिकामा खबर छ।
2: यसैबीच बाढ़ी प्रभावित क्षेत्रका कतिपय पीड़ितको घरमै औषधि पुरिएको छ, अस्पतालमा पनि अभाव भएको छ। त्यसैले सुत्केरी र दीर्घरोगी जोखिममा रहेका खबर कान्तिपुरले छापेको छ। भोटेकोशीको बाढ़ीमा परि ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले शनाखत गर्न सक्ने गरी नेपाल प्रहरीले वैज्ञानिक अभिलेखीकरण सहित सुरक्षित व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाएको छ। बाढ़ीले बगाएर नदी किनार खोल्सा तथा विभिन्न ठाउँमा पुर्याएका शव तथा शरीरका अंगहरू संकलन गरेर कानूनी प्रक्रिया पूरा गर्ने, फरेन्सिक प्रमाण सुरक्षित राख्ने र त्यसपछि स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर अन्तिम व्यवस्थापन गर्ने प्रक्रिया एकीकृत रूपमा अघि बढ़ाइएको प्रहरीले जनाएको छ। काया कैरनमा गाँठका कुरा श्रृंखलाको दोस्रो भागमा पैसा आउनु अघि संसार कसरी चल्थ्यो भन्ने रोचक जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाखिमपाट काठमाडौँ.
1: भर्ना खुल्यो.
2: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इंजीनियरिंग कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्यूटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो.
1: सम्पर्क एक्मे इंजीनियरिंग कलेज वसुन्धरा काठमाडौँ.
2: फोन नम्बर 01-5670-924 5670-925.
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ. यतिन्जेल हामीले घोटेकोशी नदीमा फेरि बाढ़ी आएको सूचना प्राप्त भए पनि अहिलेलाई ठूलो जोखिम नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई, जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार जटिल, उद्धारको प्रयास चल्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित हुँदा राहत र उद्धारमा समस्या, बाढ़ीपछि स्वास्थ्य संकटको डर, बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अपनाउन आग्रह, घरमै औषधि पुनिदा र अस्पतालमा पनि अभाव हुँदा सुत्केरी र दीर्घरोगी जोखिममा सबको वैज्ञानिक अभिलेख राखेर व्यवस्थापन गरिँदै लगायतका खबर प्रस्तुत गर्यौं.
4: भोटेकोशीमा अस्ति बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दलित प्रभोग उद्धार कोषमा हिजो बेलुकीसम्म 5,44,46,00,000 रूपियाँ जुटेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ. शुक्रबार साँझसम्म 4,38,00,000,00 रूपियाँ संकलन भएको थियो. बाँकी रकम हिजो थपिएको हो. विभिन्न बैंक तथा व्यावसायिक संस्था, सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण भएको छ. सहयोग रकम संकलन हुने क्रम पनि जारी रहेको छ.
3: भोटेकोशी बाढ़ीबाट भएको क्षतिको पुननिर्माण र पुनर्स्थापनाका लागि पौने आठ खर्ब रूपियाँ अर्थात 5 अर्ब अमेरिकी डलर आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ. अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले अन्तर्राष्ट्रिय समाचार एजेन्सी द रोइटर्ससँगको कुराकानीमा बाढ़ीबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण तथा अरू पुनर्स्थापनाका लागि पौने 8 खर्ब आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताउनु भएको हो. क्षति तथा नोक्सानीको पूर्ण विवरण आउन बाँकी रहेकाले यो प्रारम्भिक अनुमान मात्र भएको उल्लेख गर्दै मन्त्री वाग्लेले सम्पूर्ण क्षति विवरण आएपछि वास्तविक लागत यकिन हुने बताउनुभयो. परराष्ट्र मन्त्री शिशिर खनालले सरकार तत्कालका लागि खोज, उद्धार र राहत कार्यमा केन्द्रित रहेको बताउनु भएको छ. उहाँले उद्धार तथा राहतको काम पूरा भएपछि विपदपछिको मूल्यांकन हुने र त्यसकै आधारमा पुनर्स्थापना तथा पुननिर्माणका लागि दात्री समुदायसँग सहयोगका लागि आग्रह गरिने बताउनु भएको छ.
4: हजारौं वर्ष अघि अहिले जस्तो पैसा थिएन. पैसा नभए पनि हाम्रा पुर्खा थिए. रोग थियो, निन्द्रा थियो, भोक थियो, संसार चलायमान थियो. पैसाको आविष्कार हुनु अघि मानिसहरू आफूलाई चाहिने सामान साटासाट गरेर काम चलाउँथे, जसलाई हिजो आज वस्तु विनिमय अर्थात बार्टर सिस्टम भनिन्छ. प्रस्तुत छ गाँठका कुरा श्रृंखलाको दोस्रो भाग.
3: पैसा जन्मनु अघि व्यक्ति, परिवार, समुदाय, समाज र देश देशावरको आर्थिक कारोबार वस्तु विनिमय अनुसार चल्थ्यो. समाज र समुदाय छरिएको थियो. कतै जाडो धेरै, कतै गर्मी, कतै धान फल्थ्यो, कतै जौ र कोदो. मौसम अनुसार पशुपालन पनि विविध थियो. किसानले अन्न फलाउँथे, गोठालाले दूध र घिउ उत्पादन गर्थे, कसैले माछा मार्थे, कसैले कपास रोप्थे, कसैले धागो काट्थे, कसैले कपड़ा बुन्थे, कसैले औजार बनाउँथे. तपाईसँग अन्न छ, मलाई खेतीपाती गर्ने औजार चाहिएको छ. मसँग खेतीपाती गर्ने औजार छन्, मलाई खाने अन्न चाहिएको छ. दुवैजनाको आवश्यकता मिल्यो भने साटासाट भयो. तर साटासाटका आफ्नै सीमितता र समस्या पनि थिए. एक बोरा धान भएको किसानलाई जुत्ता चाहियो, तर जुत्ता बनाउने मान्छेलाई धान नचाहिँदा के गर्ने? जुत्ता बनाउनेलाई कपड़ा चाहिएको छ, कपड़ा चाहिएको मान्छेलाई नुन बेच्नु छ, नुन बेच्नेलाई घिउ चाहिएको छ, घिउ बेच्नेलाई धान चाहिएको छ. अब यस्तोमा के गर्ने? सबैजना एकै ठाउँमा भेटेर कुरा मिलाउ भन्यो, ढाकुटाको धारणी पुर्याउने गाह्रो. सबैजनालाई भेला पारिहाल्यो भने चाहिएको मात्रा र मोल मिलाउन झन साह्रो. साटासाट प्रणालीमा वस्तुको मूल्य कति हो भन्ने साझा मापदण्ड बनाउन कठिन भयो. मान्छेका आवश्यकता बढ्दै गयो, समुदाय ठूलो हुँदै गयो, वस्तु विनिमय गर्ने ठाउँहरू बढ्दै गए, यसरी वस्तु विनिमय गर्ने ठाउँलाई हाट भनिँदै गयो, हाटहरू बढ्दै गए, हाटसँगै वस्तु विनिमय टाढा टाढासम्म फैलिँदै गयो। स्थानीय गाउँमा मात्र होइन, अर्को गाउँ, अर्को शहर र अर्को देशसँग पनि व्यापार गर्नुपर्ने भयो। त्यसपछि मानिसहरूले केही यस्ता वस्तु खोज्न थाले जसलाई धेरैले स्वीकार गरून्, सजिलै पोख्न सकियोस् र आवश्यकता पर्दा फेरि अर्को वस्तुसँग साट्न सकियोस्। कतै नुन, कतै अन्न, कतै पशु, कतै सिप र श्रम पनि विनिमयको माध्यम बने। यसरी वस्तुको विनिमय हुँदै जाँदा सबैले स्वीकार गर्ने वस्तु हुन पुग्यो तामा तथा अरू धातुको टुक्रा। धातुका टुक्राबाट बनाएका सिक्का टिकाउ भए, बोक्न सजिलो भयो, तौलेर धातुको मूल्य निर्धारण गर्न पनि सकिने खालको भयो। त्यसैले कागजका नोट अघि संसारभर सुन, चाँदी, तामा, पित्तल र सिल्भर धातुका सिक्का चलन चल्तीमा आए।

0: अब प्रश्न हुन्छ, पहिलो सिक्का कहाँ बन्यो, कागजी नोट कसरी आयो, बैंकले पैसा कसरी जन्मायो, अनि आज पैसा मोबाइलको स्क्रिनमा कसरी पुग्यो। यी सबैको कथा गाठका कुराको अर्को श्रृंखलामा लिएर आउनेछौ।
1: गएको मतलब 10 गतेको रसुवा बाढ़ीले दशैं तिहार लक्षित आयात प्रत्यक्ष प्रभावित भएको छ। हिमालय सीमापार वाणिज्य संघका अनुसार रसुवा भन्सार यार्डमा रहेका झण्डै 500 कन्टेनर बगाएको अनुमान छ। यस्तै चिनिया भन्सार पारी झण्डै 250 कन्टेनर बाटोमै अलपत्र परेका छन्। बाढ़ीले बगाएका र भन्सार पारी बाटोमा अलपत्र कन्टेनरमा दशैं तिहार लक्षित सामान छ। संघका पूर्व अध्यक्ष अशोक कुमार श्रेष्ठले नाका क्षेत्र र चिनिया भूभागमा 250 भन्दा बढ़ी कन्टेनर रोकिएको अनुमान गरिएको बताउनुभयो। रसुवाको बाटो र प्रभावको क्षति हेर्दा नाका तत्काल शुरू हुने अवस्था छैन। कन्टेनरमा लत्ता कपड़ा, जुत्ता चप्पल, फलफूल, काजू, किसमिस लगायतका भारी मसला, इलेक्ट्रोनिक्स र धातुका सामान लगायत रहेका संघले जनाएको छ। नाका ठप्प भएपछि सरकारले तातो पानी र कोरला नाकालाई विकल्पका रूपमा अघि बढ़ाउनु पर्ने व्यवसायीको माग छ।
0: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालबाट निर्यात हुने प्रमुख 20 वस्तुकै निकासी बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षको साउनको तुलनामा चालू वर्षको साउनमा मूल्यका आधारमा प्रमुख 20 निर्यात वस्तुको निकासी बढ़ेको हो। सबैभन्दा ठूलो वृद्धि फलाम, स्टील तथा तिनका उत्पादनको निर्यातमा देखिएको छ। गएको वर्षको साउनमा 35,59,00,000 रूपियाँ बराबरको फलाम, स्टील तथा तिनका उत्पादन निर्यात भएकोमा चालू आर्थिक वर्षको यसै अवधिमा बढ़ेर 2,03,79,00,000 रूपियाँ पुगेको छ। यो 472.5% वृद्धि हो। यस्तै कुकुर तथा बिरालोको खानाको निर्यात 188.02% बढ़ेको खबर कारोबार लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढ़ी र डुबानबाट बच्न के गर्ने,
3: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ,
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: ਮਾਫ ਦੇ ਮਾਫ ਦੇ ਜੀ ਜੀ ਦਾ ਜਿਸ ਹੋ
1: ਦੇਸ਼ਾਂ ਖੁਸ਼ੀ ਦਾ ਕਨੈਕਸ਼ਨ
0: ਹਰ ਇੱਕ ਮਾਨਸੀ ਕੋ ਸਪਨਾ ਜਪਨਾ ਰ ਸਹਨਾ ਪੈਸਾ
2: ਪੈਸਾ ਮਾਚ ਸਕਤੀ ਪੈਸਾ ਮਾਚ ਸਹਾਰਾ
0: ਧੋਤੀ ਪਟੁਕਾ ਰ ਇਜ਼ਾਰ ਕੋ ਗਾਠੋ ਹੁਦੇ ਗਾਰ ਹਨ ਸਮਮ
2: ਬੈਂਕ ਕੋ ਚੈੱਕ ਟੋਕਨ ਏਟੀਐਮ ਹੁਦੇ ਹਾਥ ਕੋ ਮੋਬਾਈਲ ਸਮਮ
0: ਯੋਚ ਪ੍ਰਸ਼ਨ कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाठका कुरा
0: गाठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाठका कुरा
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर नुवाकोटको विदुर नगरपालिका दशमा रहेको दाबिलेको पाखरमा जस्ताले छाएको एउटा मात्र घर छ। वरिपरि अरु घर छैनन्। तल हेर्यो भने भोटेकोसीले बस्ती बगाएर थुपारेको गिगरान मात्र देखिन्छ। पक्की घर डुबेका छन्। पारिपट्टिका सङ्ग्ला घरहरू पनि सुनसान देखिन्छन्। तर दाबिलेको पाखोमा रहेको सागुरो घरमा बाढ़ीपछि पाहुना भने टुटेका छैनन्। बाढ़ी आएकै दिन गएको भदौ 10 मा उत्तरगढ़ माध्यमिक विद्यालयमा अध्ययनरत 31 जना विद्यार्थी र शिक्षकले समेत त्यहाँ ओत

0: पाए। 81 बाढ़ी आए पछि बल्ल तल्ल जोगिएर उनीहरू त्यहाँसम्म पुग्न सफल भएका थिए। त्यस दिन उनीहरूका लागि यो घर सुरक्षित आश्रय स्थल बनेको थियो। वरपर घर नभएकाले बाढ़ीभित्र पीड़ितहरूका लागि यो घर अहिले भोक प्यास मेटाउने मात्र नभई रात परे बास बस्ने स्थल पनि बनेको छ। बाढ़ी पहिरोमा परेका आफन्त र भागेर ज्यान जोगाउनेहरूका लागि यो घर एक किसिमको सेल्टर जस्तै बनेको छ। घर धनी प्रेम बहादुर र उहाँका श्रीमती मैया तामाङ अशक्त हुनुहुन्छ। प्रेम बहादुरको मेरुदण्डमा समस्या आएकाले जसोतसो लौरोको सहारामा घर वरपर मात्र गर्न सक्नुहुन्छ। मैयाको देब्रे खुट्टा राम्रोसँग चल्दैन। तामाङ दम्पति अशक्त भए पनि घरमा आएका पाहुनालाई झर्को नमाने गाँसबासको व्यवस्था गरिरहनु भएको छ। भोको पेट राख्नुहुन्न। त्यस क्षेत्रमा सरकारको समेत उपस्थिति छैन। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। अमेरिकाले इरानमाथि आर्थिक दबाव थप कड़ा बनाउँदै विश्वभर रहेका उसका आय स्रोत र व्यापारिक संजाललाई निशाना बनाइरहेका बेला तेहरानले अमेरिकी दबावमा नझुक्ने अडान दोहोर्याएको छ। अमेरिका र इरानबीच चलिरहेको तनावका बीच तेहरानले अमेरिकाले लगाएका अन्यायपूर्ण आर्थिक प्रतिबन्ध विरूद्ध दृढ़तापूर्वक उभिने जनाएको छ। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले विदेशी व्यापारमा उल्लेखित गिरावट आएको स्वीकार गर्नुभएको छ भने देशमा मुद्रास्फीति पनि उच्च स्तरमा पुगेको छ। तर तेहरानले आर्थिक दबावका बावजूद आत्मसमर्पण नगर्ने जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले वार्ताको ढोका बन्द नगरेको भए पनि आफ्नो राष्ट्रिय सुरक्षा र हितमा सम्झौता नगर्ने स्पष्ट पारेको छ। इरानी सेनाले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको दावी गरेको छ। अमेरिकाले भने इरानमाथि आर्थिक दबाव अझै बढ़ाउने नीति लिएको छ। वाशिङटनले इरानसँग व्यापार वा आर्थिक कारोबार गर्ने विदेशी संस्था र देशमाथि समेत कार्यवाही हुन सक्ने चेतावनी दिएको छ। अमेरिकी रणनीतिको उद्देश्य इरानलाई आर्थिक रूपमा थप एक्ल्याउँदै वार्तामा फर्कन दबाव दिनुभएको विश्लेषकहरूको भनाइ छ। युद्ध शुरू भएको छ महिना भइसक्दा पनि कुनै पनि पक्ष पछि हट्ने संकेत देखिएको छैन। यद्यपि पाकिस्तान र कतार तथा क्षेत्रीय देशहरूले दुवै पक्षबीच संवाद पुनः शुरू गराउन कूटनीतिक प्रयास गरिरहेका छन्।
0: अब खेल खबर। न्यूक्यासल युनाइटेडले प्रिमियर लीगमा पहिलो जित दर्ता गर्दा टोटनहम हटस्पर्सले लगातार दोस्रो हार बेहोरेको छ। हिजो भएको खेलमा न्यूक्यासलले टोटनहमलाई 2-0 पराजित गरेको हो। घरेलु टोलीका लागि एन्थोनी एलांगा र इवाने बिसाले गोल गरेका छन्। गएको हप्ता लिभरपूलसँग 2-2 बराबरी हुँदा न्यूक्यासलका लागि प्रिमियर लीगमा पहिलो गोल गरेका एलांगाले यस खेलमा पनि गोल गर्दै नयाँ सिजनमा आफ्नो गोल संख्या 2 पुर्याएका छन्। खेलको 62 मिनटमा उनले निको गोन्जालेज र अमार डेजिसको सहयोगमा गोल गरेका थिए। त्यसपछि 72 मिनटमा विशाले गोल गर्दै न्यू क्यासलको जीत पक्का गरे। टोटनहमले सिजनको शुरूआती 2 खेलमै लगातार हार बेहोरेको छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती मध्य प्रदेशका केही ठाउँ बाहेक देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। गएको 12 घण्टामा गोर्खामा सबैभन्दा बढ़ी 120 मिलिमिटर पानी परेको छ। यसै गरी सिन्धुपाल्चोक कास्की म्याग्दी दार्चुला र कञ्चनपुर लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। आज कोशी बागमती गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग कर्णाली प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली तथा पहाड़ी भेगका धेरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: भोटे कोशी बाढ़ीका कारण क्षति पुगेका मोबाइल टावर मर्मतपछि फेरि संचालनमा आउन थालेका छन्। सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले प्रभावित जिल्लाहरूमा रसुवा र नुवाकोटका विभिन्न ठाउँका मोबाइल टावर मर्मत समारपछि संचालनमा ल्याएका छन्।
1: रसुवा र नुवाकोटमा 11 वाणिज्य बैंकका 17 भन्दा बढ़ी शाखा रहेकोमा भोटे कोशी बाढ़ीले सबैमा पूर्ण रूपमा क्षति पुर्याएको छ। ती शाखामा करिब 4 अर्ब 35 करोड़ निक्षेप र 2 अर्ब 42 करोड़ रूपियाँ ऋण प्रवाह छ। यो तथ्याङ्क बैंकहरूको रसुवा र नुवाकोटका स्याफुवेशी तथा तिमुरी शाखामा रहेको निक्षेप र कर्जा प्रवाहको हो। आजको कान्तिपुरमा खबर छ।
0: डाँडाको बस्ती वरपर उभिँदा पनि सिरिङ्ग हुने डरलाग्दो भीड़ अनि त्यही भीड़को पाखामा ज्यान हत्केलामा राखेर गरिने खेतीपाती भीड़मा बुट्यान फाँडेर बनाइएको जमीनमा पसिना बगाएर वर्ष भरी दुख कर मुस्किल छ महीना खान पुग्छ। दार्जीलिङको बेनीघाट रोरान गाउँपालिका दुई भूसबाङका 36 परिवार बाँकी छ महीना ज्याला मजदूरी कन्नमूल र अनिकालसँग जुधिरहेका खबर नयाँ पत्रिकामा छ।
1: रसुवाको गोसाईकुण्ड गाउँपालिका दुई टिमुरेमा पहिरोमा पुगिएकी करिब 6 वर्षीय बालिकाको घटनाको दोस्रो दिन अस्ति 60 घण्टापछि जीवितै उद्धार गरिएको छ।
0: रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा आवेदन दिएका 76,000 भन्दा बढ़ी नेपाली युवाको कोरियन भाषा परीक्षा असोजभित्र संचालन हुने भएको छ।
1: परिवारसँग काठमाडौँको भिरकुटी मण्डपमा जारी 18 नारा अटो सो 2026 घुम्ने योजना बनाएकाहरूले मेड इन नेपालको आकर्षणमा ध्यान केन्द्रित गरेका खबर आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। अहिले पनि नारा अटो सो चलिरहेको छ।
0: रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीले बगाएर धादिङ पुर्याएको सेफ तोड़फोड़ गरी नगद रकम निकालेर लगेको आरोपमा धादिङ प्रहरीले 29 जनालाई नियन्त्रणमा लिएको छ।
1: काया कैरनमा अब पालो उखानको
0: समयले सबै कुरा मिलाइदिन्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार जटिल। उद्धारको प्रयास चल्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित हुँदा राहत र उद्धारमा समस्या। भोटेकोसी नदीमा फेरि बाढ़ी आएको भन्दै धादिङसम्म सतर्कता अप्नाउन आग्रह।
1: तर अहिले ठूलो बाढ़ीको जोखिम नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ। बाढ़ीपछि स्वास्थ्य संकटको डर, बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अपनाउन आग्रह। घरमै औषधि पुरिँदा र अस्पतालमा पनि अभाव सुत्केरी र दीर्घ रोगी जोखिममा।
0: पुनर्निर्माणका लागि पाउने 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान। प्रधानमन्त्री दैनिक प्रगति उद्धार कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन।
1: इरान विरूद्धका अमेरिकी प्रतिबन्धहरू थप कड़ा बन्दै अन्यायपूर्ण प्रतिबन्धहरूसँग नझुक्ने तेहरानको भनाई।
0: र प्रिमियर लीगमा टोटनहमलाई हराउँदै न्यूकासलको पहिलो जीत।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले अनुप गुरूङले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेला मिथ्या सूचना फैलाउने प्रवृत्ति र बच्ने उपायसँग यो कार्टुन सम्बन्धित छ। यो कार्टुनले जनचेतना जगाउन खोजेको छ। यहाँ रूखमा बसिरहेको लाटो कोचुरोले भन्दैछ, मुख बन्द कान खुला राखौ, मिथ्या सूचना र भ्रमपूर्ण सामग्री शेयर नगरौ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। पुष्टि भएका आधिकारिक सूचनामा

0: 出讯号。
1: 锁住 FM 101.2 MHz。
2: इसलिए सजिलो बनाउन छ सहज जीवन पनि बनाउन छ त्यहाँ त्यहाँ खोज्छ सहयोग त त्यसलाई राज्यले प्रदीप प्रकाशचन्द्र घिमिरेको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। साझा खबरको अन्त्यमा प्रमुख खबरका शीर्षकहरू कोटेको सीमा बाढ़ीको बहाव बढ़ेको आवाज सुनिएको जिल्ला प्रहरी कार्यालयको भनाई सतर्कता अपनाउने पूर्व सूचना आएपछि प्रभावित क्षेत्रका नागरिक सुरक्षित स्थानतर्फ बहाव धेरै नभएकाले आत्तिनुपर्ने अवस्था नभएको माथिल्लो क्षेत्रका नागरिकको जानकारी बाढ़ीबाट मृत्यु भएका 669 जनाको सफेला खोजी कार्य जारी धादिङदेखि जाने वैकल्पिक सड़क सञ्चालनमा पैसा राख्ने सेफ फोर्ने 29 जनालाई सशस्त्र प्रहरीद्वारा पक्राउ पुननिर्माणका लागि पनि 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान बाढ़ीपछि स्वास्थ्य संकटको डर शव र मरेका पशु चौपायाबाट महामारी जन्य रोग फैलिने जोखिम र नेपालको अस्ट्रेलियाको टप एन टी ट्वेन्टी सिरिजको यात्रा टुङ्गियो। हवस् त प्राविधिक साथी सुनिल राज भरत रवि हिताल राजेन्द्र रिजाल सहित साथीहरू सन्तोष गन्धर्व सुशीला श्रेष्ठ लिल प्रकाश चन्द सन्तोषी रावल र म दीपक आचार्य पनि आजको साझा खबरबाट बिदा हुन्छौं। हाम्रो समस्या रहेकोमा हामीलाई क्षमा दिनुहोला।

विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना। एक कम्पनी को वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि तुर्केसम्मको 11 केवी फिडरलाई सुन लागेका रूख तथा रूखका हाँगाहरू कटान कार्य र फाफु नयाँ बस्तीमा लोड ब्रेक सुई प्रदान कार्य गर्नुपर्ने भएकाले तपस्वी बमोजिमको मिति र समयमा फाफु फिडर बन्द रहने कुरा यसै सूचना मार्फत सम्बन्धित सम्पूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ। उक्त फिडर बन्द हुँदा चोली दुत्कुण्ड नगरपालिका वडा नम्बर 1-5 पूर्ण रूपमा र वडा नम्बर 6 दुर्पुर नयाँ बजार थाचिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन्। अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ। साथै उल्लेखित समय भन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सोही बमोजिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सोही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिनेछ। सूचना अधिकारी विकास मण्डल सल्लेरी सौर विद्युत कम्पनी लिमिटेड सल्लेरी सलखुम्बु।

0: हुँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
2: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
1: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9833668418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
3: हिंसाबाट बचाउ र बचाऊ यौनचन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्तको साथीलाई परिचित नातेदार परिस्थितिबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्पाद गर्ने गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुसी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: 配信実名をご参考にしてください。
1: उपभोक्ता अधिकार को संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ता को अधिकार को रक्षा गरौं कारोबार में बिल विशेष लिने र दिने गरौं कारोबार पारदर्शी बनाऊ नाफा को उद्देश्य झूठा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवा को मूल्य मात्रा न्यासकी नीति गुणस्तर एकिन करी मात्र खरीद बिक्री गरौं वस्तु व सेवा को प्रयोग कुनै हानि नुकसानी भए स्थानीय प्रशासन में उजुरी गरौं वस्तु तथा सेवा को प्रयोग स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकार को रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचना को कारण उपभोक्ता ठगी स्थानीय प्रशासन में उजुरी गरौं आन्तरिक मामला तथा कानून मन्त्रालय कोशी प्रदेश द्वारा जनहित में जारी सन्देश स्टेट स्कूल नेपाल को सेकेंड होम प्रोग्राम को लगी एकजना महिला कर्मचारी आवश्यक भूमिका दरखास्त आह्वान कर शिक्षक तथा योग्य उम्मीदवार विस्तृत जानकारी तथा आवेदन का GOBSNEPL.com में प्रकाशित सूचना हेन अनुरोध कर दरखास्त दिने अंतिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीख
2: सोलुखुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी
3: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रम मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ क्लास 30 गतेसम्म सब जानकारीका लागि 9851005556 9841428445 र 9842847875 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्ली
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
4: हाम्रा सेवाहरू
5: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
6: हत्केरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुम्बुमा सबै थोक पाइन्छ त।
7: ए हो र दिदी
6: कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो ल सुन बहिनी सुन दुपकुण्ड नगरपालिका ओडानीमा पासमा रहेको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
4: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुपकुण्ड नगरपालिका पाँच पहिले सुनु खुम्बु।

भएको जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना। महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी गरिएको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91, 97-63-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षिन्छ त, कतै चाहिँ लागौँछ त भाइ, के भएको तिमीलाई? भाइ भन त।
3: खै दिदी, के भन्नु, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाक्नै सकिन, अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारो हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
2: बारिशमा लग सृजना गरी धुवाफुटी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन को सभ्य समाज निर्माणमा हाती बालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासक कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी नयाँ दर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र हालसम्म में इस प्रदेश खेलकूद विकास बोर्ड में संपूर्ण खेल संघ को दर्ता भई न सके कारण एसी बोर्ड ने नई सूचीकृत करने कराने तय इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णायक सूचीकृत होना का तपस्वी बमोजिम का कागज संलग्न राखी यही भदौ 25 गते समय पेश कर एसी सूचना मार्फत जानकारी कराई पेश कर कागजात नागरिकता प्रमाण पत्र को प्रतिलिपि प्राप्त शैक्षिक प्रमाण पत्र को प्रमाणित प्रतिलिपि प्राप्त प्रशिक्षित प्रशिक्षण तालीम को प्रमाणित प्रतिलिपि हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिश सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिश सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिश अध्यक्ष अर्जुन बहादुर बोका जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा कार्यक्षेत्र ओखलडुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुनसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
4: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जाँच फलफुल जोन सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार नद प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार आलू जोन बुङ आलू क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केबी बगैंचामा थाक्रामा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
1: पेश गर्नुपर्ने कागजातहरू रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सरकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
4: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा टेलिफोन नम्बर 0335527711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
1: हेमबहादुर आलेमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा।

0: छट्टै माघ वैशाख लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एकान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिउँला है
2: मेरो त मात चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल किच्चेपाटी काठमाडौँ

0: क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9141653537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस

0: साथ है जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: Studio time.
4: It's 7 a.m. Bihan ko 7 baje.
5: Time check ko 7 ma. New Star Digital Color Lab tatha Jwalamai Offset Press. Solu Dutkunda Nagarpalika 5 Solu Khumbu.

नमस्कार। पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुन एफएम 110 महाब्दी मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sunfm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे को सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचार को शुरूआत में मुख्य खबर का शीर्षक बाढ़ी में जान गुमाने को संख्या 675 पुग्यो। चंदे 3500 जना अझै संपर्क विहीन। नर्मा माध्यमिक विद्यालय 1,15,00,000 कक्षा को हस्तांतरण। 144 दाता द्वारा 1,17,00,000 भन्दा बढ़ी रकम संकलन। चितवन में पहचान नखुले शव को व्यवस्थापन। प्रधानमंत्री राहत कोष में थपियो 4,38,00,000,000 रूपया। बुदकुंड मेला में 61 जना निःशुल्क स्वास्थ्य सेवा पाए। लोक लगे दुर्घटना को आकस्मिक उद्धार। सिलसिल में वन्यजंतु को आक्रमण प्रभावित पीड़ित 4,00,000 बढ़ी रकम हस्तांतरण। किन्हीं को भुगतानी होना बाकी। जिला अस्पताल फाप्लो में विशेषज्ञ सेवा र एम्बुलेन्स संचालन को तैयारी में। सुलकुम में आज 7 घंटा विद्युत आपूर्ति बंद होने। टप एंड टी20 श्रृंखला का अंतिम खेल में नेपालले 1 विकेट ले पराजित। रसुवा को भोटेकोशी नदी में गई बुधवार आग को बाटो में जान गुमाने को संख्या 675 पुगे। अजय 2,498 जना संपर्क विहीन रहेको राष्ट्रीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ने जनाएको छ। प्राधिकरण ने दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारा में मात्र 675 जना को शव भेटिएको हो। सबैभन्दा बढ़ी चितवनमा 246 जना को शव भेटिएको प्राधिकरण ने जनाएको छ। सुवामा 13, नुवाकोट में 51, धादिंग में 45, गोरखा में 57, नवलपरासी पूर्व में 165, नवलपरासी पश्चिम में 63 र तनहुँ में 35 जना को शव फेला परेको छ। 2,498 जना संपर्क विहीन रहेको प्राधिकरण ने जनाएको छ। सबैभन्दा बढ़ी जलविद्युत आयोजना में कार्यरत 933 जना संपर्क विहीन छन्। उनीहरूको खोजी कार्य भइरहेको प्राधिकरण ने जनाएको छ। अहिलेसम्म 7,514 जना को भइसकेको छ। जल विद्युत को सुरुङबाट देशी 79 जना को उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 18,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। रसुवा को भोटे कोशी में पानी को बहाव बढ़े। स्थानीय प्रशासन ने सतर्कता अपनाउन आग्रह करे। बाढ़ी पूर्वानुमान महाशाखा ने हाल तटीय क्षेत्र में ठूल बाढ़ी को जोखिम न रहकर स्पष्ट पारे। इसी बिहान लिंडे खोला हुए भोटे कोशी में पुनः बाढ़ी आयोग भन्द रसुवा का सात प्रमुख जिला अधिकारी दूप प्रसाद अधिकारी मानवीय तथा भौतिक क्षति जोगिन तटीय क्षेत्र का बासिंदा सतर्कता अपनाउन अनुरोध कर। बाढ़ी पूर्वानुमान महाशाखा भदौ 14 गते बिहान 5:45 में अत्याधिक सूचना जारी करते त्रासपूर्ण अवस्था न रहकर स्पष्ट पारे। महाशाखा जारी सूचना अनुसार जिला प्रहरीका रसुवाबाट प्राप्त सूचना अनुसार भोटेकोशी नदी में बाढ़ी को बहाव केही बढ़े। प्राप्त सूचना अनुसार हाल नुवाकोट में बाढ़ी केही बढ़े तर ठूलो हुने छैन। नदी किनारा नजिक रहकर स्थानीय बाढ़ी बढ़े पहिला को जस्तो नभएको भन्दै श्रव्य विश्लेषण सामाजिक संचार में प्रस्तावन कर। इस सूचना आधार माने हाल रसुवा नौवाकोट र भादिङसम्म नदी आसपास को क्षेत्र में ठूल बाढ़ी को जोखिम न रहकर महाशाखा ने जनाएको छ। इसी भदौ 10 गते बुधवार लेन्डे खोला आउँदै भेटेकोशी में आएको बाढ़ी ने रसुवा नौवाकोट थादिंग लगायत का जिला का विभिन्न क्षेत्र में ठूल मानवीय और भौतिक संरचना में क्षति पुर्याएको थियो। अघिल्लो विपद को त्रास बाकी नै रहेकाले नदी में बहाव अन्यसा तटीय क्षेत्र में सतर्कता बढ़ाई। इसीबीच भोटेकोशी नदी में आयोग बाढ़ी रसुवा और नुवाकोट को जलविद्युत आयोजना को ठूल मानवीय जोखिम निम्ताएको छ। बाढ़ी का कारण विभिन्न जलविद्युत आयोजना में फंसेका तथा कार्यरत मध्य 898 जना जे संपर्क विहीन छन्। उद्धार टोलीले हालसम्म 361 जना को उद्धार गरेको छ। स्वतंत्र ऊर्जा उत्पादक संस्था नेपाल इपानले उपलब्ध गराएको विवरण अनुसार भोटेकोशी बाढ़ी का कारण रसुवा और नुवाकोट का 18 जलविद्युत आयोजना प्रभावित बनेका छन्। ती
आयोजनामा अझै पनि 898 जना सम्पर्क विहीन छन्। उद्धार गरिएका मध्ये ठूलो संख्या माथिल्लो तेसुली जलविद्युत एक आयोजनामा कार्य कर्मचारी तथा श्रमिक रहेका छन्। 216 मेगावटको माथिल्लो त्रिशुली एक आयोजनाबाट मात्रै 354 जनाको उद्धार गरिएको उपले जनाएको छ। उक्त आयोजनाको सुरुङमा अझै करिब 300 जना खसेको अनुमान छ। उनीहरूको उद्धारका लागि चीनबाट समेत विज्ञको टोली नेपाल आएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। यसै 20 मेगावटको लाङटाङ खोला जलविद्युत आयोजनाबाट 18 र 37 मेगावटको माथिल्लो त्रिशुले 3B आयोजनाबाट 91 जनाको जीवित उद्धार गरिएको छ। यी आयोजनाबाट उद्धार गरेका समेत गरी हालसम्म उद्धार हुनेको संख्या 360 पुगेको छ। यी पानको विवरण अनुसार रसुवामा भेटेको सिबारीबाट 7 जलविद्युत आयोजना प्रभावित बनेका छन्। नेपाल प्रहरीले रसुवा बाढ़ीले प्रभावितको खोज तलाश उद्धार र राहत वितरणका साथै सर व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक डीआईजी अभि नारायण काफ्रेले विपदपछिको अवस्थालाई सम्बोधन गर्न संगठन अहोरात खटिएको बताउनु भएको छ। उहाँको अनुसार फेला परेका शवहरूको पहिचानका लागि तस्विर र ट्याक्सहरूको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको, हराइरहेका व्यक्तिको हुलिया र तीन पुस्तक विवरण का आधारमा अस्पतालहरूमा समन्वय गरी परीक्षण गर्ने कार्य भइरहेको बताउनु भएको छ। विपदको मौका छोपेर चोरी लुटपाट तथा अन्य अपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले कडा निगरानी राखेको छ। चितवनमा एक महिलाको शवबाट सुनका घर गहना निकाल्दै गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको छ। यस्तै वादीले बगाएर ल्याएको बैंकको भल्ट सेल्फ फोडेर चोरी गर्ने खोज्ने 29 जना जिल्ला प्रहरी कार्यालय थादुङ्गे नियन्त्रणमा लेको प्रवक्ता काफ्रेले बताउनु भएको छ। सामाजिक सञ्जालमा भ्रम र अफवाह फैलाउने व्यक्तिहरूको समेत पहिचान गरी निगरानी गर्ने काम भइरहेको छ। हाल जिल्ला प्रशासन कार्यालयहरूको सक्रियतामा सब व्यवस्थापनका लागि स्थान पहिचान गर्ने कार्य समेत भइरहेको काफ्रेले बताउनु भएको छ। सोलू गुटकुण्ड नगरपालिका वडा नम्बर 7 स्थित गारमा माध्यमिक विद्यालयलाई 1,15,00,000 रूपियाँ कक्षको रकममा आधिकारिक रूपमा हस्तान्तरण गरिएको छ। विद्यालयको शैक्षिक तथा सर्वाङ्गीण विकासका लागि संकलन गरेको अक्षको संकलन अभियान अन्तर्गत हालसम्म कुल 1,17,46,247 रूपियाँ रकममा संकलन भएको थियो। सोही संकलित रकम मध्ये 1,15,00,000 रूपियाँको चेक विद्यालयलाई हस्तान्तरण गरेको सोलू गुटकुण्ड नगरपालिका वडा नम्बर 7 उपाध्यक्ष सुनाम रंजन शेर्पाले जानकारी दिनुभएको छ। उहाँको अनुसार अक्षको स्थापना अभियानमा स्वदेश तथा विदेशमा रहेका कुल 144 दाताहरूले आर्थिक योगदान पुर्याउनु भएको थियो। दक्षिण कोरिया, अमेरिका तथा काठमाडौँ लगायतका विभिन्न स्थानमा रहेका कारण धेरैजसो दाताहरू कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसकेको उल्लेख गरिएको छ। कार्यक्रममा उपस्थित भएका करिब 80-100 दातालाई औपचारिक रूपमा धन्यवाद ज्ञापन गर्दै सम्मान गरिएको उपाध्यक्ष शेर्पाले बताउनुभयो। बाँकी रहेका सोलुकुमका स्थानीय दातालाई भने आगामी अर्को कार्यक्रमको आयोजना गरी विशेष सम्मान गरिनेछ। हस्तान्तरण गरेको 1,15,00,000 रूपियाँ कक्ष कोषबाट आउने वार्षिक ब्याज रकमलाई विद्यालयको अत्यावश्यक तथा महत्वपूर्ण कार्यमा खर्च गरिनेछ। ब्याज रकमको सही सदुपयोग र पारदर्शी व्यवस्थापनका लागि समिति समेत गठन गरिएको छ। उक्त समितिले गर्ने निर्णयका आधारमा विद्यालयको शैक्षिक सुधार, भौतिक पूर्वाधार वा अन्य प्राथमिकताका क्षेत्रमा कोषको ब्याज रकममा परिचालन गरिने उल्लेख गरिएको छ। डिभिजन वन कार्यालय सोलुखुम्बु वन्यजन्तुको आक्रमणबाट पुगेको क्षति बापत जुत्थालाई 4,00,000 भन्दा बढ़ी रकम हस्तान्तरण गरेको छ। आर्थिक वर्ष 2082-83 कार्यालयले विभिन्न शीर्षकमा 4,57,171 रूपियाँ राहत क्षतिपूर्ति रकम दिएको डिभिजन वन कार्यालयका वन अधिकृत रामचन्द्र ठाकुरले जानकारी दिनुभएको छ। वन अधिकृत ठाकुरका अनुसार वन्यजन्तुको आक्रमणबाट
गम्भीर घाइते भएका एकजना पीड़ितलाई 82,117 रूपियाँ, अन्नबाली क्षति बापत एकजना पीड़ितलाई 9,500, पशुधन क्षति बापत 32 पीड़ितलाई 3,65,500 रूपियाँ राहत रकम भुक्तानी गरिसकिएको छ। अझै केही पीड़ितलाई रकम भुक्तानी गर्न बाँकी रहेको छ, जस अन्तर्गत अन्नबाली क्षति बापत एकजना पीड़ितले 9,500 र पशुधन क्षति बापत 6 पीड़ितको 55,000 रूपियाँ भुक्तानी बाँकी विवरणमा रहेको र उक्त रकम पनि प्रक्रिया पूरा गरी हस्तान्तरण गरिने डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला अस्पताल फाप्लोमा चालू आर्थिक वर्षभित्र विभिन्न नयाँ तथा विशेषज्ञ स्वास्थ्य सेवाहरू थप गरी संचालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर दिनेश कुमार मण्डलका अनुसार दुर्गम हिमाली क्षेत्रमा नागरिकहरूलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नयाँ योजनाहरू अगाडि बढ़ाइएको छ। प्रदेश सरकारको योजना अनुसार अस्पतालमा मानसिक स्वास्थ्य सेवा अनिवार्य रूपमा समावेश गरिएको छ, जस अन्तर्गत महिनाको एकपटक मानसिक रोग विशेषज्ञद्वारा परामर्श सेवा संचालन गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन भइसकेको र कार्यविधि तयार गरी छिटै सेवा सुचारू गर्ने योजना रहेको छ। यसका लागि सरकारी वा निजी अस्पतालसँग समन्वय गरी मानसिक रोग विशेषज्ञ डाक्टरलाई नै मण्डलले वतान भएको छ। साथै सोलुखुम्बुमा मुटु रोगीहरूको संख्या उल्लेख्य रहेकाले महिनाको एकपटक मुटु रोग विशेषज्ञ मार्फत सेवा दिन अस्पतालको लक्ष्य रहेको छ। स्थानीय संचार माध्यमहरू मार्फत सूचना प्रवाह गरी दुर्गम गाउँका बिरामी अस्पतालसम्म ल्याउने वातावरण बनाइने अस्पतालले जनाएको छ। अस्पतालमा एम्बुलेन्स सेवा विस्तारका लागि प्रदेश सरकारले बजेट पठाइसकेको र खरिद प्रक्रिया अगाडि बढ़ाइसकिएको छ। सोलुखुम्बुको भौगोलिक बनावट र दुर्गम सड़कलाई ध्यानमा राख्दै गाउँ गाउँबाट बिरामी ल्याउन र अन्यत्र प्रेषित गर्न उपयुक्त हुने खालको ख वर्गको एम्बुलेन्स आउँदो नसे अगावै खरिद गर्ने गरी संचालनमा ल्याउने जानकारी डाक्टर मण्डलले गराउनु भएको छ। फाफ्लो फिडर अन्तर्गत विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ। सल्लेरी चाल्स विद्युत कम्पनीको वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि सुर्खेसम्मको 11 केबी फिडरलाई छुन लागेको रूख तथा आँगा बिगा कट्टानका लागि फाफ्लो नयाँ बस्तीमा लोड ब्रेक स्विच जडान गर्नुपर्ने भएकाले विद्युत सेवा बन्द हुने उल्लेख गरिएको हो। सल्लेरी चाल्स विद्युत कम्पनी लिमिटेडले दिएको जानकारी अनुसार आज बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म लाइन बन्द रहनेछ। उक्त समयमा सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 1, वडा नम्बर 2, 3, 4 र 5 पूर्ण रूपमा तथा वडा नम्बर 6 को दोलपुर नयाँ बजार क्षेत्र र थाटिङ लगायतका क्षेत्रमा विद्युत पूर्ण रूपमा आपूर्ति बन्द रहनेछ। तोकिएका क्षेत्र बाहेक अन्य स्थानमा भने विद्युत सेवा नियमित संचालन हुने कम्पनीले जनाएको छ। अस्ट्रेलियामा चलिरहेको टप M20 श्रृंखलाको अन्तिम खेलमा नेपाल एले भिक्टोरिया एकाडेमीसँग एक विकेटले पराजित भएको छ। यसले नेपाल एले 2 जित र 4 हार सहित तालिकाको 7 स्थानमा रहँदै श्रृंखला टुंगाएको छ। नेपाल एले दिएको 143 रनको लक्ष्य भिक्टोरियाले अन्तिम ओभरको अन्तिम बलमा नै विकेट गुमाएर पूरा गरेको छ। भिक्टोरियाको जितमा ह्यारी होस्टाले अजीवित 35, क्रम रोजर्सले 36 र ह्यारी डिसनले 30 रन बनाएका थिए। नेपालका युवराज खत्री र कुशल भोटले 3 तथा आकाशचन्दले एक विकेट लिएका थिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले निर्धारित विश्व ओभरमा 100 विकेट गुमाएर 142 रन बनाएको थियो। अवस्था बिहान 7 बजेको सोलो समाचारबाट अन्जुका विदा हुन्छ। बिहान 10 बजे सोलो हल्को लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: मानव देश विघात तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विघात तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना। यस कम्पनीको वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि तुर्केसम्मको 11 केभी फिडरलाई सुन लागेका रूख तथा रूखका हाँगाहरू कटान कार्य र फाफु नयाँ बस्तीमा मोड ब्रेक स्विच प्रदान कार्य गर्नुपर्ने भएकाले तपसी बमोजिमको मिति र समयमा फाफु फिडर बन्द रहने कुरा यसै सूचना मार्फत सम्बन्धित सम्पूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ। उक्त फिडर बन्द हुँदा चोली दुत्कुण्ड नगरपालिका ओडा नम्बर 1-5 पूर्ण रूपमा र ओडा नम्बर 6-2 नयाँ बजार थाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन्। अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ। साथै उल्लेखित समयभन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सोही बमोजिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सोही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिन्छ। सूचना अधिकारी विकास मण्डल सल्लेरी सल्फ विद्युत कम्पनी लिमिटेड सल्लेरी सलुखुम।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि।

0: थाहा पाऊ उलाको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा स्वयं नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा गुरुहितमा जन सन्देश।
2: साथी हेर न, क्या खतरा समाचार आइसक्यो? भयो ट्रेन, अब चाहिँ के हुने हो?
3: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्थेन, यसो त जसले पनि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
0: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
1: ए नानी के भने रहेछ के भयो
2: भन्नुहोस् त ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनुहुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना एक कम्पनीको वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि तुर्केसम्मको 11 केजी फिडरलाई सुन लागेका रूख तथा रूखका हाँगाहरू कटन कार्य र फाँसु नयाँ बस्तीमा लोड ब्रेक सुई प्रदान कार्य गर्नुपर्ने भएकाले तपसिल बमोजिमको मिति र समयमा आफू फिडर बन्द रहने कुरा यसै सूचना मार्फत सम्बन्धित सम्पूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ उक्त फिडर बन्द हुँदा शहीद उत्कुण्ड नगरपालिका ओडा नम्बर 1-5 पूर्ण रूपमा र ओडा नम्बर 6 दुर्पुर नयाँ बजार थाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन् अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ साथै उल्लेखित समयभन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सही बमोजिम गरिनेछ मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिनेछ सूचना अधिकारी विकास मन्दाई सल्लेरी सेल्फ विद्युत कम्पनी लिमिटेड सल्लेरी सोलुसुम्बु
6: उस्मानमा सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
7: हो र होइन होला त्यस्तो त सोहिता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
6: के भएन मिस
7: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
6: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्ते डॉक्टर सर।
1: नमस्ते, भन्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौलेर। अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: साथी हे नै क्या खतरा समाचार आइसक्यो भयो ट्रेन अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआत्थ्यो न यसो त जसले पनि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।

0: आपूर्ति बंद होने संबंधी सूचना। एक कंपनी को वितरण प्रणाली अंतर्गत विद्युत उत्पादन गृहदेखि तुर्केसम्म को 11 केवी फिडरलाई सुन लागे रूख तथा रूख का हागा कटनकारी और साझू नया बस्ती में मोड ब्रेक सी प्रदान कार्य गर्नुपर्ने भएकाले तपस्वी बमोजिम को मिट्टी को समय में आपू फिडर बंद रहने कुरा एसी सूचना मार्फत संबंधित संपूर्ण ग्राहक तथा सरकारवाला सूचित गरिन्छ। उक्त फिडर बंद हुँदा दुतकुण्ड नगरपालिका वडा नम्बर 1 देखि 5 सम्म पूर्ण रूपमा र वडा नम्बर 6 दुर्पुर नयाँ बजार थाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन्। अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ। साथै उल्लेखित समय भन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सोही बमोजिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सोही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिनेछ। सूचना अधिकारी विकास मान राई सल्लेरी सेल्स विद्युत कंपनी लिमिटेड सल्लेरी सलखुम्बु।
1: बाबा मैं आज स्कूल जाने मन छेन आज जान नई
2: सन्चो
1: भैन ये जाने मन लगेन
2: ये
1: मैं साइंस को पंच सकिन सर
2: कुरा तस्तो मैं तुम संगे जा नमस्ते मैडम म रीना को बुआ।
3: नमस्ते कति काम ले पाल्नु भयो
2: आज रीना ने स्कूल जान भन्नु साइंस को कंठ गर्न सकिन अरे सर ने पिट्नुहुन्छ भन्दै थी।
3: ओहो हो र हजुर आएर राम्रो गर्नु भयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइंस को सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता।

स्कूल नेपालको सेकेण्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ। इच्छुक तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना हेर्न अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अग

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: टाइम
0: चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दूध को नगर पालिका 5 चोलुखुम्बु.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: प्रभावित क्षेत्रमा उद्धार खोजी तथा राहतको काम चलिरहेको छ. यस्तो अवस्थामा विपदबाट प्रभावित मानिसलाई सहयोग गर्न पुगेका उद्धारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी तथा स्थानीय बासिन्दा स्वयं पनि विभिन्न जोखिममा पर्न सक्छन्. पानीको बहाव घट्दै गएको देखिए पनि बेला बेला बढ्ने गरेको छ. आज बिहान पनि केही बेर पानीको बहाव घटबढ भइरहेको भन्दै बाढ़ी पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गर्यो. कमजोर बनेका पुल तथा सड़क, पहिरोको जोखिम, नदी किनारमा थुप्रिएको लेदो र चट्टान, अचानक आउने थप पानी तथा विद्युत प्रवाह जस्ता जोखिम कायम छ. त्यसैले उद्धार र राहतमा खटिँदा जोखिम क्षेत्रको पहिचान, सुरक्षित दूरी, व्यक्तिगत सुरक्षा सामग्री, संचारको व्यवस्था र स्थानीय प्रशासनको समन्वय अत्यन्त महत्वपूर्ण हुन्छ. तर भुटे कोशीको घटना तत्कालको उद्धार र राहतको विषयमा मात्र सीमित छैन. यसले नेपालको हिमाली क्षेत्रमा बढ़िरहेको भौगर्भिक तथा जलवायुजन्य जोखिमबारे गम्भीर प्रश्न उठाएको छ. प्रारम्भिक अनुसन्धान अनुसार उच्च हिमाली क्षेत्रमा ठूलो परिमाणमा बरफ र चट्टान खसेर त्यसबाट तीव्र गतिमा लेदोयुक्त बाढ़ी बनेको देखिन्छ. बाटोमा थप चट्टान, माटो र गेग्रा मिसिँदै जाँदा बाढ़ीको शक्ति बढ़ेको र नदी किनारमा रहेको बस्ती, बजार, सड़क, पुल तथा पूर्वाधार प्रत्यक्ष जोखिममा परेको अनुमान छ. यस घटनाले एउटा महत्वपूर्ण प्रश्न पनि उठाएको छ. यस्ता विपदलाई हामी साँच्चै पूर्वानुमान गर्न सक्दैनौं कि जोखिम पहिचान भइसके पनि त्यस अनुसार तयारी गर्न सकेका छैनौ. हिमताल विस्फोट, हिम पहिरो र हिम नदीको जोखिमबारे विगतदेखि नै विभिन्न अध्ययनहरू भइरहेका छन्. जोखिमयुक्त हिमताल पहिचान भएका छन्. सम्भावित क्षेत्रको आकलन समेत गरिएको छ. तर अध्ययन र प्रतिवेदनलाई व्यवहारमा उतारेर नियमित निगरानी, पूर्व सूचना प्रणाली र जोखिमयुक्त क्षेत्रमा सुरक्षित बस्ती तथा पूर्वाधार निर्माण गर्न सकिएको छ कि छैन भन्ने प्रश्न अझै महत्वपूर्ण छ. भोटेकोशी बाढ़ीले हामीलाई हिमताल मात्र होइन हिम नदी, बरफ, हिम पहिरो र चट्टानको अवस्था समेत निरन्तर निगरानी गर्नुपर्ने पाठ दिएको छ. अबको तयारीमा आधुनिक प्रविधि, भूगर्भीय अध्ययन तथा जल तथा मौसम सम्बन्धी सूचना, स्थानीय ज्ञान र प्रभावकारी पूर्व सूचना प्रणालीलाई कसरी जोड्ने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ. आज हामी यिनै विषयमा भोटेकोशी बाढ़ीको प्रकृति, यसको असाधारण क्षतिको कारण, अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम, पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारी र कामबारे कुराकानी गर्छौं. हामीसँग हुनुहुन्छ हिमबाड़ी अध्येता तथा प्रकोप विज्ञ श्री कमल द्विवेदी. द्विवेदीज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ.
7: धन्यवाद.
6: सबैभन्दा पहिले चाहिँ अहिले भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहतको काम भइरहेको छ. बाढ़ीपछि पनि त्यहाँ तत्काल देखिन सक्ने प्रमुख जोखिमहरू के हुन् यहाँबाट शुरू गरौं कुराकानी.
7: अब त्यसमा जस्तो तलपट्टिबाट अहिले काटेको त्यहाँका चाहिँ जुन भिरालो जमिनहरूमा चाहिँ नि अब अलिकति पानी बढेर फेरि होइन त्यो पहिरो जस्तो खालको मुनिबाट काट्न सक्छ. बाढ़ी नै पनि बढ्दै गएर त्यो अब अलिकति जस्तो आज बिहान तपाईँले भनिहाल्नुभयो होइन, आज बिहान चाहिँ अलिकति पानी सायद त्यतातिर वर्षा धेरै भएर पनि हुनसक्छ, अलिकति पानीको लेभल बढ्यो भन्ने कुरा आएको छ. र अब त्यो हिसाबमा त्यहाँ जुन उद्धार रातमा खटिनुभएकाहरूको स्वास्थ्यदेखि लिएर होइन सबै कुरा र वरिपरिको त्यहाँ चाहिँ अहिलेको थप चाहिँ केही भनौँ न बाढ़ी नै पनि थपियो भनेदेखि कसरी गर्ने भन्ने कुरामा चाहिँ सुरक्षित रूपमा गर्नु चाहिँ पर्ने हुन्छ.
6: अब यस्तो बेला त अब यो सड़क, पुल, भवन, अरू संरचनामा पनि त्यो बाढ़ी प्रभावित क्षेत्रमा कमजोर हुन्छ. त्यो संरचनाहरूमा जाँदाखेरि, प्रवेश गर्दाखेरि चाहिँ कस्ता भौगोलिक जोखिम हुन सक्छन्?
7: अब त्यही त अब अघि हामीले अलिकति छोयौँ होइन, जस्तो अब ती कमजोर छन् जस्तो जग खोतलेको हुनसक्छ होइन, अथवा जमिन मुनि चाहिँ खोतलेको हुनसक्छ, त्यो हुँदाखेरि ती संरचनाहरूको राम्रोसँग चाहिँ नि अवलोकन गरेर अथवा चाहिँ सम्बन्धित विज्ञले चाहिँ हेरेर अलिकति मात्रै के गर्ने भन्ने चाहिँ गर्नुपर्ने हुन जान्छ। त्यतिकै अब यो अहिलेको अवस्थामा त्यो त्यो त्यो अहिले भइरहेका संरचनाहरूको अवस्था के छ भन्ने कुराहरू चाहिँ नि निर्खेल गर्नुपर्ने हुन्छ।
6: अब यो नदीको सतह चाहिँ अहिले सामान्य देखिए पनि अचानक ठूलो पानी वा गेग्रानको बाढ आउन सक्छ, त्यस्तो जोखिम चाहिँ कसरी पहिचान गर्न सकिन्छ?
7: अब बाढी त बिस्तारै पानी बढ्दै जाने हुन्छ, अब तर समस्या कहाँनिर हुन्छ भने यो अहिले जुन गेग्रान बहाव जुन छ, गेग्रान बहाव आउँदाखेरि चाहिँ नि जमिन थर्किन्छ, त्यसका केही अलिकति संकेतहरू चाहिँ हुन्छन् है, जस्तो किनभने त्यो गेग्रान बहाव आफैले पनि भूकम्पको जस्तै खालको तरंग सृजना गर्छ, किनभने ठूल्ठूला चट्टानहरू भित्तामा ठोक्किने, चट्टान पहाड़ी भेरमा ठोक्किने र आफू एक आपसमा जुझ्ने, त्योबाट चाहिँ नि एक भूकम्पीय जस्तै एउटा सतही तरंग चाहिँ सृजना हुने हुँदाखेरि त्यो सतही तरंग चाहिँ ले जमिन हल्लाउँछ र त्यहाँ भएका कतिपय मान्छेहरूले यसरी चाहिँ जमिन हल्लिएको थियो थर्केको थियो भन्ने कुराहरू यो यो जुन चाहिँ हिमताल विस्फोटनबाट आउने बाढ़ीमा चाहिँ स्थानीयसँग कुरा गर्दाखेरि त्यो थाहा हुन्छ र अहिले पनि त्यहाँ पनि त्यस्तै भएको थियो भन्ने कुराहरू आएको छ।
6: जमिन थर्केको जस्तो भुइँचालो आएको जस्तो भयो,
7: जमिन थर्किने ठूलो आवाज आउने, धेरैवटा हेलिकप्टर एकैचोटि चाहिँ आएको जस्तो गरेर चाहिँ एउटा गडगड गर्दै आउने, दसौँ हेलिकप्टर एकैचोटि आएको जस्तो खालको आवाजहरू आउने भयो भने चाहिँ त्यो चाहिँ नि यो गेग्रान बहाव भनौँ है अथवा हिमताल विस्फोटनबाट आएको बाढ़ी भनौँ, त्यस्तोको आवाज चाहिँ त्यस्तो हुन्छ।
6: हामी अहिले भुटेकोसीको मूल घटनामा केही गर्न प्रवेश गर्छौं, अहिले पनि त्यस्ता संकेतहरू आएको थाहा पाइयो भने के गर्ने तत्काल के गर्नु?
7: त्यो भयो भनेदेखि माथिल्लो उचाइमा जाने, जस्तो अब बाटै बाटो भागेर त त्यो बाढ़ीलाई जित्न सकिँदैन भनेपछि माथिल्लो उचाइ, जस्तो अब अझ माथिल्लो उचाइमा पनि चट्टानी भाग, अब त्यो चाहिँ गेग्रानबाट बनेको चाहिँ नि टारहरू भन्दा त्यो त त्यो यस्ता खालका बाढ़ीले त्यसलाई त सजिलै चाहिँ कोटर्न सक्छ भन्ने त हामीले देख्यौं होइन। अब माथिल्लो भाग चट्टान भएको पहाड़ी भागमा माथिल्लो भागतिर चाहिँ सुरक्षित ठाउँहरूमा चाहिँ जाने
6: र जानुपर्छ भनेर यो छ नि यो जानकारी, यो सूचना, यो चेतना चाहिँ हामीसँग त्यति नभएको नपुर्याएको
7: होइन होइन होइन, यो यस्तो हुँदो रहेछ हेर्नुहोस्, यो प्रकोप भन्ने कुरा कस्तो हुँदो रहेछ भनेदेखि आएपछि मान्छेले पत्याउँछ, नआउन्जेल चाहिँ कस्तो हुँदो रहेछ भने यो ए कहाँ आउँछ यहाँ यो यसरी पानी बगिरहेछ भन्ने हिसाबबाट ऊ त्यहाँ तल खोला छ, जस्तो अहिले तपाईँले यो अहिले आएका चाहिँ नि कतिपय मान्छेहरूको अनुभव हामीले सुन्यौं नि त्यहाँ प्रकोप
6: भएको,
7: अब त्यहाँ नजिक ए जाउँ भागौं भन्दाखेरि होइन होइन कहाँ बाढ़ी खोला तल छ त्यहाँ चाहिँ नि भिडियो खिच्न जाने भन्दै चाहिँ नि मानिसहरू चाहिँ त्यो अझ चाहिँ नि बाढ़ी आउने क्षेत्रतिरै गएको पनि देखिएको छ, यो पहिलादेखिकै कुरा हो यो होइन। अब अहिले एउटा कस्तो खालको एउटा समाजमा एउटा कस्तो खालको चाहिँ एउटा नयाँ चाहिँ अब के भन्ने अब नयाँ खालको चाहिँ बानी आयो भनेदेखि अथवा प्रवृत्ति भनौँ होइन, अब मान्छेहरू चाहिँ अब यो भिडियो खिचेर चाहिँ नि यो चर्चित हुने छोटो समयमा चर्चित हुनलाई जोखिमयुक्त ठाउँहरूमा गएर चाहिँ भिडियो खिच्न जाने होइन, अब त्यसले गर्दाखेरि के हुन्छ भने उनीहरू आफै चाहिँ त्यो अन्तिम भिडियो हुन्छ, त्यो अन्तिम फोटो हुन्छ उनीहरूको है, किनभनेदेखि अब त्यो जाँदा जाँदै त्यो बाढ़ी आउँछ अथवा जस्तो के अरे त्यो अब कतिपय चाहिँ एकदम धरापयुक्त ठाउँहरूमा गएर त्यसरी एकदम चाहिँ जोखिम मोलेर फोटो खिच्ने त्यो प्रवृत्ति एकदम गलत छ र यो गर्नै हुँदैन। बाढ़ी आएपछि तपाईँ सुरक्षित ठाउँ माथिल्लो सतहमा जाने, खोलाभन्दा टाढा माथि, खोलै खोला जाने पनि होइन, बाटो यदि खोलै खोला जान्छ भने माथि चढ्ने, माथिल्लो उचाइमा चढ्ने।
6: र कतिपय ठाउँमा त जस्तो अहिले हामीले हेर्दाखेरि पनि टिमुरे आसपासका ठाउँमा त त्यो माथि जानको लागि पनि त्यो भौगोलिक त्यो विकर्ता अथवा अप्ठ्यारो भूगोलले काट्दाखेरि पनि त्यो मेसो नपाएको अलमल्लीको जस्तो पनि देखियो।
7: हो अब यही हो, तपाईँले अघि पूर्व तयारी अलिकति छुनु भएको थियो होइन, हो अब त्यही हो, पूर्व तयारी भनेको के हो भने यस्ता बाढ़ी आउँदा भाग्ने कहाँ त भन्ने कुराहरू ठाउँहरू पहिल्यै पहिचान हुनुपर्छ र त्यो जाने ठाउँ भयो, जस्तो तपाईँको ठाडो ठाउँमा चढ्न सकिँदैन भने भर्याङ बनाएर हुन्छ कि कसरी हुन्छ, त्यहाँ जाने सजिलो बाटो बनाएर हामीले सुरक्षित ठाउँ पहिले यो भनेको प्रको पूर्व तयारी हो त्यो हो कि अब त्यो कहिले आउँछ थाहा छ तर समस्या कहाँनिर भने तपाईँले यसरी आउँछ यहाँ भाग्नलाई हामी यसरी संरचना बनाउँछौ भनेर तपाईँ जानुभयो भनेदेखि मान्छेहरूले तपाईँलाई उडाउँछन् हावामा उडाउँछन् जस्तो मैले यो विगत चाहिँ लगभग 28 वर्षदेखि मैले हिमताल सम्बन्धी अध्ययन गरेर गर्दै अध्ययन अवलोकन अनुसन्धान गर्दै आइरहेको छु होइन र अब कतिपय कुरा यही कुरा मैले कति ठाउँमा यो धेरै जोखिम छ है हाम्रो हिमतालको बाढीबाट चाहिँ हामीलाई एकदम ठूलो जोखिम छ हिम पहिरो हिमबाढी भन्छु म यसलाई मैले नै यसलाई चाहिँ नामकरण हिमबाढी भनेर गरेको छु र जस्तो पोखराको जुन चाहिँ सेती बाढी जस्तो अहिले जुन अब त्रिशुलीको बाढी जसरी आयो बडेकोसीबाट यो सन् 2012 मे 5 सेतीमा यस्तै गरी बाढी आएको हो र अब यहाँ अझ कस्तो खालको चाहिँ दुविधा उत्पन्न गराइन्छ भनेदेखि यो ताल फुटेर ताल फुटेर मात्रै बाढी आउँछ भन्ने एउटा चाहिँ नि एउटा मानसिकता छ हो जब मैले हिमताल अध्ययन गर्न थालेँ आजभन्दा 29 वर्ष अगाडि त्यो बेलामा हाम्रो पनि सोच के थियो भने हो बाढी भनेको हिमताल फुटेर मात्रै आउँछ र तर पछि मैले अध्ययन गर्दै जाँदाखेरि मैले माडीको बाढी 2003 हेरेँ त्यसको अध्ययन गर्दै जाँदाखेरि त्यो ताल थिएन तर पनि अब त्यहाँ जबरजस्ती ताल कता खोज्नेतिर हामी गयौँ होइन टेम्पोररी ताल बन्यो होला भन्ने हिसाबबाट चाहिँ एउटा चाहिँ हामी त्यसरी चाहिँ गएको थियौँ अध्ययन गरेँ मैले तर जब मैले 2007 मैले फेरि हिमबाढीकै बारेमा मोडलिङ गर्ने चाहिँ मेरो आफ्नो चाहिँ थेसिस थियो त्यस गर्ने क्रममा चाहिँ खोज्दै जाँदाखेरि चाहिँ होइन यो पहिरोबाट पनि अथवा हिम पहिरोबाट पनि यस्तो खालको बाढी यस्तो खालको प्रकोप आउन सक्ने रहेछ भन्ने कुरा चाहिँ मैले चाहिँ पत्ता लगाएँ होइन अब त्यसपछि सन् 12 चाहिँ सेतीबाढी आयो सेतीबाढीको मैले अध्ययन गर्दै जाँदाखेरि चाहिँ के देखियो भन्दाखेरि त त्यहाँ कुनै पनि ताल थिएन त्यहाँ चाहिँ नि त्यो माथिबाट चाहिँ पहिरो हिम पहिरो चट्टान सहितको जस्तो अहिले यो चाहिँ रसुवामाथि आएको पनि त्यही नै खालको हो चट्टान सहितको ठुलो चाहिँ ब्लक चाहिँ नि खसेर त्यहाँ हिम नदीमाथि नै खस्न गयो र त्यसपछि त्यही चाहिँ नि पदार्थ चाहिँ नि हिउँ मिसिएको लेदो भनौँ न होइन हिउँ अलिअलि माटो त्यसपछि ढुङ्गा चट्टानका टुक्राहरू सहितको गेगरन भाव त्यो चाहिँ द्रुत गतिमा तल चाहिँ बग्दै आएर त्यही नै बाढीको रूपमा चाहिँ तल आयो जसरी अहिले आएको छ भन्दा यस्ता प्रक्रिया नौला पक्कै थिएनन् त्यसबारेमा मैले अनुसन्धान गरेर मैले
6: पूर्व तयारीको
7: कुरा
6: पूर्व तयारीमा हामी पछि जोड्छौँ अहिले चाहिँ अब मूल प्रश्न तपाईँलाई अलिकति कोटिहाल्नुभयो श्रीकमल दुविदीजी तपाईँ हिमबाढी अध्येता तथा प्रकोप विज्ञ हुनुहुन्छ आज हामी तपाईँसँग भोटेकोसीमा अहिले आएको बाढी र यसको कारण र जोखिम पूर्व सूचना प्रणालीमा केन्द्रित गरेर कुरा गरिरहेका छौं तपाईँ अलिकति कोट्याउनु भएको थियो अब यही घटनाको मूल कारणतिर लागौं भोटेकोसीमा आएको यो बाढीलाई भौगोलिक दृष्टिले हामीले कसरी बुझ्नुपर्छ
7: अब यस्ता खालका प्रक्रियाहरू हिमाली क्षेत्रमा भइरहेकै थियो अब हामीले बुझेका पनि थियौं तर समस्या के हुँदो रहेछ भनेदेखि यो मैले अघि अलिकति छोएँ अब यो आफूले गरिरहेको कुरो यो नै सही हो भन्ने खालका चाहिँ यो अलिकति एउटा समूह हुँदो रहेछ नयाँ कुरालाई चाहिँ त्यसलाई नयाँ कुरा चाहिँ त्यसलाई मान्न तयार नहुने अब यस्तो खालको ले गर्दाखेरि के हुन गयो भने बहस चाहिँ नि सुरक्षाको लागि कसरी जाने अब भन्ने कुरातिर नमोडिएर हिमताल थियो कि थिएन भन्ने नै हामी अहिले पनि हाम्रो धेरै बहस थियो त हिमतालै हामी बनाउनलाई चाहिँ त्यहाँ चाहिँ नि प्रयासरत छौँ कतिपय मान्छेहरू होइन म चाहिँ के भन्छु भने मेरो चाहिँ बुझाइ के हो भने हिमताल चाहिँ फुटिरहनु आवश्यक छैन यस्ता खालका चाहिँ नि प्रकोप आउनलाई यस्ता खालका प्रकोप पहिरोबाट हिम पहिरोबाट पनि सृजना हुन सक्छ भन्ने मतलब हिमताल फुट्ने बाहेकका अरू कारणहरू जस्तो मैले अहिले भने जस्तो हिम पहिरो भयो त्यसपछि त्यहाँ भएका चाहिँ नि जुन चाहिँ नि हिम नदी जुन चाहिँ स्लोपमा भएको ठाडो चाहिँ नि स्लोप भिरालोमा भएको हिम नदी चाहिँ नि अकस्मात पग्लिएर चाहिँ पनि यस्ता खालका बाढी जस्तो दोर्दीमा त्यस्तो खालको बाढी आएको छ भारतको चमोलीमा त्यसरी आएको छ होइन र चाहिँ यस्ता हिमाली क्षेत्रमा अब हामीले अलिकति बुझ्नु के पर्छ भने हिमाली क्षेत्रमा त्यहाँ गेगरान जुन हुन्छ त्यो चाहिँ हजारौं वर्षको चाहिँ नि त्यो हिम नदीले थियाएर ल्याएर जम्मा पारेर राखेको हुन्छ। हिम नदी हिमाली क्षेत्रमा धेरै ठूलो पानी पर्दैन र थोरै पानी पर्ने हुँदाखेरि जसरी हिम नदीले बगाएर ल्याएको हुन्छ ठूल्ठूला सानो कणदेखि ठूला चट्टानसम्म एकै धिक्का चाहिँ बगाएर ल्याएको हुन्छ। त्यसै गरी पानीले त्यसरी बगाउन सक्दैन होइन भनेपछि त्यो त्यही छोडेर राखेको हुन्छ र हिम नदीको छेउमा अथवा त्यो माथिल्लो भिरालो जमिनमा त्यो बरफले जमाएर राखेको हुन्छ जसलाई हामी पर्मफ्रोस भन्छौँ। हो यस्ता खालका पर्मफ्रोसहरूमा अहिले हिजो हिउँ पर्थ्यो आज पानी पर्छ र ठूलो वर्षा त्यस्तो क्षेत्रमा ठूलो वर्षा हुँदाखेरि यो पर्मफ्रोस जुन जमेर बसेको जमिन पक्लिँदाखेरि पनि यस्ता खालका बाढी सृजना हुन्छन् भन्दा विभिन्न प्रक्रियाले यस्ता बाढी हिमाली क्षेत्रमा सृजना भइरहेको छ। जस्तो मुस्ताङमा यस्तो भइरहेको हुन्छ हुम्लामा पनि भएको आयो तर आजसम्म के हुन्थ्यो भनेदेखि धेरै ठूलो क्षति नभएको अथवा मानवीय बस्ती नभएको अथवा अलिक कम चर्चित ठाउँ भनौँ नहरूमा आएका यस्ता प्रकोपहरूलाई हामीले खासै गहन अध्ययन पनि गरेनौं वास्ता पनि गरेनौं
6: र अहिलेको चाहिँ अलि पहिलेको भन्दा बढ़ी जोखिमपूर्ण अथवा अस्वाभाविक नयाँ हो कि पहिले पनि यसै गरी नै आइरहन्थ्यो यो चाहिँ बस्ती धेरै जनधनको क्षति गरे हुनाले बढ़ी चर्चामा आएको
7: म त कसरी हेरेँ मैले भनेदेखि यो खेतीबारी जसरी आएको थियो यो अहिले आएको पनि त्यही मेकानिजम हो होइन त्यही प्रकृतिकै बाढ़ी हो तर फरक यति मात्रै हो कि अहिलेको बाढ़ीको चाहिँ नि बाढ़ी भन्दा पनि यसलाई म कसरी लिन्छु भनेदेखि यो चाहिँ नि एभलेन्स जुन माथिबाट आयो नि त्यो एभलेन्सै तलसम्म नै बगेर आएको जस्तो देखिन्छ किनभनेदेखि
6: बुझ्ने
7: भाषामा त्यसलाई अब यसो हो अब त्यो अब जस्तो माथिल्लो त्यो धार चाहिँ नि हिउँ सहितको हिउँ अथवा बरफ सहितको धार जुन थियो चट्टान सहित चाहिँ तल खस्यो बज्रियो तल हिम नदी थियो हिम नदीमा बज्रियो र त्यो टुक्रिन्छ त्यसो हुँदा टुक्रिने र त्यो भएको चाहिँ त्यहाँ बरफ पग्लिने त्यहाँ लेदोसँग चाहिँ नि एक प्रकार त्यसले चाहिँ एउटा भूकम्पीय तरङ्ग नै ल्याएको थियो र त्यो कुरा चाहिँ यसले पहिला चाहिँ भूकम्प भनेर अलिकति माथिपट्टि देखाएको थियो अहिले चेन्ज गरेर चाहिँ त्यसलाई चाहिँ त्यो पहिरोले ल्याएको भन्ने चाहिँ अहिले अहिले अहिलेको चाहिँ यूएसजीएसको चाहिँ उसमा चाहिँ त्यस्तो छ। भनेपछि त्यसले भूकम्पीय तरङ्ग त्यत्रो ठूलो लगभग पाँचको हाराहारीको भूकम्पीय तरङ्ग ल्याउन सक्ने शक्तिले त त्यो त्यहाँ भएको बरफ पगालेर त्यसपछि त्यो यति छिटो त्यो तल आइपुग्यो कि अब हामीले त्यो चीनको चाहिँ नि त्यो भन्सारको सीसीटीभी हेर्दाखेरि 11 बजे चाहिँ नि त्यो छाल आइसकेको छ र त्यो भनेको 8:37 माथि बज्रेको छ त्योभन्दा अगाडि अलिअलि चाहिँ त्यहाँ भाइब्रेसन छ त्यहाँ होइन त्यसपछि 8:37 भनेपछि तपाईँको 8 मिनट भित्रमा त्यहाँ आइसकेको छ लगभग त्यो 20 किलोमिटर छ र त्यो एकदम उच्च गतिमा त्यो बाढी त्यसरी आउन सक्दैन। त्यो भनेको के छ भने त्यो जुन चाहिँ एभलेन्स अथवा हिम पहिरो जुन अब त्यसलाई पहिरो के एभलेन्स नै चाहिँ नि त्यो छाल नै त्यो आधी भनेको अलि माथि भन्ने कुरा भयो एक प्रकारले अब चुनामी भनौ न हामी अहिले चाहिँ हिम चुनामी भने जस्तो खालको आयो त्यो
6: एकदम हावा हुरी आए जस्तो बत्तिएर आकाशिँदै आयो छाल छाल हिउँको त्यो चट्टान बरफको छाल आयो
7: बरफ त्यसपछि लेदो त्यहाँको चट्टान सबै अब अहिले तपाईँले त्यहाँ हेर्नुभयो भने मान्छेहरूले त्यहाँ उद्धार कार्यमा गएको बेलामा हामीले अलिकति क्लिपहरू हेऱ्यौँ भने त्यो हिलोमा चाहिँ घस्रिरहेको जस्तो देखिन्छ त्यो हिलो थियो त्यसमा मुख्य गरी त्यो हिलो चट्टानका धुलो र चाहिँ नि बरफका टुक्राहरू थियो बरफ त पग्लिँदै गयो होइन र अहिले चाहिँ त्यो हिलो चाहिँ त्यहाँ अझ पनि बाँकी छ
6: भनेपछि हिलो सहितको लेदो सहितको बरफ र चट्टान चाहिँ आधी आए जस्तो सुनामी आए जस्तो आयो त्यो चाहिँ त्यसरी चाहिँ बाढीलाई बाढी भन्दा पनि त्यो खालको चाहिँ हिम हिम हिउँ अनि त्यसपछि हिउँको चट्टान बरफको चाहिँ टुक्राहरूको चाहिँ आधी जस्तो मिश्रणको त्यो प्रकृति भएको अब त्यसले तल हाम्रो झन्डै मुगलिन भन्दा अलि तलसम्म नारायणघाटसम्म अलिक कम भएको थियो होइन मुगलिनसम्म अलिक ठुलै देखियो त्यो तलसम्म आउँदाखेरि बाढीको रूप चाहिँ कसरी बन्छ त्यसलाई सबै
7: त्यसलाई यस्तो माथिपट्टि जुन एउटा यो गेग्राम बाहको एउटा कस्तो प्रकृति हुन्छ भने यो 5 डिग्री चाहिँ भिरालोपनसम्म मात्र यो आफै बग्न सक्छ त्यसपछि चाहिँ नि त्यसको गति चाहिँ नि कम हुन त्यसले चाहिँ त्यो गेग्रान चाहिँ नि बग्न सक्दैन किन त्यो त्यो न त्यसपछि के हुन्छ त्यो डिपोजिसन हुन्छ त्यो त्यहाँ छोडिदिन्छ त्यसले होइन र अनि त्यसपछि त्यसमा भएको पानी र लेदो जुन चाहिँ बग्न सक्छ त्यहाँबाट बगेर निस्किन्छ र त्यो पनि अझ पनि गेग्रान धेरै हुने हुँदाखेरि के हुन्छ गेग्रान त बिस्तारै बग्छ त्यसले गर्दाखेरि के छ भने जुन जति पानी थियो त्यो एकदम पहिला भएको पानी एकदम माथिल्लो सतहसम्म छालको रूपमा त्यसरी आउँदै चाहिँ तलसम्म गयो र अब त्यसपछि फेरि बीचमा यसले बीचको क्षेत्रमा कोतार्दै थप चाहिँ गेग्रान

0: तपाईं हिमबाडी अध्यताउनुहुन्छ अब यो हिम नदीको कुनै भाग खस्नु हिमताल फुट्नु र हिम पहिरो जानु यी तीनवटा बीच के फरक छ र अहिले भट्टेकोसीको घटना चाहिँ कुन प्रकृतिसँग बढी मिल्छ
1: अब म पहिला त्यसको प्रक्रिया हिमताल फुट्नेबाटै जाउँ हिमताल फुट्ने भनेको चाहिँ के हुन्छ भने हिमताललाई भनेको चाहिँ त्यो हिमोट भन्छौ हामी होइन त्यो हिम नदीले ल्याएको चाहिँ नि गेग्रान होइन त्यसले छेकेर चाहिँ नि पछाडिपट्टि चाहिँ नि ताल सृजना हुँदै जान्छ र बरफ पग्लिँदै जाँदा थपिँदै गएर त्यो ताल ठूलो ठूलो ठूलो हुँदै जान्छ र कुनै एउटा यस्तो अवस्थामा चाहिँ नि के हुन्छ भने त्यो माथिल्लो प्रायः चाहिँ माथिल्लो क्षेत्रमा ठूलो चाहिँ गेग्रान अथवा हिउँ पहिरो चाहिँ त्यो तालमा खस्न जाँदा के हुन्छ त्यसमा एउटा तरङ्ग पनि सृजना हुन जान्छ र चाहिँ नि पानीको सतह वात्तै बढ्दाखेरि त्यो तालको चाहिँ नि बाँधबाट त्यो पानी चाहिँ बाहिरिन थाल्छ अब त्यसरी थाल्दा के हुन्छ त्यसले चाहिँ त्यो ताल किनभने त्यो त प्राकृतिक रूपमा बनेको चाहिँ नि बाँध हुन्छ त्यसको लाई खियाउँदै जान्छ त्यो बाढी जुन पहिला पानीको सतह बढ्यो नि त्यसले खियाउँदै खियाउँदै पिँधमा खियाउँदै जान्छ र झन् ठूलो जति खियाउँदै गयो बायाँ बायाँ त्यसले चाहिँ नि काट्दै त्यसलाई झन् ठूलो ठूलो हुँदै जान्छ त्यो काट जसलाई चाहिँ अङ्ग्रेजीमा हामी ब्रिज भन्छौँ होइन त्यो चाहिँ ठूलो हुँदै जान्छ त्यो काटिएको भाग र जति काटियो त्यति ठूलो पानी चाहिँ त्यसबाट चाहिँ बाहिर निकास हुन थाल्छ र त्यसरी चाहिँ ताल फुट्ने प्रक्रिया एउटा प्रक्रिया त्यो हो अब अर्को चाहिँ ताल आफै पनि जस्तो त्यहाँको चाहिँ नि कमजोर चाहिँ नि माटो भयो अथवा माटो त्यसलाई बाँधेर राख्ने कुरा जस्तो हुम्लामा चाहिँ त्यस्तै गरी चाहिँ त्यो आफै फुटेको हो नि माथि भित्रबाट चाहिँ पाइपिङ भएको भन्छौँ हामी होइन भित्रभित्रबाट पानी रसाएर त्यो चाहिँ बिस्तारै बग्दै बग्दै एकैचोटि ठूलो भएर त्यसरी पनि फुट्न सक्छ त्यो चाहिँ तर अब सामान्यतया ठूलो हिमतालहरू फुट्ने चाहिँ जुन चाहिँ त्यसको चाहिँ नि त्यो मोरेन बाँध हुन्छ त्यो बाँधलाई चाहिँ नि खियाउँदै खियाउँदै ठूलो हुँदै त्यसबाट झन् धेरै पानी बग्दै बग्दै बग्दै बग्दै त्यसरी चाहिँ यसको बाढी सिर्जना हुन्छ
0: यो हिमतालको कुरा
1: हिमतालको कुरा भयो होइन
0: अब यो हिम नदीको कुनै भाग खस्नु वा हिम
1: अब त्यो हिम नदीको कुनै भाग खस्ने भने चाहिँ कस्तो हुन्छ भने अब हिम नदी भनेको त भिरालोमा पनि हुन्छ होइन अब त्यो भिरालो जमिनमा भएको अथवा भिरमाथि भएको चाहिँ हिम नदी अब अहिले हामीले के बुझ्नुपर्छ भने अहिले यो जुन हाम्रो जो विश्व तापमान वृद्धिको कारणले गर्दाखेरि माथिल्लो क्षेत्रमा हिमालमा चाहिँ हिउँ अथवा बरफ पग्लिने द्रुत गतिमा भइरहेको छ र धेरै चिराहरू परेको अवस्था छ होइन र त्यहाँ चाहिँ के हुन्छ भने हिजो जहाँ हिउँ पर्थ्यो पानी अहिले पानी पर्छ भनेपछि त्यो पानी त ले चाहिँ त्यसलाई चाहिँ अझ तल चिराहरूमा छिरेर तल जाने र चाहिँ त्यसमा त्यसले झन् पानी जमेपछि त्यसले झन् त्यो जुन चाहिँ चिराहरू झन् चौडा हुँदै जाने र फेरि पग्लिने फेरि चौडा हुने गर्दाखेरि यस्तो खालको प्रक्रियाहरू नियमित रूपमा भइरहेका हुन्छन् लामो समयदेखि होइन र यसरी तल अनि चट्टान पनि मकिँदै जान्छ भनेपछि त्यो हुँदाखेरि त्यो जुन अनि मुनि त्यसलाई ठेगेर बसेको चट्टान पनि हुँदै जान्छ र त्यसले भार वहन गर्न नसक्ने अवस्था हुन्छ र त्यो माथिको हिउँ चाहिँ नि पहिरोको रूपमा तल चाहिँ खस्न जान्छ र अब के हुन्छ भने हिउँ भनौँ अथवा बरफको चाहिँ ती ऊहरू तल खसिसकेपछि के हुन्छ त्यो जुन टुक्रा टुक्रा हुन्छ नि त धुलो हुन्छ नि होइन त्यो कतिपय धुलो हुन्छ कतिपय त्यहाँको माटोसँग चाहिँ मिसिन्छ अथवा त्यहाँको गेग्रानसँग मिसिन्छ र चाहिँ नि त्यो बरफको रूपमा जस्तो खेतीबारीको बेलामा मैले त्यहाँको स्थानीय एकजनासँग मैले सोधेको थिएँ तपाईँ कस्तो थियो बाढी भन्दा ठुल्ठुलो चाहिँ नि आइसको ब्लकहरू चाहिँ यसरी आएको थियो भने अनि मैले उहाँलाई चाहिँ फेरि सोधेँ तपाईँले कसरी चिन्नुभयो त आइसको ब्लक यसरी आएको भनेर भन्दा मैले म त उहाँ भारतमा चाहिँ नि काश्मीरतिर काम गर्न गएको थिएँ हिमाञ्चलतिर त्यहाँ यस्तै खालको बाढी आएर हाम्रो कतिजना त्यहाँ बगाएको थियो हामी चाहिँ म चाहिँ बाँच्यो मैले त्यहाँ पनि देखेर आएको हो यो भनेर उहाँले भन्नुभयो भनेपछि त्यसरी चाहिँ त्यो ठुल्ठुला ब्लक अब जस्तो त्यो मान्छेले त्यो बरफ हो कि ढुङ्गा हो भन्ने चाहिँ चिन्दैन होइन त्यो चाहिँ अब किन हिरोले चाहिँ पोतिएको हुन्छ होइन त्यसरी चाहिँ ब्लक र चाहिँ लिएर हुँदै जान्छ र अर्को कुरा के हुन्छ भने जस्तो खोलामा नदीमा पानी हुन्छ नि त
0: हजुर
1: अब त्यो सुक्खा सायद होइन अब यो अध्ययनको कुरा अनुसन्धानको विषय हो यो अब त्यो सुक्खा भएको भए सायद त्यो पहिरोहरू त्यति हिम पहिरोहरू त्यति तलसम्म बग्न नसक्ने पनि हुन्थ्यो कि किनभने नदीमा त पानी हुन्छ भन्छ जस्तो पानी माथिबाट त त्यो बग्न सक्यो नि अब त्यो जस्तो तपाईँ हामीलाई एउटा सानो बच्चा बेलामा अब तपाईँहरू गर्नुभयो गएन जस्तो हामी पानीमा पातलो ढुङ्गा हामीलाई हान्थ्यौँ त्यसरी हान्थ्यो त्यो धेरैचोटि जतिचोटि धेरैतिर धेरै पटक त्यो ठोकिँदै ठोकिँदै ठोकिँदै गयो नि अब एकदम द्रुत गतिमा आएको त्यो मास चाहिँ नि पानीमाथि चाहिँ

0: त्यो सजिलै तल्लो तटसम्म आउन सक्ने एउटा मैले यो अनुसन्धानको विषय हो भनेको छु है। यो त्यो पनि एउटा चाहिँ विषय हो। अब यस्तो यदि सुक्खा भएको अवस्था भएको भए नदीमा पानी कम भएको सुक्खा बेलामा भएको भए सायद यो यसरी तलसम्म नआउनु पनि सक्थ्यो कि भन्ने एउटा चाहिँ मेरो चाहिँ अनुसन्धानको गर्नुपर्ने विषयको रूपमा लिएको छु।
1: यसलाई तपाईँले बुझाएर भन्नुभयो जस्तो यो बरफ अथवा चाहिँ पानीमा त्यो बग्दाखेरि धारमा बग्दाखेरि अझै बढी चाहिँ उछिटिएर तलतिर जाँदा त्यो प्रक्रिया हुन्छ। त्यो अनुसार पनि अहिलेको यो भोटेको सिको माथिबाट आएको त्यो तपाईँले अघि नै भनिहाल्नु भयो हिउँको चट्टान होइन बरफ त्यो बत्तीहरू आउँदाखेरि तलसम्म आइपुगेको हुनसक्छ भनेर भन्नुभयो श्री कमल दुबेदीजी। अहिले पनि चीनले त्यहाँ एउटा ताल बनेको छ र अस्ति पनि ताल ओभरफ्लो भएर बग्यो भनेर भन्यो र त्यस अनुसार हाम्रो बाढी पूर्वानुमान महाशाखाले एउटा सचेत रहन आग्रह गरेर आज पनि त्यहाँ चाहिँ फेरि बाढीको कारणले गर्दा त्यो कोसी भोटेको चाहिँ बढ्यो भन्ने कुरा आयो। अब फेरि हामी त्यस अस्तिको जस्तै जोखिममा छौ कि त्योभन्दा कम जोखिममा छौ तपाईँले के भन्नु चाहिँ?
0: होइन अघि तपाईँले भन्नु अलिकति सुधार गरौँ है। चीनले त्यो फुट्यो भनेको होइन, प्राविधिक रूपमा ओभरफ्लो हुनु र ब्लिचिङ हुनु फरक कुरा हो। फुट्नु र चाहिँ नि ओभरटप गर्नु माथिबाट बग्नु त्यो के भयो भने जस्तो तपाईँलाई म के भन्छु भने जस्तो एउटा कुनै त्यहाँ के भयो भने माथिबाट त्यो पहिरो खस्ता हिम पहिरो खस्दाखेरि त्यो कोतरेर त्यो हिम जहाँ ठोकियो नि त्यो ठाउँमा ठुलो चाहिँ नि खाडल बन्न गएको छ। जस्तो यो यो सामान्यतया यो बन्दो रहेछ यो खेतीबारीमा पनि बनेको थियो जहाँ त्यो इम्प्याक्ट भयो नि त्यो माथिबाट आएर खसेर बज्रेको ठाउँ के त्यो हिम नदीमाथि त्यहाँ खाल्टो छ ठुलो खाल्टो बनेको रहेछ र भयो के भन्दा त्यो खाल्टोमा चाहिँ पानी भरिँदै गएर त्यो पछि बग्न थाल्यो भन्ने कुरा हो। त्यो भनेपछि त्यो त्यो चाहिँ अब जस्तो अघि तपाईँलाई मैले कसरी फुट्छ भन्ने कुरा गरेँ नि त्यो फुट्नु भनेको त्यो त्यो चाहिँ त्यहाँबाट पानी धेरै मात्रामा पानी बहँदै चाहिँ कोतर्दै कोतर्दै त्यो ठुलो हुँदै जाने चाहिँ त्यो फुट्ने प्रक्रिया हो। तर चाहिँ त्यो अहिले चीनले भनेको चाहिँ के हो भन्दाखेरि त्यो ओभरटप भयो भन्दाखेरि त्यो माथिबाट बाँध माथिबाट पानी बग्न सुरु भयो भन्ने कुरा हो। जस्तो म तपाईँलाई यसमा सानो एउटा प्रसङ्ग जोड्छु। जस्तो जुरे पहिरो होइन 2014 जब जुरे पहिरो गयो सुनकोशी नदी पूरै थुनिएको थियो र त्यो थुनेको खोल्नको लागि चाहिँ नि त्यहाँ धेरै ब्लास्टिङ गरेर एक्सकाभेटरले खनेर पनि त्यो न पुरै चाहिँ त्यो पानी निकास भएन होइन। हामी त्यो बेला फिल्डमै थियौँ, मैले हेरिरहेको थियो कसरी पानी निकास भयो भने पछि चाहिँ त्यहाँ संलग्न प्राविधिकहरूसँग चाहिँ छलफल गरेर त्यो तलपट्टि एउटा ठूलो ब्लक चाहिँ ढुङ्गाको ब्लक छ त्यो ढुङ्गाको ब्लकले चाहिँ त्यो खियाउन बाँधलाई खियाउनु पर्यो नि त्यो पानीले जति तल खियाएपछि मात्रै धेरै पानी बाहिन्छ हो त्यो हो समस्या भन्छ। पछि त्यसलाई ब्लास्ट गरेपछि चाहिँ त्यसपछि चाहिँ पानी बगेर चाहिँ त्यो ताल चाहिँ सबै लगभग निक्लियो होइन। भन्दाखेरि फुट्ने प्रक्रिया भनेको त्यस्तो हुन्छ। अब यो त्यो माथिबाट बग्नु मात्रै भनेको फुट्नु होइन, त्यो चाहिँ दुईटा फरक प्राविधिक कुरा हो। तर अब के बुझियो भन्दाखेरि माथिबाट बाँध माथिबाट पानी बग्यो भने चाहिँ ल फुट्यो भन्ने कुरा एउटा त्रास चाहिँ सृजना
1: हुन्छ। तर आखिर चाहिँ त्यो ओभरफ्लो तपाईँ भनिहाल्नु माथिबाट अब त्यो अहिले पनि हामी कतिको जोखिममा छौँ अहिलेकै त्यो कुरा
0: गरेर म भन्छु त्यसमा के छ भने त्यसरी बनेको चाहिँ नि ऊ धेरै त्यो गेग्रानको चाहिँ बाँधको चौडाइ अब बाँध फुट्नलाई त्यसको के गरी फुट्छ भन्ने कुरा मैले के त्यसमा चाहिँ पक्षहरू हुन्छन् भन्ने कुरा अलिकति मैले औल्याउन चाहे। जस्तो त्यो बाँध केले बनेको छ जस्तो माटो अथवा बालुवा अथवा सामान्य त्यस्ता खालका चाहिँ साना कणहरूबाट बनेको छ भने त्यो बाँध पानी माथिबाट बग्ने बित्तिकै चाँडै चाँडै खियाउँदै चाहिँ त्यो चाँडै नै निकास हुन्छ। जस्तो यो चाहिँ हामीले एकचोटि यो झापाबाट उत्तरतिर यो इलाममा रतुवा खोलाको एउटा सानो खोला चाहिँ थुनिएको बेलामा बाँध त्यस्तै गरी ताल बन्यो र त्यो फुटाल्न भनेर चाहिँ हामी खोल्न भनेर हामी काठमाडौँबाट हामी एउटा टोली गएको थियौँ र त्यहाँ हेर्दाखेरि त्यो जुन चाहिँ बलौटे चट्टान मकिएको बलौटे चट्टान खसेछ भिरबाट र चाहिँ त्यो खोला थुनियो र ठुलो त्यहाँ ताल बनेको थियो र त्यसलाई चाहिँ अनि हामीले त्यहाँ जाने बित्तिकै के भन्यो ल उनी त्यहाँ खन्ने काम पनि भइरहेको छ। तर खन्नुभन्दा धेरै त्यहाँ सबभन्दा ठूलो अर्को एउटा चाहिँ गल्ती के भइरहेको थियो भने मान्छेहरूको यो अहिले म त्यही भन्छु पर्यटन यो प्रकोप पर्यटन यो चाहिँ नगरौँ यो त्यहाँ हेर्न जाने मान्छे यति धेरै चाहिँ त्यो खोलाबाटै गइरहेको थियो माथि ताल त्यो बाँध चाहिँ खनिरहेछ र तलपट्टि मान्छेहरू गइरहेको अनि तुरन्त त्यहाँ हाम्रो त्यही बेलाको सिडिओ पनि सँगै हुनुहुन्थ्यो र उहाँलाई मैले के भने ल यो मान्छेहरूलाई तुरन्त हटाउनुहोस् यो किनभने यो बाढी आयो भने मान्छे सबै फेरि यहाँ अर्को चाहिँ दुर्घटना हुन जान्छ भने चाहिँ उहाँले तुरन्त चाहिँ त्यहाँ आदेश दिनुभयो र चाहिँ नि खोलामा मान्छे पस्न 20 मिटरभन्दा माथि जानुस् र त्यो सानो थियो त्यही भएर 20 मिटरभन्दा माथि जानुस् कोही पनि चाहिँ त्यहाँ खोलामा छिर्न नदिनु भनेपछि त्यो खनेको 45 मिनटमा त्यो ताल सबै सकियो होइन। मैले अब बालुवाको अब यदि चट्टान को अवस्था पड़े जो चट्टान एंगुलर भन ना खाल चट्टान बेला में जुड़े बेला में तैं हमने हमने पर्यटन तेरी हम ब्लास्ट कर खनेर ब्लास्ट कर नगर निके परिश्रम पीछे तो ताल खोल सको अब तेस में मेटेरियल के बने कति चौड़ा ताल बांध जो जुड़े बेला में 400 मीटर को चौड़ा तो चौड़ा खियाउनलाई तुरंत संभव छैन तर त्यो ताल माथिबाट फेरि अर्को चाहिँ हिम पहिरो खसेर तालमा खस्यो भने चाहिँ अनि त्यसलाई त्यसले चाहिँ फेरि अर्को खालको बाढी चाहिँ ल्याउन सक्छ सम्भावना जोखिम त्यति मात्रै हो हैन नत्र भनेदेखि अब त्यही ताल आफै फुटेर तुरुन्तै जोखिम चाहिँ त्यस्तो ठूलो जोखिम चाहिँ नआउला
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेकोशी बाढीको प्रकृति यसको असाधारण क्षतिको कारण अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारी बारे कुराकानी गरिरहेका छौं हिमबाढी अध्येता तथा प्रकोप विज्ञ श्री कमल दुवेदीसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app.
7: कृषि मन्त्र नाग सिंह
8: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ नियन्त्रणका लागि 1 लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनुन वा निलबेरी समूहको औषधि लगाइदिनुहोस् औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ

0: Sakura, Fresh Kamijan.
1: Wow, Radio Network.
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलित नेपालमा आज हामी भोटेकोशी बाढ़ी पूर्व सूचनाको प्रणालीको प्रभावकारिता र आउँदा दिनमा नेपालले गर्नुपर्ने तयारी बारे हिमबाढ़ी अध्येता तथा प्रकोप विज्ञ श्री कमल दुवेदीसँग कुराकानी गरिरहेका छौं। दुवेदीजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। अब चाहिँ हामी यस्तै जोखिम हुन नदिन अब गर्नुपर्ने काम र योजनामा केन्द्रित रहेर बढ़ी कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ भोटेकोशी जस्तै तीव्र बहाव भएको नदीमा हामीले पूर्वाधार निर्माण गर्दा कस्ता कस्ता भौगोलिक पक्षलाई चाहिँ पर्याप्त ध्यान नदिएको देखिन्छ?
3: अब यस्तो खालको घटनाहरू भनेको जस्तो अब मलाई लाग्छ यो जुन अहिलेको रसुवा बाढ़ी भोटेकोशी बाढ़ी भनेको हाम्रो जीवित मान्छेहरूले नदेखेको कुरा हो, होइन? अब तर भौगोलिक रूपमा त्यो पहिला भएको थिएन भन्ने कुरा चाहिँ होइन। जुन अहिले ठूल्ठूला टारहरू त्यहाँ बनेका छन् नि, ती प्राय जसो टारहरू यस्तै खालका ठूला पहिरोहरू अथवा हिम पहिरोहरू गएर कुनै बेला परापूर्व कालमा चाहिँ बनेकै हो।
2: हाम्रा टारहरू देशका
3: विभिन्न नदीका छेउमा रहेका, होइन? भने त्यो गेगरान आयो, पहिला चाहिँ त्यसमा के हुन्छ, गेगरान बगाएर ल्याउँछ, बगाएर ल्याएपछि त्यही पछि चाहिँ जुन पानी निस्किन्छ त्यसबाट, त्यो पानीले खियाउँदै खियाउँदै चाहिँ ती टारहरू सिर्जना हुन्छ, खोला बिस्तारै सानो ठाउँमा सीमित हुन जान्छ र ती टारहरू त्यसरी नै बनेका हुन्। अब हामीसँग के भइदियो भने हो, यो अध्ययन गर्नुपर्ने अनुसन्धान गर्नुपर्ने विषय हो, कुन टार कहिले बनेको थियो, कुन प्रकोप कहिले आएको थियो होला भन्ने कुराहरू, यी एकदम अनुसन्धानका विषयहरू, यो भौगोलिक अनुसन्धानका विषयहरू हुन्। किनभने पहिलाका चाहिँ डिजास्टर चाहिँ नि, पहिलाका चाहिँ प्रकोपहरू जुन छ त्यो अध्ययन हुनुपर्छ। तर अब हामीसँग त्यो अब के भइदियो भने त्यो गर्ने खालको चाहिँ नि संस्थागत संरचना पनि भएन र त्यसले चाहिँ एक प्रकारले चाहिँ प्राथमिकता पनि पाएन, किनभने प्रकोप भइसकेपछि मात्र हामी हाम्रो आँखा खुल्छ। जस्तो अब मैले यो कुरा चाहिँ नि अब अनुसन्धानको विषयमा चाहिँ हाम्रो ठूलो चाहिँ कमजोरी छ, स्रोत साधन पनि छैन, मानव स्रोत पहिला गर्न सक्ने खालको चाहिँ नि त्यतिको चाहिँ नि मान्छेहरू पनि थोरै नै हुनुहुन्छ, किनभने र छ र त भएका मान्छेलाई पनि त्यसरी अवसर चाहिँ संस्थागत रूपमा शून्यताले गर्दा अवसर पाइएको छैन। यस्तो खालको भइ नै रहेको कुराहरू हो। जस्तो अब खेतीबारीकै बेलामा पनि यो अनुसन्धान मैले आफ्नो व्यक्तिगत इच्छामा मैले गरेँ र चाहिँ त्यो तर समस्या के भइदियो भने अब त्यसपछि के गर्ने त भन्ने कुरामा बहस अगाडि बढेन। जस्तो अब वन्य संरचनाहरूको सुरक्षा, त्यहाँको चाहिँ नि जुन चाहिँ कामदारहरूको सुरक्षा, जो कसरी भाग्ने के गर्ने, त्यो चाहिँ अब यो जुन अर्ली वार्निङ भनौँ हामी त्यसलाई पूर्व सूचना प्रणाली नै पनि म सधैँ यही भन्थे कि, जस्तो अब मेलम्चीमा पनि हामीले देख्यौं नि, अब अहिलेको हाम्रो बाढ़ी पूर्व सूचना प्रणाली
2: एकछिनपछि आउने यसमा तपाईँले जो पहिला पनि यस्ता घटना हुन्थ्यो, अहिले हामीले हाम्रो पुस्ताले देखेको अथवा हामी जिउँदाले देखेको नयाँ घटना भयो, तर योभन्दा अगाडि पनि यस्ता घटना हुन्थ्यो र तिनै घटना भएकै कारणले गर्दाखेरि अहिले नदी आसपासका नदी किनारमा ठूला टारहरू बनेको कारण चाहिँ त्यही हो भनेर तपाईँले प्रश्न पार्नुभयो। मैले तपाईँलाई अहिले यो पूर्व सूचना प्रणाली र अब गर्नुपर्ने काममा हामी केही बेरपछि आउँछौ। त्योभन्दा अगाडि चाहिँ यो जलवायु परिवर्तनका कारण हिम नदी र हिमतालमा भइरहेको परिवर्तनले यस्ता घटनाको जोखिम बढ़ाइरहेको छ कि हामीले यसलाई अझै पर्याप्त गम्भीरतापूर्वक लिएका
3: छौँ? एकदम त्यो चाहिँ कस्तो भनेदेखि जुन ठाउँमा हिजो पानी पर्थ्यो अथवा चाहिँ बरफ वर्षैभरि बरफ रहन्थ्यो, हिमरेखामाथि सर्दैछ, एकदम द्रुत गतिमा सर्दैछ। मैले अगाडि गरेको त्यो 2007 गरेको अध्ययनमा मैले के म आफै अचम्ममा परे कि, मैले कति रेटमा चाहिँ माथि सर्दै रहेछ त भनेर मैले अध्ययन गरेको थिएँ। अब अहिलेको त मैले अहिले तत्काल त मैले गरेको छैन अध्ययन, त्यो बेला गर्दाखेरि लगभग 13 मिटर प्रति वर्ष उचाइमा सर्दै गएको देखियो कि, त्यो भनेको भर्टिकल है ठाडो माथिपट्टि 13 मिटर प्रति वर्ष चाहिँ हिमरेखा माथि सर्दै गएको चाहिँ नि देखियो भन्दाखेरि त त्यो त म त डराएँ। त्यसपछि ओहो भनेपछि त यो हाम्रा चाहिँ हिमाली क्षेत्रमा त यसले त धेरै ठूलो समस्या ल्याउँछ भन्ने चाहिँ म त्यो बेलादेखि नै मैले चाहिँ पताल मलाई आफै चाहिँ कन्भिन्स भएको बाटो कुरा हो त्यो, होइन? भन्दाखेरि अब त्यसरी के भइदिइरहेछ भने हिमरेखा स्वात्तै माथि सर्ने र माथि चाहिँ नि जहाँ पानी जहाँ हिउँ पर्थ्यो बरफ चाहिँ जम्थ्यो त्यहाँ चाहिँ पानी पर्ने हुँदाखेरि त्यसले खियाउने प्रक्रिया फरक खालको प्रक्रिया हुन्छ, पानीले खियाउने होइन, गहिरो भ्याली जुन चाहिँ नि उपत्यकाहरू बनाउँदै भी सेपको भनौँ न हामी चाहिँ भी सेपको हुने बित्तिकै त त्यो अब हाम्रो यतिकै पनि पहाड़हरू उचालिँदै गएको छ भन्दा तल कोतरेर चाहिँ भी सेपको ठाडा चाहिँ नि भित्ताहरू भएपछि त त्यो त्यसका चाहिँ नि दुईतिरबाट खस्ने चाहिँ पहिरो आउने होइन भन्दाखेरि त्यसरी खस्दै जाने चाहिँ गेगरानको सृजना हुने बग्दै आउने चाहिँ प्रक्रियाहरु एकदम द्रुत गतिमा भइराका छन् भन्दा अब त्यहाँ जस्तो हिमरेखा माथि सरेर गएछ त के भयो भने त्यहाँ अब त्यहाँ भएका हिउँ पनि जस्तो माटो मुनि जमेर बसेको हिजोको चाहिँ नि जुन हिमनदी भित्रका चाहिँ नि बरफहरु पनि पग्लिँदै जाने भए र त्यसलाई छेकेर बसेको बाँधको पछाडीको बरफ पनि चाहिँ पग्लिँदै गएर त्यो हिमतालहरु सृजना हुँदै गएर ठूलो हुँदै गएको छ हिमतालहरुका चाहिँ नि आकार चाहिँ एकदम ठूलो हुँदै गएको चाहिँ नि छ
2: र अब यो मानवीय क्रियाकलाप पनि यसको एउटा प्रमुख कारण हुन सक्छ
3: यस्तो मानवीय क्रियाकलाप प्रत्यक्ष रूपमा होइन अप्रत्यक्ष रूपमा चाहिँ जुन अब यो जुन हाम्रो कार्बन उत्सर्जनका कुरा छन् नि त त्यस कारणले गर्दाखेरि नै यो चाहिँ अहिले व्यापक चाहिँ नि रूपमा चाहिँ यो हिमाली क्षेत्रमा चाहिँ जुन अब तापमान वृद्धि भइरहेको छ विश्व तापमान वृद्धिकै असर हो त्यो
2: अब यस्तो घटना अकल्पनीय विपद भनेर पन्छिन मिल्छ कि उपलब्ध वैज्ञानिक तथ्यका आधारमा चाहिँ हामीले जोखिमको पूर्वानुमान अथवा अनुमान पहिले नै गर्न सकिन्थ्यो
3: अब केही अध्ययन मैले भने केही अध्ययन गरेर गरिएको पहिला पनि अध्ययनहरू भएको छ गर्न नसकिने नै चाहिँ होइन तर समस्या अब त्यसले कति प्राथमिकता पाउँछ भन्ने कुरा हो होइन अब मैले यो कुराहरू मैले धेरै पटक गर्दै आएको छु मैले धेरै लामो समयदेखि नै यो कुरा अब हामीले यी भीर यी घाँटीको तरबार भनौँ न हाम्रो घाँटीको तरबार राखिरहने कि यी तरबारहरूलाई चाहिँ नि अलिकति धार चाहिँ नि त्यसको चाहिँ नि भुत्याउने होइन त्यसलाई चाहिँ भुत्यो बनाउने भनेपछि हिमतालमा भएका जमेर बसेका हिमताल चाहिँ नि जो माथि बनेका हिमतालहरूको सतह घटाउनेतिर हामी चाहिँ जानुपर्छ त्यसलाई विस्तारै चाहिँ नियन्त्रित रूपमा त्यसलाई चाहिँ नि खोलेर त्यसको पानी त्यसरी त्यहाँ राखेर हामी हिमताल यतिवटा बन्यो चाहिँ नि हाई चाहिँ नि के अरे एकदम उच्च जोखिम भनेर कराएर बस्ने कि यो 20 वर्ष भइसक्यो हामी होइन
2: तपाईँले भन्नुभयो यो भुत्यो बनाउने यो हामीसँग त्यस्तो खालको चाहिँ जनशक्ति क्षमता प्राविधिक ज्ञान अथवा प्रविधि छ
3: अब म तपाईँलाई इन्जा ताल जुन चाहिँ को अनुभव सुनाउँछु र इन्जामा पहिला छोरल्पामा चाहिँ यो नेदरल्याण्डको चाहिँ सहयोगमा त्यो 3 मिटर चाहिँ ताल घटाएको हो होइन त्यो चाहिँ अलिकति मैले यो क्षेत्रमा अध्ययन शुरू गर्नुभन्दा अगाडि नै हो र पछि हामीले चाहिँ नि त्यो इन्जाको चाहिँ नि 3.5 मिटर चाहिँ घटाउन त्यो घटाउने कामै चाहिँ नि वास्तवमा नेपालको सेनाले गरेको हो भनेपछि अब हामीले हो त्यो ताल जति जस्तो त्यो तरबार झुन्ड्याएर राख्ने कि त्यसलाई चाहिँ हामीले भुत्ते बनाउने म चाहिँ त्यो भुत्ते बनाउनु पर्छ भन्ने मत राख्छु
2: भुत्ते बनाउनलाई अब जस्तो तपाईँले अघि त्यो उसको उदाहरण दिनुभयो अब हाम्रो अहिलेको भुटेको सीको चाहिँ यो तिब्बतीय क्षेत्रको उदाहरणको कुरा गर्दाखेरि त त्यहाँ अर्को देशसँग पनि हामी समन्वय गर्नु पर्यो सहकार्य गर्नु पर्यो अब त्यो भौगोलिक बनावट अप्ठ्यारो कतिको त्यो चाहिँ जुट्यो
3: त्यो चाहिँ अब पछि काम गर्दै जाँदाखेरि हो पक्कै पनि चीनसँग यसमा चाहिँ हामीले अब सहयोग लिएर नै हामीले द्विपक्षीय रूपमा नै किन अस्तिको बाढीमा त चिनिया क्षेत्रमा पनि ठूलो चाहिँ क्षति पुग्न गएको छ मानवीय क्षति भएको छ होइन भन्दाखेरि अब त सायद अब चीनसँग पनि सहकार्य गरेर म त अझ पनि त्यहाँ के छ भने अस्ति आएको जस्तै हिम पहिरो आउन सक्ने क्षेत्र त्यहाँ अरू पनि छ ती चाहिँ एकदम चिरा परिसकेका बरफका चाहिँ नि त्यो भूभगरको तस्विरहरूमा त्यो अझ पनि देखिन्छ भने ती क्षेत्रहरूलाई चाहिँ नियन्त्रित रूपमा चाहिँ त्यसलाई चाहिँ नि कम्पो गर्न सकिन्छ कि यो बहसको विषय हो मैले यो
2: अब अहिले यो उद्धार राहत र पुनर्स्थापनाको काम गरिरहँदाखेरि त्यसतर्फ पनि सरकार र सम्बन्धित क्षेत्रले ध्यान पुर्याउनु जरुरी छ
3: त्यसतर्फ बहस जानुपर्छ जस्तो ताल बन्यो भन्ने मात्रै होइन कि त्यो ताललाई नियन्त्रित रूपमा म त त्यही भन्छु अझ एक स्टेप अगाडि पनि मैले सोचेको हो यो धेरै 20 वर्ष अगाडि नै मैले यो कुराहरू अगाडि ल्याएको थिएँ तर सुनवाई चाहिँ त्यति धेरै भएन जस्तो हामीले ताल बन्यो भनेर मात्रै बस्ने कि ताल बन्न सक्ने क्षेत्रहरू पनि छन् जस्तो अहिले 20 वर्षमा मैले हेर्दै गर्दाखेरि सगरमाथा क्षेत्रमा अहिले फेरि तालहरू त्यहाँ जसरी हिजो 50-60 वर्ष अगाडि चाहिँ छोरोल्पाको अवस्था जस्तो थियो त्यस्तै गरी बरफका साना साना चाहिँ पोखरीहरू सृजना हुँदै त्यो जुन चाहिँ मोरेनको बाँधले चाहिँ छेकेर त्यो बन्ने प्रक्रिया शुरू भइसकेको छ कतिपय हिम नदीको अघिल्लो भागमा भनेपछि त्यहाँ अहिले नै हामीले कोतरेर त्यहाँ चाहिँ नि त्यसबाट चाहिँ पानी चाहिँ निकास गरिदिने सकेदेखि त त्यो ताल नै बन्दैन ताल बन्ने किन भन्दा अगाडिपट्टि अग्लो मोरेनको बाँधले छेक्यो त्यसलाई चाहिँ पानी त्यहाँ माथिबाट बग्न सकेन र पछाडि भएको हिउँ पग्लिँदै अथवा बरफ पग्लिँदै ताल ठुलो हुँदै जाने हो होइन भनेपछि हामीले त्यहाँ त्यो पानी ठूलो चाहिँ मात्रामा पानी जम्ने अवस्था नै सृजना हुन नदिन पनि सक्छौ कि अब यो
2: पनि
3: बस जरुरी छ।
2: श्रीकमल दुबेदीजी अब चाहिँ यो पूर्व सूचना प्रणालीको कुरा गरौं, भोटे कस्ती जस्तो अचानक विकसित हुने घटनाका लागि हाम्रो अहिलेको पूर्व सूचना प्रणाली कतिको सक्षम छ?
3: अब हेर्नुहोस् अहिलेको बाढ़ी पूर्व सूचना प्रणाली भनौँ है, बाढ़ी पूर्व सूचना प्रणालीको प्रविधि के हो त भन्दा जस्तो पुलको अथवा कुनै एउटा चाहिँ नि जमीनमा चाहिँ नि एउटा लेजर क्यामेरा राखिएको हुन्छ, जुन लेजरले चाहिँ नि त्यसले चाहिँ नि प्रकाश हुन्छ त्यसले चाहिँ तल चाहिँ नि पानीको सतहमा त्यसले चाहिँ नि ठक्कर दिएपछि त्यो परावर्तन भएर माथि जान्छ र कति समयमा त्यो माथि आउँछ भन्नेबाट पानीको सतह कति छ भन्ने कुरा चाहिँ थाहा हुन्छ। अब तपाईँको बिस्तारै त्यो पानी चाहिँ नि बढ्दै जाँदाखेरि अथवा बिस्तारै अथवा अकस्मात बढ्दाखेरि पनि के हुन्छ त भन्दाखेरि त्यो लेजर क्यामेराले त्यो चाहिँ पानी कति बढ्यो भन्ने कुरा चाहिँ त्यसले चाहिँ त्यसरी चाहिँ सूचना प्रणाली चलेको थियो। अब अहिले के भयो तपाईँ हामीले देख्यौं त्यो छाल सुनामी जस्तो चाहिँ छाल एकैचोटि आएर त्यो त्यो सम्पूर्ण प्रणाली नै बनाउँदा त अब हिजो अब पानी अब जुन सतहमा थियो त्यसपछि त त्यो त्यो उपकरणै बग्यो भनेपछि त्यसले केही पनि सूचना दिन सकेन भनेपछि अब यस्तो खालको चाहिँलाई चाहिँ अब जस्तो अब मैले अघि तपाईँलाई सुरुमा जोडेँ हामीले एउटा अनुसन्धान गर्नुपर्ने विषय के छ, अलिकति अनुसन्धान मैले त्यसलाई मैले एउटा खेतीबारीको अनुसन्धानको क्रममा एउटा चाहिँ सुझावको रूपमा पनि मैले दिएको थिएँ। जस्तो त्यो जुन भूकम्पीय तरंग जुन सृजना हुन्छ नि हो त्यो चाहिँ त्यसलाई चाहिँ अलिकति प्रयोग गरेर पनि सूचना प्रणाली बनाउन सकिन्छ कि भन्ने पनि मेरो सोच थियो, तर अब म आफै चाहिँ भूकम्पको चाहिँ अब चाहिँ विज्ञ होइन त्यसले गर्दाखेरि अब तर त्यतातिर त्यति धेरै चाहिँ नि काम अगाडि बढेन। तर अहिले त
2: मैले जोडेँ अब भूकम्प प्रविधिका जानकार र हिम तथा यो प्रकोप प्रविधिका जानकारहरू बीचको सहकार समन्वयको पनि खाँचो देखियो
3: त्यहाँ देखियो र त्यसपछि अलिकति चाहिँ है अब अलिकति बाहिर विदेशका चाहिँ केही चाहिँ विज्ञहरूले चाहिँ यस सम्बन्धमा चाहिँ अध्ययन चाहिँ गरिसकेका छ गर्न थालिसकेका छ र यो प्रयोग गर्न सकिन्छ कि भन्नेतिर नै अगाडि बढ़िसकेका छ। त्यो एउटा एउटा मैले गर्न नसकेको मैले एउटा एउटा काम चाहिँ त्यो एउटा मैले धेरै मैले प्रयास गर्दा नि नसकेको अनुसन्धानको चाहिँ एउटा क्षेत्र चाहिँ त्यो हो र अब अरू पनि जस्तो अब बाहिरतिर चाहिँ कस्तो पनि हुन्छ भने डप्लर रेडार भन्छ, रेडारले चाहिँ त्यस्तै अब यो रेडियो फ्रिक्वेन्सी चाहिँ त्यो छोड्ने र त्यसपछि फर्केर आउँदाखेरि त्यो जस्तो स्थिर हुन्जेलसम्म त्यसले केही पनि गर्दैन र जब त्यो चल्छ नि जमिन चलेको चाहिँ पत्ता लाउने त्यस्तो खालको चाहिँ नि प्रविधि पनि छ। अब त्यो त्यो खालका प्रविधि पनि छन् तर अब अहिलेको अवस्थामा जुन अहिलेको जुन त्रिशुली बाढी जुन अथवा यो भोटेकोसी बाढी जुन छ अब यसमा चाहिँ एकदमै अचम्मित हुनुपर्ने कुरा चाहिँ के भन्दाखेरि त्यो यति छिटो आयो नि जस्तो मैले कल्पना पनि गरेको थिइनँ। मैले त के सोचिरहेको थिएँ भने यो बाढी सृजना भएर जो भूकम्पीय तरंग आयो मैले त्यो भूकम्प तरंग पनि मैले त्यहाँ चाहिँ त्यहाँ कार्यरत साथीहरूसँग मैले के छ है भन्ने हामी चाहिँ सम्पर्कमै थियौं र त्यो अलिकति मैले हेरेँ पनि होइन अनि के भन्ने भयो भन्दा त्यो पछि आएको भूकम्प चाहिँ त्यो तरंग बाढी सृजना भइसकेपछि आयो भन्नेमै हामी थियौं होइन तर यति चाहिँ झन् 7 मिनटमा त्यो के जुन चाहिँ भन्छ के त्यो उसको चाहिँ नि रसवागढी भन्सारै आइपुग्यो भन्ने चाहिँ नि त्यति द्रुत गतिमा आइपुग्नेमा चाहिँ हामी अलिकति त्यो त्यो चाहिँ म चाहिँ आफू अचम्मितै भएन।
2: अब त्यसतिर पनि ध्यान दिनुपर्ने खाँचो छ। अब यो उच्च हिमाली क्षेत्रमा चाहिँ हिमनदी बरफ चट्टान र सम्भावित हिमतालको निगरानी गर्ने त्यस्तो खालको उपकरण सेटेलाइट सेन्सर ड्रोन वा एआई के हुन सक्छ तपाईँले देखेको चाहिँ के हो?
3: अब निगरानी त तपाईँले भनिहाल्नु तर म चाहिँ अझ पनि के भन्छु भने निगरानी गरेर बसिरहने कि त्यो चाहिँ त्यसको जोखिम कम गर्ने त्यो
2: तपाईँले भुत्ते बनाउने कुरा
3: भुत्ते बनाउनु म त के भन्छु त्यो किनभने निगरानी गरेर के हुन्छ भोलि त्यो फुट्यो भने जस्तो समस्या के हो भने त्यहाँ पानीको जुन मात्रा जुन ठुलो एउटा चाहिँ कुण्ड त्यहाँ बन्ने बनिरहेछ भने त्यो कुण्डमा त्योभन्दा माथि अब किन अघि तपाईँले जुन यो ग्लोबल वार्मिङ हामीले यो जलवायु परिवर्तनका कुरा गर्यो नि अब त झन् माथि माथि माथि माथिसम्म चाहिँ हिमरेखा सर्दै सर्दै गएर त अब त माथि माथि त त्यो बरफ पग्लिने क्रम त अझ द्रुत गतिमा हुन्छ भने त्योभन्दा माथिल्लो क्षेत्रबाट चाहिँ पहिरो हिम पहिरो अथवा पहिरो नै पनि खसेर त्यो तालमा खस्यो भने त अब फेरि प्रकोप आउने भयो भन्दाखेरि त्यो कारणले गर्दा त्यस्ता खालका जोखिमहरूलाई कम गर्नेतिर हामी जाने कि अब भन्ने बहस गर्नु जरुरी छ।
2: एकदम श्रीकमल दुबेदीजी अब हामी अन्त्य अन्त्यतिर आइपुगेका छौं र अघि नै तपाईँले अलिकति भन्नुभयो यो भइरहेका जोखिमयुक्त हिमतालाई यो भूते बनाउने कुरा तपाईले भनेको जस्तै अब हामीले गर्नुपर्ने यस्ता खालका जोखिम हुन नदिन जसरी अस्तिको बुधबार भोटेकोशी नदीमा अचानक बाढ़ी आइसकेपछि अहिले पनि उद्धार र राहत तथा खोजको काम भइरहेको छ खोज र उद्धारको काम नै पूरा हुन सकेका छैन पाँच दिन बितिसक्दा पनि अब यस्तो घटनाले के पाठ दियो र अब हामीले गर्नुपर्ने काम चाहिँ के थियो
3: अब गर्नुपर्ने त हेर्नुहोस् एउटा सबभन्दा ठूलो कुरा त संस्थागत शून्यता छ अब हामीले यो कुरा गर्यौं भनेदेखि मैले पनि धेरै मैले आफ्नो इच्छाले यो चाहिँ गर्दै आएको हो मैले एकदम तीव्र इच्छाले मात्र म यसरी अनुसन्धानमा टिकेर बस्न सकेको हो यसमा मलाई कुनै संस्थागत सहयोग अथवा त्यस्तो खालको केही पनि मैले पाएको छैन तर के छ भने अब हामीले भन्दाखेरि एउटा ठूलो संस्थागत शून्यता छ संस्थागत शून्यताले के हुँदो रहेछ भनेदेखि अर्को एउटा पुस्ता तयार गर्नु जस्तो मैले अर्को एउटा पुस्ता तयार गर्नु मैले दुःख साथ भन्नुपर्छ कि मैले सकिनँ अब अर्को पुस्ता त किन संस्था नै छैन यस्तो खालको अध्ययन गर्नेको लागि होइन अनुसन्धानको लागि भनेपछि मैले अर्को पुस्ता तयार गर्न सकिनँ अर्को सिकाउन सकिनँ अब त्यो एउटा दुर्भाग्य त्यो भइदियो र अब अहिले तपाईँले यो हिमबाडी सम्बन्धी यसो हामीसँग यस्तो मान्छे छैन विदेशी संस्थाले गर्छ भन्ने खालका छ नि यस्ता खालका कुरा त विदेशीले तपाईँको सबै चित्त गर्दैन मैले त देख्यौँ हामीले आखिर आफै बलियो हुनुपर्छ नि देश बलियो बनाउने भने हामी आफै बलियो हुनुपर्छ हाम्रा संस्थाहरू बलियो हुनुपर्छ यदि यो हाम्रो रोग हो भनेदेखि त्यो रोगको उपचार गर्ने डाक्टर चाहियो
2: एकदम
3: अस्पताल चाहियो होइन अब हामीलाई चाहिँ पहिला चाहिँ नि अब हामीलाई चाहिँ मुटु सम्बन्धी यस्ता खालका चाहिँ धेरै कम हुन्थ्यो होइन अब अहिले त्यो बढ्दै गएको छ नसर्ने रोग भनौँ न बढ्दै गएपछि अहिले हाम्रा चाहिँ स्पेसलाइज चाहिँ हस्पिटलहरू जसरी खुल्याएको छ नि त अब यो पनि हाम्रो जमिनको चाहिँ हाम्रो भूगर्भको चाहिँ अथवा समस्या ठूलो समस्याको रूपमा आएपछि यसलाई पनि उपचार गर्ने अस्पताल चाहियो विज्ञहरू चाहियो होला त्यसका चाहिँ नि तर त्यस्ता खालका संस्थाहरू अहिले छैनन्
2: भनेपछि सबैभन्दा ठूलो कुरो त त्यो संस्था र विज्ञहरूको खाँचो देख्नुहुन्छ
3: पक्कै हो
2: अब अरू त्यसपछि तपाईँले गर्नुपर्ने
3: त्यसपछि अब प्रविधिका कुराहरूमा पनि हामीले बहस गर्नुपर्छ जुन अहिले बाढ़ीलाई मात्रै पानीको सतहलाई मात्रै नाप्ने खालको चाहिने बाढ़ी पूर्वानुमान भन्दा पनि जमिन हल्लिएको अथवा चाहिँ जमिन चलेको रूपमा चाहिँ नि कसरी गर्ने यदि हाम्रो संरचना हेर्नुहोस् मैले यो भन्दै आएको कुरा हो तर यो जुन चाहिँ हाम्रा यत्र धेरै चाहिँ यो चाहिँ विद्युत आयोजनाहरू चाहिँ छन् र ती चाहिँ यस्ता खालका जोखिममा छन् र त्यसलाई चाहिँ बचाउनलाई के गर्न जस्तो सुरक्षाका उपाय गर्नलाई हामीले बहस गरेर त्यसपछि प्रविधि विकास गरेर के गर्न सकिन्छ भन्नेतिर हामी जान्नुपर्छ
2: हो अघि तपाईँले यो पूर्व सूचनाको कुरा नै गर्नु भएको थियो अहिले हाम्रो हेर्दाखेरि यो पूर्व सूचना पाउँदा पाउँदै पनि त्यो उद्धारको संयन्त्रसम्म पुग्दाखेरिको कमजोरी पनि देखियो अब तपाईँको सुझाव चाहिँ पूर्व सूचना प्रणाली राखेर राखिसकेपछि चाहिँ मानिसलाई सुरक्षित ठाउँमा सार्नको लागि समय चाहिँ रहेछ हाम्रो सूचनादेखि उद्धार संयन्त्रसम्म चाहिँ के कुराहरू सुधार गर्नुपर्ने देख्नुहुन्छ
3: अब शिक्षाको कुरामा जोडे मैले होइन तपाईँले दिएको सूचनालाई जस्तो सुरक्षित ठाउँमा जानुहोस् भन्ने भन्नुभयो होइन अब त्यो सुरक्षित ठाउँ भनेको कहाँ त्यो कुरा त त्यहाँको त्यो समुदाय पहिला विज्ञहरूले सुरक्षित ठाउँ देखाएर त्यहाँ जाने बाटो बनाएर र यसरी जानुस् भने सिकाउनु पर्यो नि त तपाईँलाई पूर्व सूचना पाए पनि र अब सेल्फी खिच्न जाने भने त मैले अब यो अहिलेको अब चलन चल्तीको बोली नै भनौँ होइन मान्छेहरू बाढीमा चाहिँ सेल्फी खिच्न गएर मान्छे मरेको केस भयो होइन कतिपय चाहिँ अहिले त आइसकेको छ यो नपत्याएको भनेपछि अब यो खालको चाहिँ अब यो भनेको यो भनेको के तपाईँको यो समस्या हो भनेदेखि यो बच्चैदेखि यो चाहिँ शिक्षामा भयो भने दिमागमा बस्छ हेर्नुहोस् मान्छेको है अब यो पछि सिकाएको कुराहरू चाहिँ अलिकति भन्दा चाहिँ बच्चैदेखि जस्तो अब हाम्रो शिक्षा प्रणालीमा हामीले चाहिँ यस्ता कुराहरू चाहिँ राख्नु पर्यो र के गर्ने के नगर्ने भन्ने कुरा कहाँ चाहिँ जाने कसरी भाग्ने भन्ने कुराहरू पहिल्यै पूर्व तयारीमा चाहिँ हुनुपर्छ यो सूचनामा त त्यही समस्या के भइदियो एउटा त अब हाम्रो सूचना भन्दा पहिला बाढी आयो मैले अघि भने त यो एकदमै चाहिँ अस्वाभाविक चाहिँ छ यसको अनुसन्धान हुनु अझ पनि गहन अनुसन्धान हुनु जरूरी छ अब त्यसपछि चाहिँ त्यो सूचना पाएर पनि के गर्ने त भन्ने कुरामा चाहिँ जस्तो अब मान्छेहरू खोलै खोला भागेको पनि देखिन्छ अब अथवा बाटै बाटो भागेको देखियो नि त त्यो आएको बाढ़ीलाई जित्न 50 मिटर प्रति सेकेण्डसम्मको गतिमा आएको बाढ़ीलाई त मान्छेले दौड़ेर जित्न सक्दैन भनेपछि माथिल्लो उचाइमा जो माथिल्लो उचाइमा भाग्यो उनीहरू बाँचे होइन जो फोटो खिच्ने अथवा चाहिने त्यही खोलै खोला सरी अब त्यो बाटै बाटो चाहिँ भागे त्यही सतहमा भागे उनीहरूलाई चाहिँ बगायो बाढीले होइन यो चाहिँ एकदम पहिल्यै के गर्ने कसो गर्ने भन्ने पूर्व तयारी
2: शिक्षा र चेतना जरूरी
3: छ।
2: अब हामी अन्त्यमा चाहिँ अब नदी किनारमा रहेका बस्ती र पूर्वाधारलाई के गर्ने स्थानान्तरण जोखिम अनुसार निर्माण मापदण्ड कडा बनाउने अथवा अरू उपाय के प्रभावकारी हुन्छ।
3: अब यस्तो खालको यो अब यो यस्तो खालको घटना भनौ न सधैँ हुने घटना होइन यो यो लगभग अब तर के छ भने हामी जोखिमलाई चाहिँ जस्तो योजनाबद्ध रूपमा त्यो जोखिमलाई कसरी सम्बोधन गर्ने भन्ने गरेर नै हामीले चाहिँ बस्तीहरू विकास गर्नुपर्ने हुन्छ सुरक्षाका उपायतिर पनि हामी जानुपर्ने हुन्छ। जस्तो अब म त के भन्छु भने खोलाको अहिले अलिकति कतिपय हामीले बस्तीहरूको हामीले हेर्यौं भनेदेखि नदीपट्टि चाहिँ नि टेको लगाएर जबरजस्ती चाहिँ नि त्यो घरहरू बनाएर पनि त्यहाँ चाहिँ बसेको देखिन्छ नि होइन किनभने कारण के भन्दा यसको अर्को पक्ष हुँदो रहेछ हेर्नुहोस् होइन तपाईँको चाहिँ नि यो भनेको आर्थिक रूपमा सामाजिक आर्थिक कारणहरू हुँदो रहेछ होइन अब तपाईँले गाउँमा सुरक्षित ठाउँमा घर त छ तर अब बाटो छेउ पसल राखेर चाहिँ त्यहाँ चाहिँ नि यसो अलिकति भाडा खाने अथवा चाहिँ पसल चलाउने भन्ने चाहिँ हुने बित्तिकै मान्छेले चाहिँ नि जोखिम मोलेरै पनि एक ठाउँमा चाहिँ बस्ने चाहिँ हुँदो रहेछ होइन तपाईँ हामीले जति भने पनि ती जोखिमयुक्त ठाउँहरूमा मान्छेहरू चाहिँ नि आर्थिक रूपमा जबसम्म सक्रिय त्यो ठाउँ हुन्छ बाटो छेउमा खोला हो किन बाटो छेउ हामी फेरि हाम्रो हिमाली क्षेत्रमा त ठूला ठूला चाहिँ नि सम्म जमिन छैन भनेपछि त्यही चाहिँ नि खोला किनारको अलिकति जुन अघिल्लो बाढीले बनाएको चाहिँ नि त्यो टार भनौँ न त्यहीमा बस्ती विकास हुँदै गइरहेको छ विस्तार पनि हुँदै गइरहेको छ र खोलालाई अलिअलि मिच्दै पनि गइएको छ। अब यो चाहिँ खोला बगर भनेको चाहिँ खोलाको सम्पत्ति हो उसले एक वर्षमा प्रयोग गर्ला दुई वर्षमा प्रयोग गर्ला अथवा चाहिँ नि तपाईँको चाहिँ सय वर्ष हजार वर्षमा प्रयोग गर्ला एकचोटि गर्छ दुई दिन गर्छ अथवा दुई घण्टा गर्छ त्यसपछि फेरि खोला साधारण रूपमै बग्छ तर हामीले त्यो कुरा बुझेर चाहिँ हाम्रो विकास गर्नुपर्छ।
2: अब जाँदा जाँदै हामीले भन्न छुटाएका तपाईँले भन्नुपर्ने कुराहरू सरकारलाई सुझाव स्थानीय बासिन्दा अहिले जोडले हाम्रो कुराकानी सुनिरहनु भएको छ के आग्रह गर्नुहुन्छ।
3: अब धमिलो पानी बगेको अब खोलाहरूमा सचेत रहौं धमिलो पानी गेगरानयुक्त पानी भनेको त्यसको घनत्व बढ़ी हुन्छ त्यसमा छिर्ने त्यसमा तर्ने अथवा यस्तै सेल्फी लिन जाने यस्ता कामहरू नगरौं। अब एक आपसमा यस्तो खालको प्रकोपमा सबभन्दा ठूलो सहयोग भनेको एक आपसमा चाहिँ नि सूचना आदान प्रदान जस्तो अहिले पनि माथिबाट फोन आएर तलबाट कतिजना भाग्न सफल हुनु भएको छ भने कतिपय फेरि फोटो खिच्न जानु पनि भएको छ होइन त्यो हिसाबमा त्यस्तो नगरौं गलत कुराहरू नगरौं बचौं यो चाहिँ प्रकृतिसँग जिस्किनु भनेको जीवनको मूल्यमा चाहिँ जिस्किनु हो होइन यसरी र भन्छ सबभन्दा ठूलो कुरो भनेको माथिल्लो तल्लो त्यहाँ तहका मान्छेहरू बीचमा चाहिँ नि कम्युनिकेसन अहिले राम्रो छ के भयो भने मोबाइलको विस्तारले गर्दाखेरि मोबाइलबाट चाहिँ नि तुरन्तै सूचनाहरू आदान प्रदान हुन गयो जस्तो औपचारिक भन्दा पनि अनौपचारिक रूपमा पनि सूचना आदान प्रदान हुन गएको छ यस्ता कुरालाई विस्तार गरौं र यो जोखिमहरू चिनौं आफ्नो वरिपरि के जोखिम छ त्यो चिनौं र त्यो अनुसारको चाहिँ आफ्नो जीवनशैली बनाऊ।
2: धेरै धेरै धन्यवाद श्री कमल त्रिवेदीजी तपाईँलाई समय र जानकारीको लागि
3: म पनि अवसर दिनुभयो मेरो आफ्नो विचारहरू राख्नलाई हस् धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो हिमबाड़ी अध्येता तथा प्रकोप विज्ञ श्री कमल दुवेदी। आजको कार्यक्रममा हामीले भोटेकोशी बाढ़ीको प्रकृति यसको असाधारण क्षतिको कारण अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारी र कामबारे केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।

0: play me safe, Bobby. यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन चक्कर वर्षिङ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन पाउनुहोस् 3 वर्ष एसी एक साल डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि 2 युरोपेन्स घरमा रहेन रङ्गाउनुहोस् सपना पनि विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
1: सार्वजनिक नीति साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास कीर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
2: स्कूल नेपालको सेकेन्ड रूम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना योजनामा अनुरोध गरिन्छ दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sound check. Sound check. It's studio time.
2: It's 9 a.m.
1: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुकुन्द नगरपालिका पाँच सोलु खुम्बु

0: नमस्कार नरिदे रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृष्णभिरमा बाढ़ीले सड़क कटान गरेपछि काठमाडौँ मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध। धादिङ क्षेत्रमा त्रिशूली नदीको जलस्तर खतराको तहभन्दा माथि। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो। झण्डै 2500 जना सम्पर्क विहीन। पाँचौं दिन पनि खोज र उद्धारको काम चल्दै। प्रधानमन्त्री दबी प्रकोप कोषमा 5 अर्बभन्दा बढ़ी रकम संकलन। आधिकारिक खातामा मात्रै सहयोग रकम हाल्नु सरकारको आग्रह। बाढ़ी प्रभावित क्षेत्रका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्रीको भनाई। युक्रेनको कियेभमा रूसको ड्रोन आक्रमण। कम्तीमा 37 जनाको ज्यान गयो। र एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोस नदीमा गएको बुधबार आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्कविहीन भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 246 जनाको शव भेटिएको प्राधिकरणले जनाएको हो। यसै गरी रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63 र तनहुँमा 35 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जलविद्युत आयोजनामा कार्यरत 233 जना कर्मचारी सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 7514 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 18,000 भन्दा धेरै सुरक्षाकर्मी विचरण भएका छन्। यसैबीच भोटेकोस नदीमा आएको बाढ़ीपछि प्रभावितको खोज र उद्धारको काम आज 5 दिन पनि निरन्तर छ। बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोज र उद्धारका लागि निरन्तर सरकारले काम गरिरहेको छ। आयोजनाको सुरुङसँगै जंगल क्षेत्र र नदी किनारमा पनि खोजीको काम तीव्र रूपमा अघि बढ़ेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्धारका लागि हरेक दिन सुरक्षाकर्मीको संख्या बढ़ाउँदै लगेको जानकारी दिनुभएको छ। खोज र उद्धारका लागि सुरक्षाकर्मीसँगै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग भइरहेको छ। विकट क्षेत्रमा राहत पुग्न नसकेको भन्दै पालिकाका जनप्रतिनिधिले संघ सरकारको ध्यान आकर्षण गराएका छन्। भोटेकोसी नदीमा आएको बाढ़ीका कारण त्रिशूली नदीमा जलस्तर बढ़ेपछि काठमाडौँ मुगलिन सड़क खण्ड पुनः पूर्ण रूपमा अवरूद्ध भएको छ। धादिङको कृष्णगढ़ क्षेत्रमा त्रिशूली नदीको बाढ़ीले सड़कलाई तलबाट कटान गरेपछि सड़क यातायात सञ्चालन पूर्ण रूपमा रोकिएको गजुरी प्रहरले जनाएको छ। सड़कको केही भाग कटानमा परेको र आवागमन जोखिमपूर्ण बनेको छ। आज बिहान भोटेकोसी नदीमा बाढ़ीको बहाव बढ़ेको सूचनापछि काठमाडौँ मुगलिन तथा मुगलिन नारायणगढ़ सड़क खण्ड केही समयका लागि बन्द गरिएको थियो। पछि बाढ़ीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाड़ी सञ्चालनमा आएकामा केही समयमै त्रिशूली नदीमा फेरि जलस्तर बढ़ेपछि कृष्णभीर क्षेत्रमा सड़क कटान भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार हादिङ क्षेत्रमा अहिले त्रिशूली नदीको जलस्तर खतराको तहभन्दा झण्डै 3 मिटर माथि पुगेको छ। सड़क अवरूद्ध भएपछि विभिन्न ठाउँमा यात्रु तथा गाड़ी अलपत्र परेका छन्। यात्रुहरूलाई नदी तथा सड़कको जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षाकर्मी तथा प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ। भोटेकोसीको बाढ़ी त्रिशूली नदी हुँदै तलतर्फ आइरहेकाले रसुवा, नुवाकोट, धादिङ र च्यवनका नदी तटीय क्षेत्र समेत उच्च सतर्कता अप्नाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। खोज उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेश पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ। राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभाग र बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायम छ। ठूलो वर्षाका कारण नदी तथा खोला नालामा पानीको बहाव बढ्न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा भिग्रान बहावको जोखिम बढ़ने र सड़क तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। विशेष गरी उच्च जोखिममा रहेका क्षेत्रका नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनामा ध्यान दिन महाशाखाको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जन भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनको सूचना।
2: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएस भेटेनरी डाक्टर र कृषि बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन
2: 0056421261 596617 मोबाइल 9855607768 9551625994 9510542024। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एमपीआई बाट सुरु गरौं।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: Smart, more Surakshit. Introducing Wi-Fi 6 with Suvisu Suraksha.
7: Wi-Fi 6 on the time was high-speed, stable internet.
6: Sadly, Suvisu Suraksha le tapailai rakhcha online browsing ma surakshit.
7: Hanikarak site or Surakshit content on a sabai instant block huncha.
6: Suvisu, chito pani, Surakshit pani. Thap jankari tatha bookingka lagi.
7: Sunaye 42338888. Sanjana Mukhima 42338888.
0: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती, पटुका र इजारको गाँठो हुँदै गाड हुन्छ।
2: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
0: यो छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
0: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
0: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दबी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दबी कोष र प्रधानमन्त्री कोष मार्फत बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पुनः पारदर्शी रूपमा सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वटा वाणिज्य बैंकका खातामा 5,04,46,81,369 रूपियाँ जम्मा भएको कार्यालयको भनाई छ। यस्तै हिमालयले लक्ष्मी ब्याङ्कमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ। सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैनिक कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरेको छ। खाता विस्तृत
8: विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाइ छ। भोटेपछि बाढ़ीबाट क्षतिग्रस्त संरचना र अन्य क्षेत्रको पुनर्निर्माण तथा पुनस्थापनाका लागि पाउने 8 खर्ब रूपियाँ आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ। यसैबीच अर्थमन्त्री डाक्टर सोनिम वागले बाढ़ी प्रभावित क्षेत्रको उद्धार राहत तथा पुनस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताउनु भएको छ। नर्थमा हिजो भएको सर्वपक्षीय छलफलका क्रममा उहाँले उद्धार राहत सामग्री वितरण र सब व्यवस्थापन अहिले सरकारको मूल मुद्दा रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले बाढ़ीका कारण सम्पर्क विच्छेद भएका प्रमुख 2-3 ठाउँमा तुरन्तै बेली ब्रिज राखिने समेत जानकारी गराउनुभयो। रसुवाको भटेपछि बाढ़ेपछि नदी किनारमा फेला परेका शवको पहिचानमा समस्या भएको छ। शवको शनाखत कठिनाई हुँदै गएर राख्ने ठाउँको अभाव हुनका साथै संक्रमण फैलिने जोखिम देखिएपछि शनाखत नभएका शव जमीनमा गाड्न शुरू गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै शव निकालेर दिन शुरू गरे। अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्ड अपनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाडिएका छन्। उपल्लो मिस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमबाल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुसन्धान शुरू गरिएको छ। अहिलेसम्म अनुगमन गरेका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भटेकोशी नदीमा आएको बाढ़ीपछि उपल्लो मिस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको छ। जिल्ला प्रशासन कार्यालय मिस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी मेसुन, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, निमान्तान तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरेको हो। एक्याप निमान्ताका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल चीन सीमामा 18 र 19 नम्बर स्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका 2 मुहानको स्थलगत तथा ड्रोन मार्फत निरीक्षण गरिएको छ। अब विदेशको खबर। युक्रेनको राजधानी कियेभ नजिकैको एक डिपोमा रूसले ड्रोन आक्रमण गर्दा विस्फोटक पदार्थ रहेको डिपो वर्गका कम्तीमा 37 जनाको ज्यान गएको छ। राजधानीको पश्चिम उपनगर नजिक रहेको डिपोमा विस्फोटक वस्तुहरू भण्डारण गरिएको युक्रेनको भनाइ छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बस्ती नजिकै गोला बारुद राखिनु गलत भएको बताउनु भएको छ। रूस र युक्रेन दुवैले अहिलेका महिनाहरूमा एकअर्कामाथि लामो दूरीको आक्रमण तीव्र बनाएका छन्। विस्फोटले वरपरका आवासीय क्षेत्रहरूका साथै वृद्ध र पाङ्गता भएका व्यक्तिहरूको हेरचाह गृहलाई पनि लक्षित पुर्याएको छ। डिप्रो कियेभको पश्चिम बाहिरी क्षेत्रको मिला शहरमा रहेको छ। अब खेल खबर। तेस्रो संस्करणको एसएससी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रदैछ। नेपाल सहित सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल समूहमा परेको छ। यस समयमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूहमा संयुक्त अरब इमिरेट्स, यूएई, त्यसै गरी कतार, कुवेत, ओमान, कतार, सिंगापुर रहेका छन्। समूह चरणमा नेपालले भोलि बहराइनसँग खेल्ने प्रतियोगिताको शुरूआत गर्नेछ। खेल मलेसियाको बानीमा रहेको वाईएसडीक्यूएम क्रिकेट ओभरमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजित मलेसियासँग खेल्नेछ। तेस्रो खेल भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। चार भन्दै मित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृष्णभिरमा बाढ़ीले सड़क कटान गरेपछि काठमाडौँ मुन्द्रिङ सड़क पूर्ण रूपमा अवरूद्ध। धादिङ क्षेत्रमा कृष्ण नदीको जलसतह खतराको तहभन्दा माथि। बाढ़ीमा ज्यान गुमाएको संख्या 675 पुग्यो। झण्डै 2500 जना सम्पर्कविहीन। 5 दिन पनि खोज र उद्धारको काम चल्दै। रामजी दैनिक प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम

0: उहाँको ज्ञान गयो र एसएससी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै
1: विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना एक कम्पनीको वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि तुर्केसम्मको 11 केभी फिडरलाई सुन लागेका रूख तथा रूखका नागाहरू कटान कार्य र साथै नयाँ बस्तीमा लोड ब्रेक सुई प्रदान कार्य गर्नुपर्ने भएकाले तपस्वी बमोजिमको नीति र समयमा आफू फिडर बन्द रहने कुरा एसी सूचना मार्फत सम्बन्धित सम्पूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ। उक्त फिडर बन्द हुँदा चेली दुत्कुण्ड नगरपालिका ओडा नम्बर 1-5 पूर्ण रूपमा र ओडा नम्बर 6 दुर्पुर नयाँ बजार खाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन्। अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ। साथै उल्लेखित समयभन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सही बमोजिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सही दिनलाई स्थगित गरिन्छ। सूचना अधिकारी विकास मण्डल सल्लेरी सेल्स विद्युत कम्पनी लिमिटेड सल्लेरी सल्स

0: Kerbay, Bursa Electronic and Service Center. Sonu dutkunduların panika pastörleri sunu kubu. Lucky.
1: गुड मर्निङ नमस्कार नमस्ते अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम लक्की लिएर उपस्थित भइसकेका छौं प्राविधिक मित्रको साथमा आवाजमा छु म लक्ष्मी श्रेष्ठ र तपाईँले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोनी एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लक्कीलाई सुनिरहनु भएको छ हरेक दिन चाहिँ यसरी नै हामी 9:15 चाहिँ तपाईँहरूमा छु 10 बजेसम्म रहने गर्दछौ र तपाईँहरूसँग प्रश्न उत्तरको खेलहरू खेल्नेछौ होइन तपाईँहरूलाई विभिन्न विधाका प्रश्नहरू सोधिने गर्दछौ र तपाईँहरूले चाहिँ विशेष गरेर यहाँ दुईवटा प्रश्नहरूको सही उत्तर दिनुहुन्छ भने चाहिँ तपाईँहरूले लक्की नम्बर प्राप्त गर्न सक्नुहुनेछ र तपाईँहरू पनि लक्की नम्बर प्राप्त गर्न चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ 97-64-50-74 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र विशेष गरेर दुईवटा प्रश्नहरूको सही उत्तर दिनुहुन्छ भने लक्की नम्बर प्राप्त गर्न सक्नुहुनेछ भने दुईवटा मध्ये एउटाको मात्र सही उत्तर दिनुहुन्छ भने चाहिँ तपाईँहरूलाई हामीले बोनसको रूपमा चाहिँ अर्को एउटा प्रश्न पनि जोड्नेछौ र त्यसको पनि सही उत्तर दिनुहुन्छ भने चाहिँ तपाईँले लक्की नम्बर प्राप्त गर्न सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाएर चाहिँ धेरैभन्दा धेरै लक्की नम्बर प्राप्त गरेर चाहिँ तपाईँले लक्की ड्रमा चाहिँ तपाईँहरूले जित्न सक्नुहुनेछ होइन र कतिपय साथीहरूलाई चाहिँ अब लोकसेवाको अनि धेरैको तयारी गरिराख्नु भएको पनि हुनसक्छ होइन त्यसको लागि थोरै भए पनि हेल्प मिल्ने गर्दछ र विशेष गरेर तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउनुहोला र धेरैभन्दा धेरै लक्की नम्बर प्राप्त गरेर चाहिँ लक्की ड्रमा चाहिँ तपाईँ विनर पनि बन्न सक्नुहुनेछ होइन जसले धेरै लक्की नम्बर प्राप्त गर्छ उसले नै फाइनलमा चाहिँ जित्ने गर्दछ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97-64-50-74 लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ र कतिपय साथीहरू चाहिँ व्यस्तता पनि हुनुहुन्छ होला होइन आज आइतबार हो तर आज छुट्टी पनि छ र कतिपय साथीहरू चाहिँ घाँस दाउरा होइन मिलापाततिर पनि हुनुहुन्छ होला खाना पकाउँदै खाना खाँदै पनि हुनुहुन्छ होला होइन थोरै समयलाई चाहिँ छुट्याएर चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला पनि भन्न चाहन्छु र विशेष गरेर चाहिँ अहिलेको यो विषम परिस्थितिमा चाहिँ होइन विभिन्न ठाउँमा

0: यसको चाहिँ सही उत्तर रहेको छ विक्रम सम्वत 2083 मंसिर 1 गतेदेखि चाहिँ यो व्यवस्था गर्ने तयारी रहेको थियो। र अर्को प्रश्न रहेको छ, ध्यान दिएर सुन्नुहोला, कालीकोट जिल्लामा निर्माण हुन लागेको तिला 2 जल विद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? यसको सही उत्तर रहेको छ 420 मेगावट। र अर्को प्रश्न रहेको छ, राष्ट्रिय सूची दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ भदौ 3 गते। र अर्को एकदमै इम्पोर्टेन्ट रहेको छ, अर्को प्रश्न रहेको छ, नेपाली हामीले जीवनबाट सिक्न सक्ने महत्वपूर्ण पाठ भनेको संसारमा दुःख छ भनेर बुझाउने होइन, बरु हरेक दुःखलाई सुखमा बदल्न सकिन्छ भन्ने बुझ्नु हो यस भनाइका विचारक को हुन् भनेर छ। यसको सही उत्तर रहेको छ रविन्द्रनाथ तैयोग रहेको छ। र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। कहाँदेखिको
1: हेलो,
0: नमस्ते नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ? पिठनबाट ऋषि राम पाण्डे। अनि त्यसो ऋषि रामजी, हजुरको खबर? हजुर हामी पनि एकदमै ठिकै छौँ भन्नुपर्छ ऋषि रामजी। ओके, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँको लागि पहिलो प्रश्न राख्नेछु नि है।
1: सल्लाह सुन्नुहोस् न, यो 8 गते भाद्र 8 गते मेरो डक्की नम्बर प्रेम प्रसाद भण्डारीले दिनुभएको थियो, सुधार गर्नु होला है।
0: ए हुन्छ सर, हामीले सुधार गरिसकेका छौँ, सच्याइसकेका छौँ सर।
1: हजुर
0: हुन्छ, ल तपाईँको लागि पहिलो प्रश्न राख्नेछु नि है। ओके, तपाईँको लागि पहिलो प्रश्न रहेको छ, ध्यान दिएर सुन्नुहोला, राष्ट्रिय पञ्चायतका लागि दोस्रो आम निर्वाचन कहिले भएको थियो? दुई हजार 38 भन्नुहुन्छ है, तपाईँको एन्सर लक गर्नेछौ हामी। ओके, यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2043 वैशाख 29 गते है। त
1: 43
0: सर, हुन्छ, तपाईँको लागि दोस्रो प्रश्न राख्नेछु, फिफा विश्वकप 2026 कति संस्करण थियो? ओके, तपाईँको एन्सर हामी लक गर्नेछौ। ल बधाई छ ऋषि रामजी, दोस्रो प्रश्नको सही उत्तर दिनुभएकोमा। र तपाईँको लागि तेस्रो प्रश्न राख्नेछु, सन 1857 सैनिक विद्रोहका नेपालमा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले कसलाई सहयोग गरेका थिए? बेलायत भन्नुहुन्छ, तपाईँको एन्सर हामी लक गर्नेछौ। ऋषि रामजी, तपाईँले दिनुभएको एन्सर रङ भएको छ, फेरि पनि कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला नि है। ओके, उहाँ हुनुहुन्थ्यो ऋषि रामजी हुनुहुन्थ्यो, उहाँले पनि एउटा प्रश्नको सही उत्तर दिएर चाहिँ उहाँ छुटिसक्नु भएको छ। र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्ते नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ? कहाँबाट को भन्नुभयो? हजुर हामीले उहाँको भोइसलाई चाहिँ हामीले सुन्न सकेन होइन, सायद उहाँको नेटवर्क प्रब्लम पनि हुनसक्छ होइन, अलिकति नेटवर्क आउने ठाउँमा गएर चाहिँ फोन ट्राई गर्नुहोला पनि भन्न चाहन्छु। र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, नमस्ते नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ? कटारीबाट प्रेम प्रसाद भण्डारी बोल्दै हुनुहुन्छ है। अनि के छ प्रेमजी, हजुरको खबर? हजुर ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। तपाईँको लागि पहिलो प्रश्न राख्नेछु, ध्यान दिएर सुन्नुहोला नि है। सन् 1857

0: संघको सैनिक विद्रोहमा नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले कसलाई सहयोग गरेका थिए? ब्रिटिसलाई भन्नुहुन्छ है? ओके, तपाईँको आन्सर हामी लक गर्नेछौ। बधाई प्रेमजी, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएकोमा, र तपाईँको लागि दोस्रो प्रश्न राख्नेछु, ध्यान दिएर सुन्नुहोला नि है। सरकारी कार्यालयका सबै साइन बोर्डहरू नेपालीमा राख्नुपर्ने व्यवस्था कहिलेदेखि भएको थियो? पन्ध्र साल भन्नुहुन्छ है? तपाईँको आन्सर हामी लक गर्नेछौ। यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2018 जेठ 9 गते है त? हजुर। ओके, तपाईँको लागि त्यस्तो प्रश्न राख्नेछु, ध्यान दिएर सुन्नुहोला नि है। महात्मा गान्धीले अहिंसामा आधारित असहयोग आन्दोलन कहिले शुरू गरेका थिए? उन्नाइस भन्नुहुन्छ है? तपाईँको आन्सर हामी लक गर्नेछौ। ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भयो फिल्मजी, अहिले भने हामी सुर्सङ्गी है कि उहाँ हुनुहुन्थ्यो प्रेम प्रसाद भण्डारीजी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ एउटा प्रश्नको सही उत्तर दिएर। र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97964 लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। र अब भने चाहिँ हामी पहिलो र छोटो विश्रामतिर लाग्नेछौ।
1: विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना। एक कम्पनीको वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि तुर्केसम्मको 11 केजी फिडरलाई सुन लागेका रूख तथा रूखका हाँगाहरू कटान कार्य र साथै नयाँ बस्तीमा लोड ब्रेक सुई प्रदान कार्य गर्नुपर्ने भएकाले तपस्ती बमोसिमको मिति र समयमा सुन्न नगरपालिका वडा नम्बर 1-5 पूर्ण रूपमा र वडा नम्बर 6 दुर्पुर नयाँ बजार छाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछ। अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ। साथै उल्लेखित समयभन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सही बमोसिम गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिनेछ। सूचना अधिकारी विकास मण्डाई, सल्लेरी सेल्फ विद्युत कम्पनी लिमिटेड, सल्लेरी सलुखुम्बु। सलुखुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाका लागि आवेदन फारम वितरण 1 गतेदेखि 3 गतेसम्म, प्रवेश परीक्षा 8-10 गते, नतिजा प्रकाशन 8-11 गते, भर्ना म्याथ 8-12 गतेदेखि 8-25 गतेसम्म, कक्षा सञ्चालन 7-10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ 7-30 गतेसम्म। सब जानकारीका लागि 98-51-05-56, 98-41-28-45-45 र 98-42-84-87-75। गीता घिमिरे क्याम्पस प्रमुख, सोलुखुम्बु कानून।

0: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना महाकुल गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राय भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपस्वी नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभप्राय हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिने न्यायको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91 97-65-97-104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु। विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना एक कम्पनीको वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि तुर्केसम्मको 11 केभी फिडरलाई सुन लागेका रूख तथा रूखका नागाहरू कटन कार्य र साथै नयाँ बस्तीमा लोड ब्रेक सुई प्रदान कार्य गर्नुपर्ने भएकाले तपस्वी बमोजिमको मिति र समयमा आफू फिडर बन्द रहने कुरा यसै सूचना मार्फत सम्बन्धित सम्पूर्ण ग्राहक तथा सरकारवालालाई सूचित गरिन्छ। उक्त फिडर बन्द हुँदा चेली दुखकुण्ड नगरपालिका ओडा नम्बर 1-5 पूर्ण रूपमा र ओडा नम्बर 6 दुर्पुर नयाँ बजार थाटिङ लगायतका क्षेत्रमा मात्र विद्युत आपूर्ति बन्द हुनेछन्। अन्य क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनेछ। साथै उल्लेखित समयभन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति पनि सही बनोटिङ गरिनेछ। मौसम अनुकूल भएमा मात्रै उल्लेखित कार्यहरू सही मिति र समयमा गरिनेछ अथवा उक्त कार्य सोही दिनलाई स्थगित गरिन्छ। सूचना अधिकारी विकास मन्दाई कल्लेरी सेल्फ विद्युत कम्पनी लिमिटेड कल्लेरी सोलुखुम्बु।
1: दिदी आज बहिनीहरू श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछु कोलकातामा बेच्ने जस्तो लक्षिन्छ त। कोटेसी लागौँछ त भाइ, के भएको तिमीलाई? भाइ भन त
2: खै दिदी, के हो मेरो? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुरको हिसाब त छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ। यसको संरक्षक तिमीले त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
1: बारिशमा लज सृजना गरी धुँदाखेरी तिलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालु हो। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: मुक्ताबाट वचन र बचाए यौनसनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अतिभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जन

0: 예수님 예수님으로 향으로 퍼지도록 다이
1: उपभोक्ता अधिकार को संरक्षण गरौं नस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ता को अधिकार को रक्षा गरौं कारोबार में बिल दूषक लिने र दिने गरौं कारोबार पारदर्शी बनाऊ नाफा को उद्देश्य झूठा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवा को मूल्य मात्रा म्याद सकि नीति गुणस्तर एकिन गरी मात्र खरीद बिक्री गरौं वस्तु व सेवा को प्रयोग कुनै हानि नोक्सानी भए स्थानीय प्रशासन में उसूरी गरौं वस्तु तथा सेवा को प्रयोग स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौ भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौ आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी औषित भएकाले दरखास्त आह्वान गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना योजनामा अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीक। सोलुखुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी यस सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुने जानकारी गराइन्छ। भर्ना कार्यक्रमको नीति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851005 9841 2845 र 9842847750 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्लिरी आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश रायद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858873385 र 9816034243।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
3: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाडे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो। धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ। बिजुलीको सामान लिन काठमाडौँ किन जानु। हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
4: ए वरा दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
5: नसुनी बहिनी सुनि दुखुङ्गा नगरपालिका ओरानीमा पासमा भएको शान्ति स्टोर एन्ड सप्लाइज हुने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिज वाइरिङका सामान जे खोज्यो त्यही तयार
6: लौ नयाँ सामान पनि पाइनी

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोनी एफएम स्टुडियो टाइम
2: स्टेज एम बिहानको 10 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुंड नगरपालिका 5 सोलु खुम्बु
3: हत्केरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ ल सुन बहिनी सुलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एन्ड सप्लाइज नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजो त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
4: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु दुतकुण्ड नगरपालिका 5 पल्लिरी सुनुखुम्बु
5: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: राप्ती इंजीनियरिंग कॉलेज घोराही दाङको विद्यार्थी भर्ना संबंधी सूचना
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
4: राप्ती इंजीनियरिंग कॉलेज घोराही दाङ
5: फोन नम्बर 082-562-601 9858-35-99 9858-31-84 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
6: नेपाल दर्पणमा अब खबरको सिलसिला भोटेकोशी बाढ़ीको आज आइतबार पाँचौं दिन पुगेको छ गएको बुधबार बिहान आएको ठूलो बाढ़ीले रोसुवा सहित नुवाकोट धादिङ चितवन तनहु गोरखा र नवलपरासी पूर्व लगायतका क्षेत्र प्रभावित भएका छन् ती क्षेत्रमा उद्धार राहत र प्रभावितको पुनर्स्थापना लगायतका काम भइरहेका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको आज दिउँसोसम्मको व्यवस्थापन तथ्याङ्क अनुसार 752 शव अहिलेसम्म भेटिएका छन् घाइते 239 तथा उद्धार गरिएकाको संख्या 8730 जना पुगेको छ सम्पर्कविहीनको संख्या 2502 जना रहेको विपद प्राधिकरणले जनाएको छ 19895 जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिरहेका छन् बाढ़ीबाट अति प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गया गाउँपालिकामा अपेक्षा अनुसार उद्धार तथा राहत र अन्य व्यवस्थापनका काम हुन नसकेको गुनासो

0: भनेको छ। विज्ञ तथा प्राविधिक टोली प्रभावित क्षेत्रमा पुग्न नसक्नु र पालिकासँग पर्याप्त समन्वय नहुँदा विपद व्यवस्थापनमा चुनौती थपिएको जनप्रतिनिधिको गुनासो रहेको छ। धेरै प्रभावितको न गाँसको टुङ्गो छ न बाँसकै। त्यसमाथि बाढ़ीले यत्रतत्र छाडेका सबको समयमै व्यवस्थापन हुन नसक्दा अर्को महामारी फैलन सक्ने जोखिम पनि बढ़ेको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका दुईको पछिल्लो अवस्थाबारे कार्यपालिका सदस्य पेमा दोर्जे घले
1: केन्द्रबाट त आएको छैन, अब त्यो चर्चहरूबाट चाहिँ अलिअलि आइरहेछ खानेकुराहरू सङ्घबाट अहिले त्यहाँबाट केही पनि आएको छैन। अहिले हामीले कसो भने विवरण पनि पुरा खोलेर पठाउन सकेको छैन। पालिका प्रशासनले विवरण भएको र मृतकहरूको सबै विवरण खोलेर पठाऊ भनिरहेछ।
0: कतिजनाको सभा हुनुहुन्छ त्यहाँ तपाईँहरू? अहिले
1: हाम्रो टोलीमा लतपत्ता भयो होला तपाईँको 200 बेसी होला। लङ टाइम त हामी यहाँ बस्नु सक्दैन होला, धेरै मान्छे भएपछि अक्सिजन पनि पुग्दैन हामीलाई।
0: अनि बाल बालिकाहरूको चाहिँ के छ? अभिभावक बाल बालिकाहरूको चाहिँ उहाँहरूलाई कसरी राखिरहनु?
1: अभिभावक घुमाउने न त प्रत्येक 50-60 जति होला। अहिले हामी सँगै नै छ, होइन बुवा आमा नभएको भएको अब सबै हामी त्यतिकै अहिले सँगै नै छु। अब हाम्रो बच्चाहरूले चाहिँ अब कसरी पढाउने भनेर हामी पनि छलफल गरिरहेको। बुवा आमा नभएको हामीले नै हेर्ने गर्नुपर्ने हुन्छ। अनि बुवा आमा भएर पनि के भने तपाईँ हामी आउने बाटो सबै जिरो लेभलमा पुगिसक्यो। कोठाबाट तिनीहरूले तपाईँको महिनामा 25,000 भन्छ। त्यही भएर हामीले आउने बाटो पनि छैन। अहिले त्यतिकै हामी बस्यो
0: अहिलेको तत्कालको आवश्यकता चाहिँ के हो?
1: सरकारले अहिले तत्कालको लागि अब लाउने कपडाहरूदेखि लिएर केही छैन। एउटा हात पनि एउटा खिसेर एउटा नगाएर हामी एउटा चप्पल पनि नगर नाङ्गै खुटो भएर निस्किरहेको भागिरहेको। खानेकुरोहरू त्यही हो, 7-8 दिन 9-10 दिन जति पुग्छ। धेरैजना 1,000-1,000 मान्छेले खाने हो, त्यो 1-200 बोरोले केही पनि पुग्दैन होइन।
0: त्यस्तै उत्तर गया गाउँपालिका वडा 5 को अवस्था पनि उस्तै रहेको वडा अध्यक्ष एमनाथ आचार्य बताउनुहुन्छ।
2: अब हामी सधैँ पर निर्भर मात्रै भएर हुँदैन होइन, त्यहाँ बिजुली बत्ती चाहिँ तत्काल त्यहाँ वितरण गर्न पर्यो होइन। बत्ती मात्रै हामीले वितरण गर्न सकियो भनेदेखि किसानहरूसँग केही न केही धानहरू छ चामल उपलब्ध गराएर खान सक्नुहुन्छ होइन। फेरि त्यो हेरिएन भने उहाँहरूलाई पनि अब सबैलाई हामीले रात वितरण गर्नुपर्ने अवस्था आउँछ। अनि बाटोको कुरा सहजीकरण गर्न पर्यो, छिटो भन्दा छिटो बाटो खुलाउनु पर्यो।
0: अरू पुग्दछ
2: पुग्न त कतिले पुग्ने कतिले नपुग्ने होइन, 5-7 दिनलाई पुग्ने आएको छ। बाटो बनाउनु त हामीलाई त अब यदि भएको छ त्यहाँ वरिपरि जाने अवस्था छैन होइन। सबहरूको चाहिँ म्यानेज कसरी यसलाई डिस्पोज गर्ने, मुजुका उठाएर पहिचान भएकोलाई चाहिँ आफ्नो आफन्तलाई जिम्मा लगाउनु पर्यो होइन। यदि पहिचान नभएकोलाई डिएनए टेस्ट नगरिकन हुँदैन भनेको छ, विदेशी पनि त्यतिकै दबाव आएको छ, हरेक कुराहरू आइरहेको छ होइन। राज्यको उपस्थित नभएको जस्तो यहाँ समस्या आएको छ। मुख्य कुरा आर्मीहरूलाई चाहिँ परिचालन गरेर सबहरूको चाहिँ व्यवस्थापन गर्नु पर्यो होइन, केटापट्टि गरिदिनु पर्यो।
0: खासै समन्वय हुन सकेका छैन भन्ने गुनासो अन्तबाट पनि आइरहेछ नि।
2: समन्वय आउनु भएको छ, तर यो सबको म्यानेज गर्नको लागि प्रदेशले पनि संघीय सरकारले नै यसको निर्णय गरेर पठाउनु पर्ने हुन्छ। हामी अवराध खटिरहेका छौँ, खटिना पनि हामीले जस पाएको छैनौँ। नपायो भने ठिकै छ, हाम्रो कर्तव्य हो, हामी गर्छौँ भनेर गाली खाए पनि कुटाइ खाए पनि हामी काम गर्छौँ। तर राज्यले गर्नुपर्ने चाहिँ ठाउँमा चुक्नु भएन।
0: बाल बालिकाको अवस्था
2: 52 जना त बाल बालिका अभिभावकहीन अवस्थामा छन्। उहाँहरूको आज एउटा संस्था आउनु भएको थियो, त्यो बच्चाहरूलाई अब कसरी विद्यालयले राख्न सक्ने अवस्था छैन। अब उहाँहरूलाई कुनै जङ्ग संस्थामा पठाउन सकियो भने त्यो बाल बच्चाको चाहिँ अब भविष्यलाई त अन्धकार बनाउने कुरा भएन, छलफल पनि भएको छ। अर्को संस्था नपाउने त जसरी पनि म्यानेज गर्नु पर्यो, स्थानीय सरकारले गर्नु पर्यो, विद्यालयलाई सहयोग गर्नु पर्यो। त्यस्तो अवसर पाउँदाखेरि उहाँहरूलाई जिम्मा लगाएर पनि उहाँहरूको भविष्यलाई ख्याल गर्न पर्यो भन्ने छलफल गरेका छु हेडसरसँग पनि, त्यही अनुसार लाग्छ।
0: उहाँ हुनुहुन्थ्यो उत्तर गया गाउँपालिका 5 का वडा अध्यक्ष यमनाथ आचार्य। फेरि पनि खबरकै सिलसिला, नेपाली सेनाले माथिल्लो त्रिशुली 3A को माथिल्लो मुख्य भाग क्राउन हेड फेला पारेको छ। विगत 3 दिनदेखि लगातार काम गरिरहेको नेपाली सेनाको टोलीले आज दिउँसो टनलको सबैभन्दा माथिल्लो भाग फेला पारेको हो। विशेषज्ञ सहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, एक्सकाभेटर, हाइड्रोलिक कटर लगायतका सामग्री प्रयोग गरेर सुरुङको माथिल्लो भाग फेला पारेको हो। क्राउन हेडमा पाल पारेर उद्धार टोलीभित्र प्रवेश गरेको थियो। त्यस क्रममा बोलाउँदा कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। त्यसपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ र पाल फराकिलो पार्ने काम भइरहेको सचिवालयले जनाएको छ। आयोजनाको भूमिगत विद्युत गृहमा काम गरिरहेका झण्डै 40-45 जना प्राविधिक तथा कर्मचारी सुरुङ क्षेत्रमा फँसेको अनुमान छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नु होला
3: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ
4: सुनता मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु परेको हो
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
4: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
6: क्यान्सर विरुद्ध आन्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
7: फोन 056-494-33-493-555
8: हरेक मान्छेको सपना जपना र चाहना पैसा
9: पैसामा छ शक्ति पैसामा छ सहारा
8: धोती पटुका र इजारको गाँठो हुँदै गार्ड हुन्छन्
9: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
8: यो प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
9: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
8: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
9: इतिहास गाथा र कथा गाँठका कुरा
8: गाँठका कुरा
9: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ एथिन्जेल हामीले भोटेको सिबाडीमा ज्यान गुमानेको संख्या 752 पुग्यो आज पाँचौं दिन पनि उद्धार राहत र पुनर्स्थापनाको काम निरन्तर अति प्रभावित क्षेत्र नै उद्धार र अन्य व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको गुनासो माथिल्लो त्रिशुली थिरिय जलविद्युत आयोजनाको माथिल्लो मुख्य भाग भेटियो पुवाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई लगायतका खबर प्रस्तुत गर्यौं बाँकी खबर पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भाँसिएको सड़क अध्ययनका लागि सड़क विभागले विज्ञ टोली पठाएको छ सड़क चिरिएर भाँसिएपछि कसरी मर्मत गर्ने भन्ने बारेमा अध्ययन गर्न टोली पठाएको विभागले जनाएको छ नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्ड मुगलिन मलेखुका इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सड़क सहजै मर्मत गर्न मिल्ने अवस्था छैन 2056 सालमा पहिरो झरेको ठाउँमा सड़क भाँसिएर चर्किएको छ सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले सड़क भाषिएको ठाउँको अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली कृष्णभीरतर्फ गइसकेको बताउनु भएको छ तत्कालका लागि वैकल्पिक सड़क प्रयोग गर्नुको विकल्प नरहेको उहाँले जानकारी दिनुभयो यो सड़क राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य सड़क हो यो सड़क हुँदै दैनिक 14,000 संख्यामा गाड़ी आवत जावत गर्छन् तत्कालका लागि दुईवटा वैकल्पिक मार्गबाट गाड़ी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ठूला गाड़ी काठमाडौँ बाई रोड 9 पालुङ भैंसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने सानो तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। यसैबीच राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग बन्द भएपछि अत्यावश्यक सामग्री, खाद्यान्न र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन सक्ने जोखिम बढ़ेको छ। तर नेपाल आयल निगमले इन्धनको आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। वैकल्पिक सड़क मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास काठमाडौँ ल्याउने गरी व्यवस्था आवश्यक तयारी हालेको निगमको भनाइ छ। मुख्य विकल्पमा हेटौडाको सड़क प्रयोग हुनेछ।
7: धादिङको गल्छी र रसुवाको स्याफ्रुबसी सड़क खण्ड दुई हप्ताभित्र संचालनमा ल्याउने गरी काम थालेको पनि सड़क विभागले जनाएको छ। बाढ़ीका कारण झण्डै 40 किलोमिटर सड़कमा क्षति भएको छ। बुधबार भटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङका सड़क तथा पुलमा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पो खोला पुल बाँगिएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जोशीका अनुसार बाढ़ीको फ्लोका कारण पुलको बियरिङमा अत्याधिक दबाव परेपछि पुल बाँगिएको हो। झण्डै 600 टन भार क्षमता रहेको पुल उचालिएर बाँगिएको महानिर्देशक जयसीले जानकारी दिनुभयो। पुल मरमत नभएसम्म अहिलेका लागि हलुका गाड़ीलाई मात्र सञ्चालन गर्न दिने गरी सड़क विभागले तयारी गरेको छ। पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने उहाँले बताउनुभयो।
0: रसुवाबाड़ीले बगाएको काठमाडौँ धादिङ बेसी जोड्ने फुर्के खोला पुललाई तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। बाढ़ीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी जाने वैकल्पिक सड़क मार्ग खोजिएको सड़क विभागले जनाएको छ। फुर्के खोलामा तत्काल भेली ब्रिज राख्न सक्ने अवस्था नदेखिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीले 118 मिटर लामो स्टील प्लेट गडर पुलसँगै एउटा पियर समेत बगाएको छ। पुलको स्थलगत अनुगमन गर्दै उहाँले फुर्के खोलामा तत्काल भेली ब्रिज राखेर सड़क सञ्चालन गर्न समस्या रहेको बताउनुभयो। तत्कालका लागि भेली ब्रिज राख्ने सम्भावनाबारे अध्ययन भइरहेको भए पनि पुलको लम्बाई र एउटा पियर बगाएको कारण उपलब्ध भेली ब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने उहाँको भनाइ छ। यद्यपि पुल सञ्चालनको लागि विभिन्न वैकल्पिक उपायका बारेमा अध्ययन गरिरहेको सड़क विभागले जनाएको छ। विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने महानिर्देशक जयसीले बताउनुभयो। प्राविधिक अध्ययनपछि मात्रै पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुङ्गो लाग्नेछ। बाढ़ीले पुल बगाएपछि प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको छ। जयसीका अनुसार मास्टार तर्फको पुल सुरक्षित रहेकाले फुर्के खोलाबाट मास्टारसम्मको सड़कलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको छ।
7: चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु च्यातपो दोभानबाट बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको झिरोङ काउन्टीमा लिन्डे खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। बुधबार बिहान लालटाङ्री हिमालको उत्तरी मोहडामा हिमचट्टान सहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढ़ी आएको थियो। त्यस्तै लिन्डे खोला पनि थुनिएको थियो। चिनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि कोशी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजानको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्क विहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान गरिएको छ। सम्पर्क विहीन सबैको खोजी कार्य भइरहेको छ।
0: परराष्ट्र मन्त्री सुशील खनालले भोटेकोशी बाढ़ीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज नुवाकोटको विदुर नगरपालिका एक ढुङ्गे पुग्नुभएका उहाँले प्रारम्भिक जानकारी अनुसार केरुङमा झण्डै 1000 जना नेपाली रहेका बताउनुभयो। उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने मन्त्री खनालले बताउनुभयो। यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरोला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको पनि उहाँले जानकारी दिनुभयो। मन्त्री खनालले जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनिया र भारतीय विशेषज्ञलाई बोलाइएको उल्लेख गर्नुभयो।
7: चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका दुईवटा ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर तिरुवनन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 4 जना चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। झण्डै 3 घण्टाको उडानपछि काठमाडौँ आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग,
0: प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सामग्री सहित 50 टन सामग्री ल्याएका काठमाडौँमा रहेको चिनिया दूतावासले जनाएको छ। दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन नेपालका लागि चिनिया राजदूत चाङ माओमिन र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थित रहेको थियो। यस्तै युएई सरकारले बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रीतिसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताएको प्राधिकरणले जनाएको छ। नेपाल दर्पणमा विद्युतीय गाड़ी बारेका प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाउ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: को एकमात्र डीटीएच के बाद डिस्क हो
1: डिश हो खुशी को कनेक्शन रात को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर
2: डर्माडेंट में उपलब्ध छ संपूर्ण दंत उपचार सेवा नियमित दाँत जांच स्केलिंग तथा पॉलिशिंग फिलिंग रूट कैनल दाँत निकालने डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक संपूर्ण उपचार अनुभवी दंत चिकित्सक
1: दाँत संबंधी संपूर्ण जानकारी का लागि आज संपर्क गर्नुहोस्
2: डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल संपर्क 01-5454-6666 व्हाट्सएप 98-65-44-24-96
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। अब बाँकी खबर भोटेपछि बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घड़ीमा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बस्दै उहाँले वर्तमान अवस्था राष्ट्रिय शोक र पीड़ायुक्त भएको बताउनुभयो। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाले विपद व्यवस्थापनमा कमी कमजोरी आउनेआउँदै सरकारलाई साथ दिएर विपद व्यवस्थापनमा खटिन निर्देशन दिनुभएको भोटेकोशी बाढ़ीपछि उत्पन्न विपद व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र अबको कार्ययोजनाबारे छलफल गर्न बोलाइएको बैठकपछि उहाँले विपदको समयमा तड़क भड़क र सामाजिक मर्यादा विपरीतका काम नगर्न निर्देशन दिनुभयो। नेपाली कांग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो।
4: सड़क विस्तार बढ़दो शहरीकरण र बदलिँदो जीवनशैलीसँगै नेपालमा अटोमोबाइल बजार पनि निरन्तर विस्तार हुँदै गएको छ। पछिल्लो समय नेपालको अटोमोबाइल बजारमा पेट्रोल र डिजलबाट चल्ने गाड़ीको विकल्पका रूपमा विद्युतीय गाड़ीको बढ़दो आकर्षण छ। काठमाण्डुको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको 18 संस्करणको नाडा अटो शोमा गाड़ीका नयाँ नयाँ मोडल प्रविधि र ब्राण्डको प्रदर्शनी समेत भयो।

0: connects to your heart. Zulu FM 101.2 MHz.
1: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आशीषित हुनुहोस्
2: निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा
1: प्रिय दिदी बहिनीहरु अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीडित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरुलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं आशा छ यस कार्यक्रमले दिदी बहिनीहरुलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ

जय श्री अनि नमस्कार प्रिय श्रोता मित्र स्वागत छ नारी आशाको अर्को नयाँ श्रृंखलामा मेरो नाम ममता निपानी हो र म यहाँहरूको बीचमा आज पनि एउटा विशेष भाग लिएर उपस्थित भइसकेको छु। तपाईँसँग भिडियोमा भेट्न पाउनु हप्ताभरिको मेरो सबैभन्दा खुशीको क्षण हुने गर्छ किनकि फिजिकली नभए पनि हामी रेडियोको माध्यमबाट भए पनि एकअर्कालाई भेट्न पाउँछौ, एकअर्काको कुराहरू सुन्न पाउँछौ र यो हप्ता विशेष धन्यवाद दिन चाहन्छु यहाँहरूले पठाउनु भएको प्रतिक्रियाहरूको लागि। हामीले यो महिनेभरि गर्भवती महिलाहरूसँग सम्बन्धित जुन कार्यक्रम गरिराखेको छौं त्यसको लागि तपाईँले पठाउनु भएको प्रतिक्रियाहरूले म ज्यादै उत्साहित भएको छु र यो कार्यक्रमले तपाईँलाई सहायता पुर्याइराखेको छ भन्ने सुन्दा मेरो हृदय साँच्चै आनन्दित भएको छ। त्यसकारण धेरै धेरै धन्यवाद छ आफ्नो प्रतिक्रियाहरू मलाई पठाउनु भएको लागि। आजको कार्यक्रम हाम्रो प्रेग्नेन्सी सिरिजको अथवा गर्भावस्थामा भएका महिलाहरूको विषयमा जुन हामीले कार्यक्रम श्रृंखला बनाइरहेका छौं त्यसको अन्तिम हप्ता हो। आज पाँचौं श्रृंखला हामी सुन्नेछौं र त्यसपछि हामी अर्को महिना अर्को नयाँ विषयवस्तुमा हामी कुराकानी गर्नेछौं। आजको कार्यक्रम निकै विशेष हुनेवाला छ किनकि हामीले यो महिनाभरि जुन जुन विषयमा सुन्यौं आज अन्तिम दिन हामी बाइबलबाट केही गर्भ अवस्थाका केही उदाहरणहरू हामी सुन्नेछौं। बाइबलमा घटेका कुराहरू, बाइबलमा स्थान पाएका त्यस्ता महिलाहरूको विषयमा हामी कुराकानी गर्नेछौं जसले एउटा असाधारण परिस्थितिमा सन्तानलाई जन्म दिएका थिए। यो हरेक महिलाहरूको लागि एउटा प्रेरणादायी कार्यक्रम हुन सक्छ, विशेष गरी यदि तपाईँ सन्तानको आशमा हुनुहुन्छ, सन्तानको पर्खाईमा हुनुहुन्छ तर अझै पनि तपाईँ प्रेग्नेन्ट भइरहनु भएको छैन भने आजको कार्यक्रमले तपाईँलाई परमेश्वरमा भरोसा गर्न सिकाउनेछ र परमेश्वरलाई कुनै पनि कुरा असम्भव छैन भन्ने कुरा तपाईँलाई स्मरण गराउनेछ। त्यो कारणले गर्दा पनि आजको कार्यक्रम शुरू गर्नको लागि म साह्रै नै उत्साहित छु। प्रिय मित्र, कार्यक्रम तपाईँले हरेक हप्ता आफ्नो नजिकैको एफएम स्टेशनबाट र यदि तपाईँ टीडब्ल्यूआर नेपालद्वारा संचालित रेडियो होमको सदस्य हुनुहुन्छ भने हरेक हप्ता आफ्नो मण्डलीमा अथवा तपाईँ भेटघाट हुने ठाउँमा बसेर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आजको कार्यक्रमको विषय मैले यहाँलाई भनि नै सके, आज विशेष हामी कुराकानी गर्नेछौ त्यस्ता चार महिलाको बारेमा जसले बाइबलमा स्थान पाएका छन्। बाइबलका त्यस्ता चार महिलाहरूको प्रेग्नेन्सीको कुरालाई हामी हेर्नेछौ जसले असाधारण परिस्थितिमा गर्भधारण गरे र बालकलाई जन्म दिए। अब ती महिलाहरूको जीवनबाट हामी के कुरा उत्साह पाउन सक्छौ, के कुरा सिक्न सक्छौ र सबै परिस्थितिमा कसरी परमेश्वरमा भरोसा राख्न सकिने रहेछ भन्ने बारेमा हामी सिक्नेछौ। त्यसकारण आजको कार्यक्रम अन्तिम समय सुन्नुहोला। आउनुहोस् कार्यक्रम शुरू गरौं। बाइबलमा धेरै ठाउँमा महिलाको गर्भवती यात्रा र बच्चाको जन्मको विषयलाई लिएर विभिन्न घटनाक्रमहरूमा हामी पढ्न पाउँदछौ। सबैभन्दा शुरूआतमा हामीले एउटा असाधारण परिस्थितिमा या भनौं अनयुजुअल सर्कमस्टान्सेसमा गर्भवती भएको महिलाको कुराकानी गर्दा सबैभन्दा अगाडि आउने नाम भनेको साराको विषयमा हो। सारा जो अब्राहमकी पत्नी थिइन्, तपाईँले यो सम्पूर्ण विवरण बाइबलमा उत्पत्तिको पुस्तक 18 अध्यायमा यहाँले पाउनुहुन्छ। 18 अध्यायमा तपाईँले पाउनुहुन्छ कि कसरी स्वर्गदूतहरू अब्राहमलाई भेट गर्न आउँछन् र उनलाई एउटा खबर सुनाउँछन् कि अघिल्लो वर्ष यही समयमा अब आउने समय चाहिँ तिम्रो एउटा सन्तान हुनेछ। यो कुरा अब्राहमको लागि र साराको लागि अनौठो कुरा थियो या अचम्मको कुरा थियो किनकि जुन समयमा यो कुरा स्वर्गदूत यो अब्राहम र सारामा भनेका थिए त्यो समयमा सारा र अब्राहम निकै वृद्ध भइसकेका थिए। अब्राहम लगभग 100 वर्ष पुगिसकेका थिए र सारा लगभग 90 वर्ष पुगिसकेकी थिइन् र उनको महिनावारी पनि बन्द भइसकेको थियो, जुन कुरा तपाईँ र म बुझ्न सक्छौ। 90 वर्षसम्म कोही पनि महिला महिनावारी भइराख्दैनन् अनि गर्भवती हुनको लागि रजस्वला भइराखेकी महिलाहरू मात्र गर्भवती हुन सक्छन्, जुन तपाईँ र मलाई राम्रोसँग थाहा छ। तर परमेश्वरको योजना यति महान थियो, परमेश्वरको अनुग्रह
अब्राहम र साराको जीवनमा यति धेरै थियो कि त्यो एउटा नसक्ने कुराको माध्यम हुँदाहुँदै पनि परमेश्वरले अब्राहम र साराको जीवनमा काम गर्नुभयो र रजस्वला बन्द भइसकेकी 90 वर्ष पुगिसकेकी साराको गर्भ रहन गयो। परमेश्वरको काम हेर्नुहोस् न कति अचम्मको छ। हामी कतिचोटि प्रेग्नेन्ट हुनको लागि हामी दुई चार वर्ष हामी कोशिश गर्छौं होला, प्रार्थना गर्छौं होला, अनि दुई चार वर्षसम्म पनि गर्भ नरहँदा तपाईँ र मेरो मन पनि पक्कै आत्तिन्छ कि केही समस्या पो छ कि ओहो गर्भ बसिरहेको छैन, के हुन्छ कसो हुन्छ, यी कुराले हामी सताउनु पर्छ। तर परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन रहेछ भन्ने कुराको यो एउटा राम्रो उदाहरण हो कि परमेश्वरले कसरी 90 वर्ष पुगिसकेकी र महिनावारी बन्द भइसकेकी साराको कोख खोलिदिनुभयो। अनि तपाईँले उत्पत्तिकै पुस्तक 21 अध्यायमा गएर पढ्नुहुन्छ भने त्यहाँनिर चाहिँ साराले उनको पहिलो छोरालाई जन्म दिएको घटना त्यहाँ उल्लेख गरिएको छ र उनीहरूले आफ्नो छोराको नाम इसहाक राखे। अब परमेश्वरको वचनमा विश्वास गर्दा र उहाँले तिम्रो जीवनमा यसो हुनेछ भनेको कुरामा विश्वास गर्दा अब्राहम र साराले सन्तानको सुख पाए र यति मात्र होइन कि त्यही सन्तानको माध्यमबाट परमेश्वरले अब्राहम र सारालाई धेरैजना जातिको एउटा ठूलो जातिको आमा बुवा बन्ने अवसर दिनुभयो। अब बाइबलमा उल्लेख गरिएको अर्को प्रेग्नेन्सीको कुरा हामी गरौं। यो रहेको छ सैमुएलको पुस्तकबाट। पहिलो सैमुएलको पुस्तक 1 अध्यायदेखि नै तपाईँले पढ्नुहुन्छ भने त्यहाँनिर एकजना एल्काना भन्ने व्यक्तिको बारेमा बताइएको छ जो सैमुएलका पिता थिए। एल्काना एक धनी मानिस थिए र उनका दुई पत्नीहरू थिए जसमध्ये उनको पहिलो पत्नी हन्ना र दोस्रो पत्नी चाहिँ पन्नुहा भन्ने थिए। तीमध्ये दोस्रो पत्नीबाट एल्कानाका छोराछोरीहरू थिए तर हन्ना चाहिँ बाजी स्त्री थिइन्। विवाह गरेको लामो समय भइसक्दा पनि उनको गर्भबाट कुनै पनि सन्तानको जन्म भएको थिएन, उनको गर्भ रहेको थिएन, जसको कारणले गर्दा हन्ना चाहिँ सदैव दुखी निराश रहने गर्थिन्। अब तपाईँ र म यो कुरा अनुमान लगाउन मात्र सक्छौं कि अहिलेको समयमा पनि एउटा बाजी स्त्रीलाई समाजले हेर्ने नजर कस्तो हुन्छ। विवाह भएको धेरै वर्षसम्म पनि सन्तान नहुँदाखेरि त्यो महिलालाई घरका मानिसले, परिवारका सदस्यले अथवा समाजले र सम्पूर्ण सिङ्गो समाजले चाहिँ कसरी बाजी स्त्री भनेर एउटा हेलाको दृष्टिकोणले अथवा विचाराको दृष्टिकोणले हेर्ने एउटा चलन रहेको छ भने त्यो समयमा त्यतिखेरको समयमा झन् यो कुरा अझ कति बढी गरेर दुःख लाग्दो विषय थियो होला। अब समाजले घरका मानिसले भन्ने कुराहरू आफ्नो ठाउँमा छ। एउटा महिलाको लागि पनि, विवाहित महिलाको लागि पनि जसलाई सन्तानको इच्छा छ, उसले सन्तान जन्माउन नसक्नु ऊ आफ्नै लागि व्यक्तिगत रूपमा पनि यो एकदमै दुःखको र निराशाको कुरा थियो। हो त्यही दुःख र निराशा हन्नाले भुगिराखेकी थिइन् र उनले मन्दिरमा जाँदा उनको श्रीमान एल्काना वर्षै पछि चाहिँ सिलोमा सर्वशक्तिमान परमप्रभुको आराधना गर्न र बलि चढाउन आफ्नो शहरबाट त्यहाँ जाने गर्थे, सम्पूर्ण परिवारलाई यही लिएर जाने गर्थे र केही दिन त्यहाँ बसेर परमेश्वरको आराधना गरेर उनीहरू फर्कने गर्थे। त्यस्तै एक वर्ष उनीहरू सबैजना बलिदान चढाउन गएको समयमा हन्नाले आफ्नो मनको दुःख चाहिँ परमेश्वरसँग पोखिराखेकी थिइन्। उनी यति साह्रो दुखी थिइन्, यति साह्रो बच्चा नभएको कारणले गर्दा उनी चिन्तित थिइन्, निराशामा थिइन् कि उनको मुखबाट प्रष्ट शब्दहरू निस्किराखेको थिएन तर ओठहरू मात्रै चलेर उनी परमेश्वरको अगाडि चाहिँ आफ्नो दुःख र व्यथालाई चाहिँ पोखिराखेकी थिइन्। पक्कै पनि उनले आफ्नो जीवनमा चाहिँ परमेश्वरले सन्तान दिनुभएको होस् भनेर प्रार्थना गरिरहेकी थिइन् अनि परमेश्वरले उनको प्रार्थना सुन्नु त्यहाँ रहेको पुजारी एलीले चाहिँ उनलाई देख्छन् र उनी माटीकी स्त्री हुन् कि भनेर पनि सोध्छन्। तर जब हन्नाले चाहिँ आफ्नो दुःख पुजारीको सामु पनि राख्छिन् कि म चाहिँ मात्र मेरो दुःख पोखिराखेको छु, परमेश्वरलाई म प्रार्थना गरिराखेको छु किनकि म बाजी स्त्री हुँ, मेरो बच्चा भएको छैन। यो सबै कुरा गरिसकेपछि एलीले उनलाई भन्छन् कि तिमी शान्तिसँग जाऊ अनि इजरायलका परमेश्वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई देऊ अनि
भने साच्चै नै परमेश्वरले हन्नाले मागेको कुरा उनलाई दिनुहुन्छ। उनले सन्तानको चाह गरेर प्रार्थना गरेकी थिइन् र विवाह भएको धेरै वर्षसम्म बाँझिरहेकी हन्नाको गर्भ परमेश्वरले खोलिदिनुहुन्छ, उनको कोख परमेश्वरले खोलिदिनुहुन्छ र उनले स्यामुएललाई आफ्नो कोखबाट जन्म दिन्छन्। र स्यामुएल पछि गएर बाइबलको इतिहासमै हामी हेर्छौँ भने एउटा मुख्य अगमवक्ता या पुजारीको रूपमा चाहिँ उनले सेवा गरेको, परमेश्वरको सेवा गरेको कुरा हामी देख्न सक्दछौ। परमेश्वरमा भरोसा राखेर गरेको प्रार्थनाले जसरी साराको जीवनमा काम गरेको थियो त्यसै गरी हन्नाको जीवनमा पनि काम गरेको छ। र सारा जो 90 वर्ष पुगिसकेकी थिइन् उनलाई पनि परमेश्वरले सन्तान दिनुभयो, इसाहक दिनुभयो। त्यसै गरी विवाह भएको धेरै वर्षसम्म बाँझिरहेको हन्नालाई पनि परमेश्वरले सन्तान दिनुभयो र उनको कोखबाट सन्मुखको जन्म भयो।

श्रोता आमी तो स्वागत छ पुनः कार्यक्रम नारी आशामा तपाई आज कार्यक्रम नारी आशामा बाइबलमा परमेश्वरले अनुग्रह गरेर गर्भवती भएका र सन्तानलाई जन्म दिएका महिलाहरूको विषयमा सुनिरहनु भएको छ हामीले सारा र हन्नाको विषयमा सुनिसकेका छौं भने अब हामी कुराकानी गर्नेछौ एलिसिबाको बारेमा यो खण्ड तपाईले लुकाको पुस्तक पहिलो अध्यायको 5-25 हेर्न सक्नुहुन्छ यहाँको सुविधाको लागि यो पढेर यहाँलाई सुनाइदिनेछु यहाँ 32 दिने यहुन्नाको जन्मको भविष्यवाणी भन्ने शीर्षकमा लुका 1:5-25 यस्तो लेखिएको छ यहुदियाका राजा हेरोदको पालनमा अबियाका दलका जकरिया नाउँ भएका एकजना पुजारी थिए तिनकी पत्नी हारून वंशकी थिइन् तिनको नाउँ एलिसिबा थियो ती दुवै परमेश्वरको सामुन्ने धर्मी मानिस थिए र परमप्रभुका सबै आज्ञा र धार्मिक विधानहरूमा निर्दोष भइहेथे तर तिनीहरूको कुनै सन्तान थिएन किनभने एलिसिबा बाँझी थिइन् र ती दुवैको उमेर ढोकिसकेको थियो जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पुजारी काम गरिरहेका थिए तब पुजारीका सेवाको रीत अनुसार चिट्ठा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो धूप बाल्ने बेलामा मानिसहरूको सारा भीड़ बाहिर प्रार्थना गरिरहेको थियो परमप्रभुका एकजना स्वर्गदूत धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे जकरिया तिमीलाई देखेर आत्तिएर भयभीत भयो तर दूतले तिमीलाई भने नडराउ जकरिया किनभने तिम्रो प्रार्थनाको सुनवाई भएको छ अब तिम्री पत्नी एलिसिबाले तिम्रो निम्ति एउटा छोरो जन्माइने छिन् र तिमीले तिमको नाउँ युहन्ना राख्नु तिमीलाई रमाहाट र आनन्द हुनेछ र धेरैजना तिमको जन्ममा रमाउनेछन् किनभने तिमी परमप्रभुको सामुन्ने महान हुनेछन् तिमीले दाखमध्य र अरू कुनै पनि मध्य कहिले पिउने छैनन् र आफ्नी आमाको गर्भदेखि नै तिमी पवित्र आत्माले भरिपूर्ण हुनेछन् तिमीले इजरायलका सन्तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्वरतिर फर्काउनेछन् बुवाहरूका मन छोराछोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्ति योग्य तुल्याइएको एक जाति तयार पार्न उहाँको अघि तिनी एलियाको आत्मा र शक्तिमा जानेछन् तब जकरियाले दूतलाई भने यो मैले कसरी जान्ने म बुढो भए र मेरो पत्नीको उमेर पनि ढोकिसकेको छ स्वर्गदूतले तिमीलाई भने म गब्रियल हुँ म परमेश्वरको सामुन्ने उभिरहन्छु तिमीसँग कुरा गर्न र यो खुशीको समाचार सुनाउन म पठाइएको हुँ जुन दिनसम्म यी कुरा पूरा हुँदैनन् तबसम्म तिमी गुङ्गो हुनेछौ र बोल्न सक्ने छैनौ किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ जुन वचन आफ्नो समयमा पूरा हुनेछन् मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्दिरमा ढिलो गर्दा चकित भए तिनी बाहिर निस्केर आउँदा उनीहरूसँग बोल्न सकेनन् र तिनले मन्दिरमा दर्शन देखेछन् भन्ने उनीहरूले बुझे तिनले उनीहरूलाई इशारा गर्न लागे अनि तिनी गुङ्गो भइरहे तिनको सेवाका दिन समाप्त भएपछि तिनी आफ्नो घर गए यसपछि तिनकी पत्नी एलिसिबा गर्भवती भइन् र 5 लुकेर बसिन् र यसो भनिन् मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले मनाथि यसरी कृपा गर्नुभएको हो आमेन प्रिय मित्र तपाईले भर्खरै लुकाको पुस्तक 1:5-25 सम्पूर्ण खण्डलाई सुन्नु भएको छ र अब यसमा तपाईले प्रश्नै गरी बुझ्न सक्नुहुन्छ कि कसरी उमेर ढोकिसकेका जकरिया र एलिसिबालाई परमेश्वरले सन्तानको सुख दिनुभयो र त्यो पनि यस्तो एउटा सन्तान जो अघिबाट नै परमेश्वरको निम्ति छुट्याइएको छ र उसले जन्मपछि के गर्नेछ कति मानिसहरूलाई चाहिँ परमेश्वरमा डोर्याउनेछ र एलियाको शक्तिमा कसरी चाहिँ उसले काम गर्नेछ भन्ने कुरा पनि तय गरिएको छ र मानिसहरूमा एउटा महान व्यक्ति बन्नेछ भन्ने कुरा पनि तय गरिएको बालक परमेश्वरले एलिसिबालाई दिनुभएको छ सोच्नुहोस् न यो कति आनन्दको कुरा हो कि जुन स्त्रीलाई मानिसहरूले बाँझी भनेर चाहिँ हेला गरेका थिए होलान् व्यङ्ग्य गरेका थिए होलान् नचाहिने कुराहरू भनेका थिए होलान् निन्दा गरेका थिए होलान् ती महिलालाई
मलाई परमेश्वरले एउटा यस्तो महान व्यक्तिको आमा हुने अवसर दिनुभएको छ। यो सुन्दा पनि कति आनन्द लाग्ने कुरा हो। त्यसकारण परमेश्वरमा भरोसा गर्नुहोस्। जसरी परमेश्वरले एलिसेबाको जीवनमा काम गर्नुभयो त्यसरी नै तपाईँको जीवनमा पनि उहाँले काम गर्न सक्नुहुन्छ। अनि यो कुरा पनि याद राख्नुहोस् कि परमेश्वरले दिने कुराहरू सदैव उत्तम कुराहरू हुन्छन्। यदि तपाईँ लामो समयदेखि आमा बन्ने सपना र प्रार्थना तपाईँले गरिरहनु भएको छ, सपना देखिरहनु भएको छ भने हुनसक्छ परमेश्वरले तपाईँलाई एउटा विशेष सन्तानको निम्ति तपाईँलाई पर्खाईमा राख्नु भएको छ। अब कुराकानी गरौं मरियमको बारेमा। मरियमको बारेमा नसुन्ने कोही पनि हुनुहुन्न। मरियम प्रभु येशू ख्रिस्टकी आमा हुनुहुन्थ्यो जसले प्रभुलाई जन्म दिनुभयो शारीरिक रूपमा। हामीलाई थाहा छ मरियम कन्नो केटी हुनुहुन्थ्यो। उहाँको विवाह भइसकेको थिएन तर मंगनी चाहिँ तय भइसकेको थियो अनि पवित्र आत्माको शक्तिद्वारा उहाँ गर्भवती हुनुभयो र हाम्रो मुक्तिदाता येशूलाई जन्म दिनुभयो यस संसारमा। अब संसारमा अहिलेसम्म प्रेग्नेन्ट भएका महिलाहरूको कथामा मरियमको कथा जस्तो अनयुजुअल कथा कसैको पनि छैन। आजको दिनसम्म कुनै पनि कुमारी केटी आमा बनेको थाहा छैन। बिना कुनै शारीरिक सम्पर्क आमा बनेको घटना यो पहिलो र अन्तिम हो, किनकि परमेश्वर येशू ख्रीष्ट स्वयं परमेश्वर हुनुहुन्छ र उहाँ पवित्र हुनुहुन्छ अनि मानव जातिको पाप क्षमा गर्नको लागि एउटा पवित्र बलि चाहिएको कारणले गर्दा उहाँले एउटा कन्या कुमारी स्त्रीको गर्भबाट उहाँले जन्म लिनुभयो ताकि उहाँ पवित्र हुन सक्नुहोस्। परमेश्वरको योजना अनुसार हाम्रो निम्ति बलि हुनको लागि मरियमको कोख प्रयोग गरेर परमेश्वर पिताले आफ्नो पुत्रलाई यस संसारमा पठाउनुभयो। अब यस विषयमा मैले यहाँलाई धेरै बुझाइरहन पर्ने केही पनि छैन, तर मरियमको ठाउँमा बसेर हेर्ने हो भने उनले जुन खालको गर्भ अवस्था अनुभव गरिन् त्यो संसारमा अरू कुनै पनि स्त्रीहरूले अनुभव गर्नु परेन। हो यो उनको लागि साह्रै ठूलो महिमा र आशिषको कुरा थियो कि स्वयं परमेश्वरले मरियमलाई येशू ख्रीष्ट जन्म दिनको लागि चुन्नुभयो। उनी पक्कै पनि एउटी असल स्त्री थिइन्, एउटा असल केटी थिइन् जसको अनुग्रह चाहिँ परमेश्वरको अनुग्रह पाउन योग्य कि उनी थिइन् र साँच्चै त्यो परिस्थितिमा उनले परमेश्वरले गर्नुभएको कुरामा भरोसा गरिन्। तर उनको लागि यो कुरा सहज भने पक्कै थिएन। उनको अघिबाट नै मंगनी तय भइसकेको थियो। उनी कुमारी केटी थिइन्, यसको मतलब कसैसँग सहवास नभएकी स्त्री थिइन् अनि त्यो अवस्थामा गर्भ रहनु भनेको लज्जास्पद कुरा हुन सक्छ। अहिले पनि कुनै विवाह नभएकी स्त्री गर्भवती हुन्छन् भने त्यसलाई राम्रो मानिँदैन अनि त्यो समयमा पनि पक्कै उसलाई निन्दा गिल्ला गर्ने मानिसहरू, उनलाई दोष लाउने आरोप लाउने मानिसहरू र उनको सम्भवतः उनीसँग कतिले आफ्नो सम्बन्ध पनि तोड्यो होला, कतिले उनलाई विभिन्न खालका कुरा भने होला, यी सबै सहेर पनि परमेश्वरको योजनालाई मरियमले स्वीकार गरिन्। परमेश्वरले जे कुरा उनको जीवनमा हुन्छ भनेर तय गर्नुभयो त्यो कुरालाई मरियमले आफ्नो जीवनमा स्वीकार गरिन् र संसारमा भएकी आमाहरू मध्येमा सबैभन्दा महान आमा मरियम हुन गइन्। उनले स्वयं येशू ख्रीष्टलाई आफ्नो शरीरबाट आफ्नो गर्भबाट जन्म दिने एउटा ठूलो आशिषको भागीदार मरियम हुन पाइन्। सोच्नुहोस् त यो कति आनन्दको कुरा हो। परमेश्वरमा भरोसा गर्ने स्त्रीहरूको जीवनमा परमेश्वरले कसरी काम गर्नुहुन्छ भन्ने एउटा यो साह्रै ठूलो उदाहरण हो। हामी कहिलेकाहीँ हाम्रो परिस्थितिहरूसँग हामी डराउँछौं, केही हुँदाखेरि हामीलाई चिन्ता लाग्छ, फिक्री लाग्छ, शंका उपशंकाहरू आउँछन्, प्रश्नहरू आउँछन्। तर सबै परिस्थितिमा सबै कुरामा यदि हामी परमेश्वरमा भरोसा गर्छौं भने परमेश्वरले ती सबै परिस्थितिमा हाम्रो निम्ति भलाइ नै सृजना गर्नुहुन्छ भन्ने कुरा आजको यो यी चार महिलाहरूको जीवनबाट हामी सिक्न सक्दछौ। प्रिय मित्र, कार्यक्रममा आज हामीले साराको विषयमा, हन्नाको विषयमा, एलिसेबाको विषयमा र मरियमको प्रेग्नेन्सीको विषयमा हामीले सुन्यौं। यी चारै महिलाको जीवनमा परमेश्वरले कस्तो अचम्म तरिकाले उनीहरूको कोख खोलिदिनुभयो र जब उनीहरूले जन्म दिए कसलाई जन्म दिए हेर्नुहोस् त, साराले इसहाकलाई जन्म दिइन्, हन्नाले समुएललाई जन्म दिइन् अनि
एलिसिबाले बप्तिस्मा दिने यहुन्नालाई जन्म दिइन् र मरियमले स्वयं मुक्तिदाता यीशु ख्रीष्टलाई जन्म दिइन्। उनीहरूले कन्सिभ गरेको घटना अनयुजुअल हुन सक्छ, तर जसलाई उनीहरूले जन्म दिए ती मानिसहरूलाई हेर्नुहोस्, त्यो परमेश्वरलाई हेर्नुहोस्, कति आशिषित महिलाहरू। आज तपाईँ पनि अरूको प्रेग्नेन्सी जर्नी देखेर, अरू प्रेग्नेन्ट भएको देखेर तपाईँको मनमा एउटा खालको खुशी साथसाथै पीड़ा पनि हुन्छ होला कि म चाहिँ किन, मैले किन यो आशिष पाइराखेको छुइनँ, अथवा किन चाहिँ म प्रेग्नेन्ट भइराखेको छुइनँ, अथवा यो आशिष मैले किन अनुभव गर्न पाइराखेको छुइनँ भनेर तपाईँ चिन्तित हुनुहुन्छ भने म तपाईँलाई उत्साह दिन्छु। परमेश्वरमा भरोसा गर्न नछोड्नुहोस्। परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन। परमेश्वरले पक्कै एउटा महान आशिषको लागि तपाईँलाई पर्खाइरहनु भएको हुन सक्छ। परमेश्वरमा भरोसा गर्नुहोस् र उहाँले तपाईँको जीवनमा पक्कै भलाइकै काम गर्नुहुनेछ। प्रिय दिदी बहिनी, आजको कार्यक्रममा यो उत्साह तपाईँलाई छोड्दै म कार्यक्रमबाट विदा हुन चाहन्छु, किनकि हामी अन्तिम समयतिर आइसकेका छौं। कार्यक्रम कस्तो लाग्दैछ, अथवा यो महिनाभरि हामीले सुनेको

0: नमस्कार पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सलेफियम 110.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sulefim.com बाट संसार भर एक साथ प्रसारण भइरहेको साँझ 7 बजे को सोलो समाचार लिएर आइपुग्यौं सरस्वतीपुरी सँगै अंजुका
1: सोलो समाचार को शुरूआत में मुख्य खबर का शीर्षक
0: रसवादी में हालसम 788 जना को मृत्यु पुष्टि बाढ़ी प्रभावित बोके बस दुर्घटना 32 जना घाइते सब व्यवस्थापन बारे सरकार सलाह दिया कौशिका सचिव को टिमोरे में काज सरुआ
1: नेता सोलन गांव पालिका द्वारा काठमांडू में 2 दिने एकीकृत सेवा प्रभाग शिविर शुरू रसुआ बाढ़ी पीड़ित का लागि खुम्बु पासु लामो गांव पालिकाले 22 लाख भन्दा बढ़ी सहयोग गर्ने
0: बेतफुंग मेला में पुगेका 300 बढ़ी को स्वास्थ्य परीक्षण साउन महीना में ट्राफिक कार्रवाई बाट 1 लाख भन्दा बढ़ी राजस्व संकलन माडीले बगाएको पैसा राख्ने लक्कर माटोले पूरक अवस्था में भेटी
1: राष्ट्रीय विपत्ति में राजनीति नगर्न केपी ओली को आग्रह खोज उतार राहत प्रभावकारी बनाउन नामी छाने को निर्देशन कांग्रेस ने प्रधानमंत्री राहत कोष में 1 करोड़ रूपया जमा करने
0: अमेरिका संग तेल समझौता में सार्वभौम सत्ता कायम रहने भेनेजुएला को दावी पाकिस्तान के अस्पताल में 14 नवजात शिशु को जान गई घटना में 8 अधिकारी निलंबित
1: र सम्बन्धित नामी छाने ने 1 महीना को तलब विपद कोष
2: ए बाबू लौन मेरे तो हाथ खुट्टा अरुणसा झमझम करनाशीय भैराम बनाए यूरोप हो के खी एक बार को जिंदगी दुख दुख में बिताऊ पर्ने उपचार कता कराने हो
3: दीदी मैं गैस्ट्रिक भर तनाव आके हैरान भाई निंद नलागे रातभर जागरण जस्त बस्त तर यह सब रोग उपचार आमजी औषधालय में होने भर उपचार कराने भर आमजी औषधालय तीर हिड़क नीदी और संगे जाऊ
4: यहाँ नस्ता च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्सपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर संगे बुद्धिस्टर का पूजा का सामग्री होलसेल मूल्य में बिक्री आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजे देखि बेलुकी 6 बजे समय खुला रहने फोन मार्फत नाम दर्ता सकने साथ ही हम शाखा नामची बजार बाटे सेवा लिन सकता संपर्क नंबर 0385201129 98-43-79-86-52 98-24-74-17-18 98-43-43-59-96 र 98-61-23-14-72 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
1: समाचार विस्तार में
5: स्थानीय खबर
0: रसुवामा आएको बाढ़ीका कारण मृत्यु पुष्टि हुनेको संख्या 788 पुगेको छ। नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो 3 बजेसम्म 788 जनाको शव फेला परेको हो। प्रहरीका अनुसार सबैभन्दा बढ़ी शव चितवनमा फेला परेको छ, जहाँ 264 वटा शव फेला परेको छ। यस्तै पूर्वी नवलपरासीमा 194, पश्चिम नवलपरासीमा 120, गोर्खामा 58, नुवाकोटमा 52, तनहुँमा 37 र रसुवामा 13 जनाको फेला परेको छ। यस्तै रसुवाको भोटेको सीमादीमा गएको बाढ़ी पछि उद्धार गरेका बाढ़ी प्रभावित घर फर्कने क्रममा सवार यात्रु वाहक बस नवलपरासी पूर्वको दण्डमा दुर्घटनामा परेको छ। बसमा सवार 38 जना मध्ये 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायक उपरीक्षक अनिल पण्डितका अनुसार घाइते मध्ये 27 जना उपचारपछि घर फर्किएका छन्। 5 जनाको उपचार भइरहेको छ। बडियाका नरेश थारू, अछामका विनोद नेपाली, बाँकेका श्यामो बिक र रूकुम पूर्वकी ममता परियारको मध्यपुर प्रादेशिक अस्पताल नवलपरासी पूर्वमा उपचार भइरहेको उहाँले बताउनु भएको छ। यसै गरी सुर्खेतकी रीता गोवर्धनको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। रसुवाबाट उद्धार गरी काठमाडौँ ल्याइएका बाढ़ी प्रभावितलाई बोकेर बडियातर्फ आउँदै गरेको नो प्र 01/001/386 नम्बरको बसका वास्तवती नगरपालिका 16 डण्डामा दुर्घटनामा परेको थियो। यसैबीच रसुवाबारीमा परे मृत्यु भएकाको शव व्यवस्थापनको विषयमा आलोचनात्मक टिप्पणी गरेका कोशी प्रदेश सरकारका सचिव कोसरी निरौलालाई सरकारले कार्यसभा गरिदिएको छ। उहाँलाई शव व्यवस्थापनकै जिम्मेवारी बोक्ने गरी रसुवा पठाएको हो। कोशी प्रदेश सरकारका आर्थिक मामला तथा योजना मन्त्रालयमा सचिव निरौलाले फोटोकलको सुझाव भन्दै सामाजिक सञ्जालमा स्टाटस लेख्नु भएको थियो। त्यसमा उहाँले सनाखात नभएका सबहरूको डीएनए लिएर माटोमा पुगेको विषयमा आलोचना गर्नुभएको थियो। सोही स्टाटसको भोलिपल्ट नै उहाँलाई बाढ़ीग्रस्त जिल्ला रसुवामा नै शव व्यवस्थापन गर्ने जिम्मेवारीमा खटाइएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर बाढ़ी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मेवारी दिनुभएको छ। तलब भत्ता भने कोशी प्रदेशबाटै भुक्तानी हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कराजमा खटाइएको मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ। साथै उहाँले जिल्ला प्रशासन कार्यालयलाई सम्पर्क कार्यका रूपमा प्रयोग गर्न भनिएको छ। सचिव निरौलाले फेसबुकमा विपदका बेला शव व्यवस्थापन सम्बन्धी आफ्नै अनुभव र सुझाव शेयर गर्नुभएको थियो। उहाँले फेसबुक स्टेटसको शुरूआतमा नै चितवनमा हतारमा शव गाडिएको समाचार सुनेपछि आफूलाई फोकोटलको सल्लाह दिन मन लागेको भन्दै उल्लेख गर्नुभएको थियो।
1: भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले रसुवा र नुवाकोटमा संचालित तथा निर्माणाधीन जलविद्युत आयोजनाहरूमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको 5 दिन बितिसकेको छ। तर अझै पनि विभिन्न आयोजनाका सुरुङभित्र फसेका स्वयं श्रमिक तथा प्राविधिकहरूको उद्धार हुन सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार 11 जलविद्युत आयोजनाका कुल 898 जना कर्मचारी र श्रमिकहरू अझै पनि सम्पर्कविहीन छन्, जसमध्ये ठूलो संख्या सुरुङ र पावर हाउसभित्रै फँसेको अनुमान गरिएको छ। बाढ़ी आएको 5 दिन बितिसक्दा पनि आवश्यक जनशक्ति, आधुनिक उपकरण र सरकारी तत्परताको अभावमा सुरुङभित्र फँसेकाहरूको अवस्था अज्ञात छ। बाढ़ी आएको क्षेत्रमा धेरै जलविद्युत आयोजनाहरू क्षतिग्रस्त बनेका छन्। सम्बन्धित आयोजनाका प्रवर्तकहरूले दिएको जानकारी अनुसार समयमै उद्धार हुन नसक्दा भित्र फँसेकाहरूको अवस्था झनै नाजुक बन्दै गइरहेको छ। 5 दिनसम्म उद्धार नभएको भन्दै आफन्तहरू आयोजनाका कार्यालय र सरकारसँग हारगुहार गरिरहेका छन्। आवश्यक जनशक्ति, आधुनिक उपकरण अभाव, भौगोलिक जटिलता र पूर्वाधारको अभावका कारण केही ढिलाइ भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले गुनासो बढ़ेकाले उद्धार कार्यलाई तीव्रता दिन र जोखिममुक्त क्षेत्रमा फँसेका नागरिकहरूलाई निकाल्न भारतीय र चिनिया विशेषज्ञ टोली सहितको आधुनिक प्रविधि परिचालन गरिएको जानकारी दिनुभएको छ। सरकारले जोखिममुक्त क्षेत्र र सुरुहरूमा फँसेकाहरूको उद्धारका लागि भारतीय र अन्य विदेशी प्राविधिक टोली परिचालन गरेको जनाएको छ। उत्तरी नाका र आसपासका क्षेत्रमा चिनिया विशेषज्ञ टोलीले समेत सहयोग गरिरहेका छन्। आज दिउँसोसम्मको विवरण अनुसार 216 मेगावाटको माथिल्लो त्रिशुली एकको सुरुङभित्र मात्रै करिब 300 जना श्रमिकहरू फँसेका छन्। यो आयोजनामा कुल 576 जना सम्पर्कविहीन रहेकोमा हालसम्म 254 जनाको मात्र उद्धार भएको छ। त्यसै गरी 20 मेगावाटको लाङताङ खोला जलविद्युत आयोजनाको सुरुङमा 25 जना श्रमिकहरू अझै अड्किएका छन्। 60 मेगावाटको माथिल्लो त्रिशुली 3 एकको सुरुङभित्र 42 जना फसेको नेपाल विद्युत प्राधिकरणको अनुमान छ। आयोजनाका प्रतिनिधिहरूका अनुसार सुरुङभित्र अक्सिजनको अभाव र बढ्दो चिसोका कारण त्यहाँ फसेकाहरूको अवस्था निकै जटिल भएको छ।
0: युनाइटेड अरब इमिरेट्स युए सरकार रसुवाको भुटेको सिवादीबाट प्रभावित उद्धार तथा राहतका लागि 1 करोड़ अमेरिकी डलर बराबरका आर्थिक सहयोग उपलब्ध गराउन तयार भएको छ। युएको एडको टोलीलाई आइतबार वास्तविक विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर थर्मराज उप्रेतीसँग भेट गरी बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन तयार रहेको बताएको प्राधिकरणले सुनाएको छ। युए एडको टोलीले प्राधिबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्री बारे प्राधिकरणसँग जानकारी लिएको थियो। प्राधिकरणका कार्यकारी प्रमुखको प्रतिले भेटमा अस्थायी पुल, पानी शुद्धिकरण तथा सरसफाई र हाइजिन, सरसफाई तथा स्वच्छता कायम राख्न प्रयोग गरिने सामग्री, ठूलो परिवारका लागि आवश्यक पाल, चार्जिङ सुविधा सहितको पोर्टेबल बत्ती, पोर्टेबल जेनेरेटर, सोलर प्यानल, स्टेलाइट फोन, वाक्य लगायतका सामग्री आवश्यक रहेको जानकारी गराएको बताउनु भएको छ। प्राधिकरणले बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक सामग्री र उपकरणको प्राथमिकता र आवश्यकताका सम्बन्धमा जानकारी गराएपछि युएको टोलीले सही अनुसार सहयोग गर्न आफ्नो तयार रहेको बताउनु भएको कार्यकारी प्रमुख उप्रेतीले बताउनु भएको छ।
1: सोलु खुम्बुको नेचासोलेन गाउँपालिकाले विभिन्न सिलसिलामा काठमाण्डुमा बसोबास गर्दै आएका आफ्ना नागरिकहरूलाई लक्षित गरी 2 दिने एकीकृत सेवा प्रभास शिविर शुरू गरेको छ। काठमाण्डुको सुकेभाडा स्थित नव दुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको यो शिविरको मुख्य उद्देश्य बर्खाको समयमा गाउँसम्म आउन कठिन हुने नागरिकहरूलाई उनीहरूकै पाएक पर्ने स्थानमा सहज रूपमा पालिकाबाट प्राप्त हुने सेवाहरू उपलब्ध गराउने रहेको गाउँपालिकाले जनाएको शिविरबाट सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, माल्पो तथा भूमिकर संकलनका साथै जन्म मृत्यु, विवाह, व्यवसाय, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना पंजीकरण सम्बन्धी सेवाहरू प्रदान भइरहेका छन्। यसका अतिरिक्त विक्रमसम्म 2080 भन्दा अगाडि बनेका राष्ट्रिय परिचय पत्र वितरण, ज्येष्ठ नागरिक परिचय पत्र र ओडा कार्यालयबाट दिने विभिन्न सिफारिशहरू पनि उपलब्ध गराइएको छ। साथै निर्गमा प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीहरूका लागि सरकारले दिने मासिक 5,000 रूपियाँ औषधि उपचार खर्चको नवीकरण समेत यही शिविर मार्फत भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेले जानकारी दिनुभयो। उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले गाउँपालिकाको यो कदमको उच्च प्रशंसा गर्दै यसलाई अत्यन्तै सराहनीय र नागरिक मैत्री प्रयास भएको बताउनु भएको छ। बर्खाको समयमा बाटो घाटो अस्त व्यस्त र यात्रा जोखिमपूर्ण हुने बेलामा जनप्रतिनिधि र कर्मचारीको टोली आफै काठमाण्डु पुगेर सेवा दिन ठूलो राहतको विषय भएको उहाँको भनाई छ। सांसद कार्कीका अनुसार गाउँपालिकाले शिविर सञ्चालन गर्दा करिब 4-5 लाख रूपियाँ मात्र खर्च गरे तापनि यस्तै नागरिकहरूको बढ़ी यात्रा तथा अन्य खर्च बचत गराएको उहाँको भनाई छ। यस्तै नेचासोलेन गाउँपालिकाका अध्यक्ष धनजन राईले काठमाण्डुमा व्यापार व्यवसाय वा अध्ययनका लागि बसेका नागरिकहरूलाई बर्खामा गाउँ पुग्न कठिन हुने भएकाले उनीहरूकै सुविधाका लागि कार्यपालिका बैठकबाट निर्णय गरेर यो शिविर आयोजना गरिएको बताउनुभयो। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि घर दैलोमै पुगेर सेवा दिने निर्णय सही साबित भएकोले गर्दै उहाँले सम्पूर्ण पालिकावासीलाई 2 दिनको यो अवसरको पूर्ण सदुपयोग गर्न आग्रह गर्नुभएको छ। त्यसै गरी गाउँपालिकाकी उपाध्यक्ष बिना राईले भदौ 1 गतेको कार्यपालिका बैठकको निर्णय अनुसार जनप्रतिनिधि र कर्मचारी गरी करिब 25 जनाको टोली काठमाण्डौ पुगेर सेवा प्रभाव गरिरहेको जानकारी दिनुभयो। बाढ़ी पहिरोले बाटो अवरूद्ध भएको यस्तो विषम परिस्थितिमा नागरिकहरूलाई प्रशासनिक झन्झटमुक्त सेवा दिन पालिका प्रतिबद्ध को बताउँदै उहाँले बिहानदेखि बेलुकासम्म खटिएर सेवा दिने विश्वास दिलाउनु भएको छ।
0: खुम्बु पासाङ लामो गाउँपालिकाले रसुवा बाढी पीड़ितका लागि 22 लाख भन्दा बढ़ी रकम सहयोग गर्ने भएको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढ़ीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै गाउँपालिकाले प्रेस विज्ञप्ति मार्फत 22,22,000 प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाद्वारा जारी विज्ञप्ति अनुसार सो बाढ़ीमा परि ज्यान गुमाउने प्रतिभा पूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक संतप्त परिवारजनप्रति हार्दिक समवेदना तथा घाइते बम प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। प्रभावित नागरिकहरूको उद्धार राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन गाउँपालिकाका जनप्रतिनिधिहरूको एक महिनाको सेवा सुविधा र गाउँपालिकाको तर्फबाट गरिएको रकम हस्तान्तरण गर्ने निर्णय गरिएको छ। विपद कुनै पनि एउटा भूगोल समुदाय र स्थानीय तहको मात्र नभई साझा मानवीय चुनौती भए को उल्लेख गर्दै गाउँपालिकाले सम्पूर्ण सरकारी तथा गैर सरकारी निकाय संघ संस्था निजी क्षेत्र र आम नागरिकलाई सक्दो सहयोग गर्न अपील समेत गरेको छ। साथै प्रभावितहरूको पुनर्निर्माण र पुनर्स्थापनाका कार्यमा निरन्तर सहकार्य गर्न आफू प्रतिबद्ध रहेको समेत गाउँपालिकाले जनाएको छ।
1: जनै पूर्णिमाको अवसरमा नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु जिल्ला शाखाको आयोजनामा संचालित शिविरमा 300 भन्दा बढ़ीले स्वास्थ्य परीक्षण गरिएको छ। जनै पूर्णिमाको अवसरमा सोलु दुधकुण्ड नगरपालिका एकमा पर्ने दुधकुण्डमा लागेको मेलालाई लक्षित गरी निशुल्क प्राथमिक उपचार र स्वास्थ्य शिविर संचालन गरिएको हो। शिविरमा स्वास्थ्य परीक्षण गराएका मध्ये 264 जनालाई आवश्यकता अनुसार निशुल्क औषधि वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाले जनाएको छ। रेडक्रसका अनुसार सहस्र बेनीमा संचालन गरिएको शिविरमा 78 जना दुधकुण्डमा 165 जना र शिविर सम्पन्न भएपछि मेलाबाट फर्किएका 21 जनालाई औषधि वितरण गरिएको हो। शिविर संचालनका लागि 4 जना स्वास्थ्य कर्मी र 11 जना रेडक्रस स्वयंसेवक सहित 15 जनाको टोली परिचालन गरिएको थियो। उच्च हिमाली क्षेत्रमा लाग्ने धार्मिक मेलाका क्रममा तीर्थ यात्री तथा भक्तजनलाई आकस्मिक स्वास्थ्य समस्या देखिन सक्ने भएकाले प्राथमिक उपचारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। करिब 4,600 मिटरको उचाइमा रहेको दुधकुण्डमा जनै पूर्णिमाको अवसरमा हरेक वर्ष धार्मिक मेला लाग्ने गर्दछ। मेलामा सोलुखुम्बु सहित विभिन्न जिल्लाबाट भक्तजन पुग्ने गरेका छन्। स्वास्थ्य शिविर संचालनमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड तथा पाक्सिम दुस्वर्बी छोक्पा न्यूयोर्कले सहयोग गरेका थिए।
0: साउन महिनाभर ट्राफिक नियम उल्लंघन गर्ने 1,105 सवारी साधनलाई कार्यवाही गर्दा 1,12,500 रूपियाँ राजस्व संकलन भएको छ। यस अवधिमा सवारी वर्गीकरण अनुसार 6 ट्रक 5 टिप्पर 51 जीप 2 ट्याक्सी 36 कार तथा भ्यान र 7 मोटरसाइकल कार्यवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। सवारी चालकहरूले सवारी प्रमाणपत्र नबोकेको क्षमता भन्दा बढ़ी ओभरलोड बोकेको रोटी जतमाले सवारी चलाएको सेट बेल्ट तथा हेलमेटको प्रयोग नगरेको मादक पदार्थ मापसी गरी सवारी चलाएको विपरीत दिशाबाट हाँकेको र लापरवाहीपूर्वक सवारी चलाएका कारण लापरवाही कार्यवाही गरी उक्त रकम संकलन गरेको उल्लेख गरिएको छ। सड़क अनुशासन पालना र चेकजाकमा कडाई गरिएका कारण साउन महिनाभरि कुनै पनि सवारी दुर्घटना नभई दुर्घटना संख्या शून्य रहेको ट्राफिकको विवरणमा उल्लेख गरिएको छ।
1: धादिङको कल्छी गाउँपालिका 6 बैरेनीमा नातुले पुरिएको अवस्थामा पैसा राख्ने नकर भेटिएको छ। नकर सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस आदम घाटबाट सशस्त्र प्रहरी नायक परीक्षक अपार प्याकुरेलको नेतृत्वमा खटिएको 9 जनाको टोलीले शनिबार फेला पारेको हो। नकरलाई स्थानीय जनप्रतिनिधि सहितको उपस्थितिमा आवश्यक अनुसन्धान र थप प्रक्रियाका लागि नेपाल प्रहरीमा बुझाइएको प्रहरी बलले जनाएको छ। यसअघि भोटेगोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने एउटा सेट गल्छी गाउँपालिका 4 बेलकु खोला पेसुली नदी किनारमा भेटिएको थियो। तर त्यो सेट फोडेर आफू खुशी रकम चोरी गरेको चुरीका आधारमा मान्ती चुनाव पक्राउ परेका थिए।
0: नेपाल मगर सांस्कृतिक संघ खोटाङको अध्यक्षमा सुनिता मगर चयन हुनु भएको छ। दिप्रुङ चिसुमा गाउँपालिका साथ टेम्कामा सम्पन्न नेपाल मगर सांस्कृतिक संघ खोटाङको प्रथम जिल्ला अधिवेशनले सुनितालाई सर्वसहमत जिल्ला अध्यक्षमा चयन गरेको हो। समितिको उपाध्यक्षमा बसी थापा मगर, सचिवमा लक्ष्मी आले मगर र कोष अध्यक्षमा बबिता मगरलाई चयन गरेको छ। नेपाल मगर सांस्कृतिक संघका कोशी प्रदेश अध्यक्ष रवि पुलामे मगरको सभापतित्वमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित समितिलाई नेपाल मगर संघका केन्द्रीय सदस्य तूफान आले मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। त्रिशुली नदीमा आएको भीषण बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गतको धादिङको बेनीघाट रेरङ गाउँपालिका साथ स्थित कृष्ण भीर खण्डमा सड़क अवरूद्ध भएपछि रोकिएको एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाइएको छ। काठमाण्डु उपत्यका सहित आसपासका जिल्लामा ग्यास आपूर्ति सहज बनाउने व्यवस्था मिलाइएको हो। नेपाल आयल निगमले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी लगायतका जिल्लामा रहेका ग्यास उद्योग तथा अन्य जिल्लाका उद्योगसँग समन्वय गरी खाली सिलिण्डर रिफिल गर्ने व्यवस्था मिलाएको छ। रिफिल गरिएका एलपी ग्यास सिलिण्डर कृष्ण भीरको सड़क नखुलेसम्म वैकल्पिक मार्ग हुँदै ट्रक मार्फत काठमाण्डु उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री वितरण गरिनेछ। त्यस्तै पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन ट्याङ्कर तथा ट्रकलाई स्थानीय प्रशासनसँग समन्वय गरी वैकल्पिक मार्गबाट काठमाण्डुसम्म ल्याउने व्यवस्था समेत मिलाइएको नेपाल आयल निगमले जनाएको छ। नेकपा मालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै वहाँले वर्तमान समय राष्ट्रिय शोक र पीड़ाको विषय भएको उल्लेख गर्नुभएको हो। अध्यक्ष ओलीले यो संकटलाई साझा दायित्वका रूपमा ग्रहण गरी समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। विपद व्यवस्थापनमा सरकारको भूमिका र जिम्मेवारी अन्य निकायको तुलनामा धेरै हुने उल्लेख गर्दै वहाँले राज्य कोषको परिचालन, नागरिक उद्धार, राहत र पुननिर्माणमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ। ओलीले राजनैतिक दल, संघ संस्था, समाजसेवी र परोपकारी निकायहरूलाई समेत एकीकृत रूपमा विपदको सामना गर्न आग्रह गर्नुभएको छ।
1: नदी कोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोजीदार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामी छानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनु भएको छ। सभापति लामी छानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। वहाँका अनुसार सभापति लामी छानेले विपदको समयमा प्रभावित नागरिक घरलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। सभापति लामी छानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ।
0: नेपाली कांग्रेसले बाढ़ी प्रभावितको सहायता लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 1 करोड़ भन्दा बढ़ी जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा आज बसेको बैठकले प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको हो। सरकारले राहत र उद्धारको कार्यलाई तीव्रता दिन आवश्यक छ। सुरुङमा फँसेका नागरिक उद्धारका लागि चाँडो भन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यक रहेको उल्लेख गरिएको छ। यसै खोज र उद्धार परिणाममा केन्द्रित हुन आफ्नो क्षमताले नभ्याए अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूको पनि सहयोग लिन समेत उहाँहरूले आग्रह गरेका छन्। प्रवक्ता चालिसीले पीड़ितलाई दिने राहतलाई प्रभावकारी बनाउन पालिकालाई जिम्मेवार दिने कुरामा समेत ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले विभिन्न जिल्लामा नागरिक पनि पर्यटक र व्यवसायको सिलसिलामा रसुवा र नुवाकोट पुगेको समयमा बाढ़ीबाट प्रभावित हुन पुगेको बताउँदै तिनको पनि खोजी र सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ।
1: बाहिरका समाचार। पहिलो जुलाईमाथि अन्तरिम नेत्री डेल्सी रोडी गेल्सले अमेरिकासँग भएको नयाँ तेल सम्झौता बारे अमेरिका कम्पनीलाई भेनेजुएलाको तेल क्षेत्रमा महत्वपूर्ण पहुँच प्राप्त भए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको स्वामित्व र सार्वभौमता सत्ता कायम राख्ने दावी गर्नु भएको छ। सरकारी टेलिभिजन मार्फत सम्बोधन गर्दै रोडी गेल्सले भेनेजुएलाले आफ्ना प्राकृतिक स्रोत साधनमाथिको अधिकार कुनै हालतमा नछाड्ने बताउनु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौताको स्वीकृति दिनु भएको थियो। सम्झौता अन्तर्गत भेनेजुएलासँग गएको झण्डै 65 अर्ब ब्यारेल प्रमाणित तेल भण्डारणमा अमेरिकी पक्षको बहुमत नियन्त्रणमा रहने बताइएको छ।
0: पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको एक अस्पतालमा आग लागेमा परि 14 नवजात शिशुको ज्यान गएपछि 8 जना अधिकारी निलम्बनमा परेका छन्। प्रधानमन्त्री शाहबाज शरीफले 8 जना अधिकारीलाई निलम्बन गर्दै उनीहरूमाथि फौजदारी कार्यवाही अगाडि बढ़ाउन निर्देशन दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ। प्रधानमन्त्रीद्वारा गठित 4 सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदन अनुसार गएको बुधबार बिहान 6:30 बजेबाट चन्दै 2 मिनटमै आग लागि शिशु कक्ष घर फैलिएको थियो। अस्पतालको निगरानीमा रहेको 15 शिशु मध्ये नर्सले 1 जनालाई मात्र उद्धार गर्न सकेकी थिइन। निलम्बित हुनेमा अस्पतालका कार्यकारी निर्देशक नवजात शिशु विभागका प्रमुख तथा इस्लामाबादको आपतकालीन सेवाका महानिर्देशक सहितका अधिकारी परेका छनृ।

0: उपलब्ध गराउन खर्च गरिने सोमदीपको भनाई छ। नेपाल क्रिकेट संज्ञानले केन्द्रीय समझौतामा रहेका ए श्रेणीमा रहेका सन्दीपले मासिक 1,50,000 तलब बुझ्दै आएका छन्। यो श्रेणीमा सन्दीपसँगै रोहित कुमार पौडेल र दिपेन्द्र सिंह ऐदी रहेका छन्।
1: खेल खबर सँगै समाचार सकियो। विधान अघि मुख्यमुख खबरका शीर्षकहरू पुनः एकपटक।
0: रसुवा बाढ़ीमा हालसम्म 778 जनाको मृत्यु पुष्टि। बाढ़ी प्रभावित बोकेको बस दुर्घटना, 32 जना घाइते। सब व्यवस्थापन बारे सरकारलाई सल्लाह दिएका कोशीको सचिवको टीम मुरेमा काज सरुवा।
1: नेत्र कल्याण गाउँपालिकाद्वारा काठमाडौँमा 2 दिने एकीकृत सेवा प्रभाव सेवा शिविर शुरू। रसुवा बाढ़ी पीड़ितका लागि खुम्बु पासाङ लामो गाउँपालिकाले 22 लाख भन्दा बढ़ी सहयोग गर्ने।
0: दीपकुण्ड मेलामा पुगेका 300 बढ़ीको स्वास्थ्य परीक्षण। साउन महिनामा ट्राफिक कार्यवाहीबाट 1 लाख भन्दा बढ़ी राजस्व संकलन। बाढ़ीले बगाएको पैसा राख्ने नकर माटोले पुरिएको अवस्थामा भेटियो।
1: राष्ट्रिय विपत्तिमा राजनीति नगर्न केटी ओलीको आग्रह। कोषद्वार राहत प्रभावकारी बनाउन लामे छानेको निर्देशन। कांग्रेसले प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने।
0: अमेरिकासँगको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी। पाकिस्तानको अस्पतालमा 14 नवजात शिशुको ज्यान गएको घटनामा 8 अधिकारी निलम्बित।
1: र सन्दीप लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने।
0: अवस्त साँझ 7 बजेको सुरु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै अन्जु कार्की र सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सुरु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवात काम सुन्दै रहनुहोला। नमस्कार।
2: सौसे कार्यालयको जनहितमा जारी सन्देश।
3: पोषण युक्त खाने कुरा जीवनका रङहरू पूरा मनमा ताकि तन्मा।
4: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराउ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
2: जिल्ला स्वास्थ्य कार्यालय

0: radio next to your heart. Solu FM 101.2 MHz.
1: नमस्कार, साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र यूट्यूब चैनल बाट पनि सुन्न सकिन्छ। विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला। खोजी कार्य जारी। खोज उद्धार तथा राहत का लागि भइरहेको प्रयास बारेमा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति लामी छानेको चासो।
2: बास्नीहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढंगले काम गरिरहेको छ।
1: पेट्रोलियम पदार्थको ढुवानी प्रभावित नदिने आयल निगमको भनाई। उपला मुस्ताङको उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिम बारेमा स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू। जोखिम नरहेको निष्कर्ष।
3: जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्तो घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ। त्यसैले यो अनुगमन गर्नका लागि ठूलो खटिनु भएको छ।
1: अमेरिकी इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले उद्धार र राहतमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव। कृष्ण

0: परेपछि राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द। 33 जिल्लामा आज बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान शाखाको भनाइ।
1: मुख्यत घटेपछि बाढ़ीको सन्दर्भमा एउटा छुवा रिङ्गाको क्षेत्रलाई चाहिँ उच्च जोखिममा राखेको अवस्था छ।
0: र नेपाल भलिबल लीग एमभीएलको पहिलो खेलमा सगरमाथा र मधेस बीच प्रतिस्पर्धा हुने।
2: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको हिमाली क्षेत्रमा हजारौं हिमताल छन्। धेरै हिम नदी तीव्र गतिमा पग्लिरहेका छन्। जलवायु परिवर्तनका कारण हिम पहिरो तालफुकी र ठूला बाढ़ी आउने जोखिम बढ़दै गएको विज्ञहरूले बताइरहेका छन्। यस्तो अवस्थामा बेसीमा हुने विकास र बस्ती विस्तारमा विशेष सावधानी अपनाउनु पर्दछ। योजना निर्माण गरेर सुरक्षित ठाउँमा मात्र बस्ती निर्माण हुनुपर्दछ।
3: कृष्णवीरमा आएको पहिरोका कारण मोगलिङ काठमाण्डू सडक खण्ड अवरूद्ध भएको छ। आज बिहान धादिङको बेनीघाट रोरङ गाउँपालिका साथ कृष्णवीरमा आएको पहिरोका कारण बाटो भाँसिँदा सडक दुईतर्फे अवरोध भएको हो। सड़क अवरूद्ध भइरहेकाले दुईतर्फी सवारी साधन बीच बाटोमा रोकिएका छन्। चितवन प्रहरीका अनुसार अर्को सूचना प्रकाशित नभएसम्म सवारी साधन नचलाउन अनुरोध गरिएको छ। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो 1 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 13, नुवाकोटमा 52, थापिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 100, तनहुमा 36 र चितवनमा 259 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म 8730 जनाको उद्धार गरिएको छ भने अझै 2502 जना सम्पर्क विहीन रहेका छन्। थप पछिल्लो घटनाबारे जानकारी गराउँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी।
4: अब यो चाहिँ रसुवा भोटेपछि बाढ़ीको कारणले गर्दा अब अहिलेसम्म मानवीय क्षति 752 जनाको भइसकेको छ। त्यस्तै गरेर अहिले पनि 2502 भन्दा बढ़ी मान्छेहरू सम्पर्क विहीन हुनुहुन्छ। त्यसै गरी विभिन्न अस्पतालमा चाहिँ अहिले 239 जनाको उपचार भइरहेकोमा केही अब डिस्चार्ज पनि भइसक्नु भएको छ। केहीको उपचार पनि चलिराखेको छ। त्यसै गरेर हामीले चाहिँ अहिले उद्धारको कुरा गर्दाखेरि 8730 जना भन्दा बढ़ीको चाहिँ उद्धार भइसकेको छ। हेली उद्धार प्लस अब हामीले फिजिकल्ली पनि त्यहाँ उद्धारहरू भएको छ र सँगसँगै अब हाम्रो चाहिँ यो सब व्यवस्थापनको कामहरू पनि सँगसँगै चलिराखेको छ। र अहिले हामी चाहिँ रात सामग्रीहरू पनि जिल्लाहरूमा भनेको चाहिँ मुख्य रूपमा 3 जिल्ला, एउटा चाहिँ रसुवा, त्यसै गरी नुवाकोट र अर्को चाहिँ हामीले चाहिँ घाटीमा चाहिँ राहत सामग्रीहरू उपलब्ध गराइराखेका छौँ। त्यसै गरी इन्धनहरू पनि जहाँ चाहिँ अब बाटो खुलाउनका लागि त्यहाँको जनजीवनलाई सहज बनाउनका लागि इन्धनहरू पनि हामीले सप्लाई गरिराखेको स्थिति छ भने अब नेपाल सरकारले हिजो अस्ति नै अब 3 जिल्लाका चाहिँ दुर्गत व्यवस्थापन कोष र स्थानीय तहहरूलाई प्रभावित 15 ट्याङ्कलाई चाहिँ 8 करोड़ भन्दा बढी रकम चाहिँ निकासा गरिसकेको स्थिति छ। यसरी चाहिँ अब हाम्रो चाहिँ सँगसँगै खोज उद्धार र राहत व्यवस्थापन काम चाहिँ चलिराखेको अवस्था छ।
3: नुवाकोट र रसुवा जिल्ला बाढ़ीको उच्च जोखिममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा अहिले पानीको बहाव उच्च रहेको छ। विशेष गरी त्रिशुली नदीको बेत्रावटी क्षेत्रमा अबको 3 दिने जलसतह उल्लेख रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। अरू प्रमुख नदीहरूमा पनि जलसतह बढ़ने पूर्वानुमान गरिएको छ। विशेष गरी भोटेकोशी नदीमा पानीको बहाव अझै बढ़न सक्ने बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
4: अब यतिखेर अहिले पानी परिरहेको एउटा पूर्वी क्षेत्रमा कोशी प्रदेशको पूर्वी क्षेत्रमा तराईको क्षेत्रमा र पश्चिमी क्षेत्रमा लुम्बिनी सुदूरपश्चिमको तराईको क्षेत्रमा पानी परिरहेको अवस्था हो। तर अब मध्यमसम्मको वर्षा चाहिँ खतराभन्दा माथि वर्षाको कति भएको देखिँदैन। यो मध्यम सक्रियता मौसममा आज राति र भोलि पनि सक्रिय रहन्छ। त्यस हिसाबले हामीले खास गरी कोशी प्रदेशको पहाड़ी हिमाली क्षेत्र त्यस्तै पार्वती प्रदेशको समग्र क्षेत्र गण्डकी प्रदेशको क्षेत्रहरूमा चाहिँ र मुख्यतः भोटेकोशी बाढ़ीको सन्दर्भमा एउटा छुवा रिङ्गाको क्षेत्रलाई चाहिँ
3: नदी तथा खोला नालाको आसपास र बाढ़ीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन नदीको बहाव बढ़ेको अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाको आग्रह रहेको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भटेकुसी नदीमा आएको बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी मेचुङ नेपाल प्रहरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमानथाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले काली गण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्लाधिकारी अजिता शर्माले सीआईएनलाई जानकारी दिनुभयो।
5: ती हामीहरूले पनि मुस्ताङ जिल्ला पनि र हिमाली जिल्ला भएको हुनाले सम्बन्धित जोखिममा चाहिँ पूर्व सतर्कता अपनाउनुपर्छ भन्ने उद्देश्यले चाहिँ अप्पर मुस्ताङमा हामीहरूले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय त्यसपछि आएर अन्नपूर्ण संरक्षण क्षेत्र निकाय कार्यालय बनाउँछ र स्थानीयसँग समन्वय गरेर एउटा अनुगमन सम्बन्धित जोखिम कहाँ कहाँ छ के हुन सक्छ भनेर एउटा टोली जानु भएको थियो। जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ, पूर्व तयारीले नै हामीलाई सहज बनाउँछ भन्ने उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ र त्यहाँले प्रतिवेदन दिइसकेपछि हामीले जिल्ला विपद व्यवस्थापन समितिबाट निर्णय गरेर अगाडि बढ्ने।
3: अमेरिकी सेटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि उद्धार तथा राहत कार्यमा सघन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहतका लागि 1250 थान भरिएका ग्यास सिलिण्डर उपलब्ध गराउने भएको छ। संघका अध्यक्ष दिवान बहादुर सन्तले उक्त सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाई मध्यनजर गरी संघले यो सहयोगको हात बढ़ाएको बताउनु भएको हो। राजधानी प्रदेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। धादिङ बिनीघाट रोरङ गाउँपालिका स्थित कृष्णा भीर नजिकै त्रिशुली नदीले कटान गरेर सड़क भाँसिएपछि मुगलिन काठमाडौँ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएपछि अत्यावश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरूद्ध भए लगत्तै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाडौँ ल्याउने वैकल्पिक मार्गको तयारी थालेको छ। निगमका कार्यकारी निर्देशक नगेन्द्र शाहले सड़क अवरूद्ध भएपछि मकवानपुर हिटौडाको वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्र्याउने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो।
6: पर्याप्त मात्रामा छ, लोड अवस्थामा रहेको छ र यसलाई काठमाडौँ ल्याउनको लागि ल्याउन सक्ने त्यति नभएको कारणले चाहिँ हामीले तराईमा रहेका चितवनमा रहेका उद्योगहरूमा चाहिँ सिलिङ गरेर त्यही भएका सिलिन्डरमा सिलिङ गरेर चाहिँ काठमाडौँ ल्याउने वैकल्पिक रूपमा रोड मार्छ। अहिले चाहिँ भोलि चाहिँ काठमाडौँ आउँदैन, त्यसको साथै चाहिँ यहाँ भएका उद्योगहरूको चाहिँ सिलिन्डरहरू चाहिँ चितवनमा लगेर तराईका जुन उद्योगहरू छ त्यसमा लगेर अनि सिलिन्डर चाहिँ ल्याउने काठमाडौँ।
3: भुटेकुसी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयं सेवक तथा सम्बन्धित निकाय बीच आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। सभापति लामी चामीले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। आज पार्टीका तर्फबाट उद्धार तथा राहतमा सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रको बैठक अघि लामी चामीले रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुँका प्रभावित पालिकाका प्रमुखसँग छलफल गर्नुभएको हो। छलफलका क्रममा पालिका प्रमुखले प्रभावित क्षेत्रमा देखिएका समस्या सहव्यवस्थापन बाटो पुल विद्युत लगायतका विषय उठाएको रासपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
7: बास्नीहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढंगले काम गरिरहेको छ। काहीँ छुटपुट केही पनि भएको अवस्थामा र उहाँहरूले राख्नु भएको कुराहरू जुन जुन मन्त्रालय सरकारको जुन जुन मन्त्रालयसँग जे जे जसरी जोडिन्छन् र बाँकी कुरा स्वयं प्रधानमन्त्रीज्यूसँग पनि जोडिन्छ यो सबै कुराहरूमा चाहिँ नि पार्टीको तर्फबाट समन्वय गर्ने प्रतिबद्धता सभापतिज्यूले गर्नुभएको छ।
3: साझा खबरमा अब विदेशका खबर। इक्वेडरले एल निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय तथा सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा स्नेहसर्च र मधेस वरियर्स बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केडीया ग्रुपले आइतबार लीगको खेल तालिकामा सार्वजनिक गरेको हो। यही भदौ उन्नाइसदेखि त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कबड हलमा हुने लीगको पहिलो दिन दुई खेल हुनेछन्।
0: बाढ़ी प्रभावितलाई राहत र सुरक्षित वातावरण बनाउने नुवाकोटको प्रयास।
8: बस्नुको लागि समस्या पर्यो भने अब यो विद्युतमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दा पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग दोस्रो साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न सक्छौँ।
0: बसोबासको व्यवस्थाका लागि हामीसँगको प्रयास कुराकानी सँगै यो समयमा अप्नाउनु पर्ने सावधानी र पीड़ितका सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
0: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हिलिजुली नेपाली। विनाशकारी बाढ़ीले निम्ताएको यस संकटमा चाहिने केही महत्वपूर्ण जानकारीहरू। तपाईंलाई पनि रसुवाको बाढ़ीमा परेका आफ्ना आफन्त खोज तथा उद्धारको लागि चिन्ता भइरहेको छ। यदि त्यसो हो भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मदद लिन सक्नुहुनेछ। त तपाईको जानकारीले बाढीमा हराएका व्यक्तिहरूको खोज र उद्धारका लागि सरकारलाई पनि सहयोग पुग्नेछ। तपाईले रसुवा बाढी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा पुगेको छैन, सावधानी अप्नाउनुहोला। खास गरी मोबाइल एप्लिकेशनहरूबाट पैसा पठाउँदा विशेष सावधानी अप्नाउनु पर्दछ। सरकारले प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न विभिन्न बैंकहरूको क्यूआर र खाता नम्बर सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोषको खाता क्यूआर र लिंक आधिकारिक हो कि होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आयो भने मात्र पैसा पठाउनुहोस्। तपाईँको थोरै असवाल सावधानीले पनि तपाईँ आफू ठगिनबाट जोगिन सक्नुहुन्छ। त्यस्तै गरी सामाजिक सञ्जालमा मोबाइल नम्बर राख्दा पनि होशियार हुनुहोस्। आफन्त हराएका तथा बाढ़ी प्रभावितलाई सहयोग गर्न चाहने मनकारीहरूले अरू विवरणसँगै आफ्नो मोबाइल नम्बर पनि सामाजिक सञ्जालमा राखेको देखिन्छ। यसरी मोबाइल नम्बर सार्वजनिक गर्दा ठगीको फण्डामा पर्ने जोखिम पनि उत्तिकै छ। त्यसैले होशियार हुनुहोस्। साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका जनप्रतिनिधि तथा सरकारले तोकेका व्यक्ति वा संस्थाबाट आएको फोन तथा मेसेजलाई मात्रै आधिकारिक सूचना माग्नुहोस्। विपदमा सक्दो सहयोग गरौं, अनावश्यक झन्झट कसैलाई नदिऊ। भोटेकोशी बाढ़ी प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा संस्थागत सौर्य ऊर्जा प्रणाली परिचालन गर्न शुरू भएको छ। राष्ट्रिय प्रसारण लाइन अवरूद्ध भए विद्युत सेवा प्रभावित भएका क्षेत्रमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत संस्थागत सौर्य विद्युत प्रणाली परिचालन गर्न लागेको हो। कार्यक्रमको पहिलो चरणमा रसुवाको उत्तर गया गाउँपालिका पालिकामा तीनवटा संस्थागत सौर्य विद्युत प्रणाली हस्तान्तरण गरिएको छ। बाढ़ी प्रभावित जिल्लाका स्वास्थ्य चौकी, विद्यालय, पालिका तथा ओडा कार्यालय लगायतका नागरिकलाई अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूमा दुईवटा यस्ता सौर्य विद्युत प्रणाली उपलब्ध गराउने कार्य भएको छ। विस्थान सेटेलाइट फोन उपलब्ध रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि नेपाल दूरसंचार प्राधिकरणले विस्थान सेटेलाइट फोन उपलब्ध गराएको छ। 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी सेटेलाइट फोन पठाइएको छ। सेटेलाइट फोनहरू आगामी 3 महिनासम्म निशुल्क प्रयोग गर्न सकिनेछ। यसको प्रयोगले विपदका समयमा संचार सम्पर्क विच्छेद हुन नदिए उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत सेटेलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ। विनाशकारी बाढ़ीले धेरैको ज्यान गयो, स्वयं घर बगायो, खानेपानी लगायतका भौतिक पूर्वाधारहरू पनि क्षतिग्रस्त भए। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र बेपत्ता आफन्तको सुरक्षामा प्रशासनले कस्तो भूमिका खेलिरहेको छ साथी सन्तोष गन्धर्वले नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीसँग कुराकानी गर्नुभएको छ।
10: प्राविधिकहरू जो जति छन् जुनसुकै निकालेका छन् त्यसलाई जे जति लागतहरू लाग्छ के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधनको छ भने जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ। सरकारले पनि पूर्ण रूपमा जे जस्तो जति साधन शुरू गरिन्छ त्यसको लागि कुनै कसर नागिन राख्नु, जति सक्दो छिटो मर्मत लगाएको कामहरू गर्नु निर्देशन छ र त्यही अनुसारको निर्देशन हामीले उहाँलाई दिएका छौँ। मलाई प्राविधिकै कारणले धेरै समय लागेको छ, नत्र सामान्यतः त्यस्तो हाहाकारै भएको अवस्था छैन र हामीलाई अब सेल्टरमा बस्ने विपदमा परिवारलाई पानी पनि कुरा हात ल्याउने रिटर्न प्रशस्त मात्रामा ल्याउनु छ, त्यो पानीले खानेपानीको समस्या त छैन। अब अन्य कुराहरूमा अब यत्रो ठूलो एउटा स्किलको चाहिँ एउटा विपद आइरहेको छ, कतिपय संरचनाहरू चाहिँ बिग्री भत्किएको छ, भरिगएको अवस्था छ, त्यसमा चाहिँ अब त्यति सहज अवस्थामा हुन पनि सक्छ र त्यसलाई चाहिँ बेसी सक्दो गर्नेभरि राज्यको सारा समुद्र चाहिँ आफ्नो सेक्टरमा तीव्र गतिमा चाहिँ अहरात्र खटेको छ। मलाई लाग्छ त्यस्तो चुनौती नै आइहालेको जस्तो छैन,
11: अब अन्त्यमा सुन्नुहोस् न, खासमा अब हामी यहाँ जिल्लामा आइसकेपछि अहिले धेरै जसो चाहिँ

0: त्यो देखिन्छ समग्रमा उहाँको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो पनि हाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने आफन्तहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ या त उहाँहरूलाई चाहिँ समयमै सूचना उहाँहरू जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा सूचना पुग्ने गरी चाहिँ केही संयन्त्र परिचालन गरेको केही त्यस्तो छ जस्तो आफन्तहरू चाहिँ अधिकांश धेरै आफन्तहरू चाहिँ यहाँ आएको जस्तो देखिन्छ जस्तो अब यहाँ आर्मीले चाहिँ यहाँ रेस्क्यु गरेर ल्याउने या त अब अन्य मृत्यु भइसकेको शवहरू ल्याउने जस्ता लगायतका कामहरू भइरहेको भएर धेरै ठाउँ धेरै हस्पिटलमा नदेखेपछि यहाँ आइरहनु भएको रहेछ उहाँहरूको चाहिँ समग्र सुरक्षाको हिसाबले चाहिँ जिल्लाले के त्यस्तो गरेको छ आफन्तको सुरक्षाको लागि
1: जिल्लाको अब त्यो एउटा ठुलै संख्यामा भोलि हुन सक्छ त्यो एउटा सब शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनु पर्ने हुन्छ कानुनी रूपमा पनि त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिले थप प्रश्नहरूको पनि माग गरेका छौँ र त्यो आइरहेको पनि अवस्था छ र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई जहीँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्न पर्ने अवस्थामा अथवा उहाँ कहीँ जान पनि छ भने त्यहाँ गाडीबाट जहाँसम्म पुग्न छ त्यसलाई निशुल्क रूपमा मान्य गृहमन्त्रीको पनि निष्ठता छ यसको बेलामा चाहिँ सहयोग लिने गर्नुपर्छ र सहयोग गर्नेको निम्ति हामीले चाहिँ थप सवारी साधनहरूको बसको पनि हामीले चाहिँ गरेछौँ कुनै मान्छेहरू अलपत्र परेको छ र त्यो ठाउँमा बस सञ्चालन भइसकेपछि कुनै गन्तव्यमा जान चाहनुहुन्छ भने उहाँलाई पनि निशुल्क रूपमा पुर्याउने भन्ने मान्य गृहमन्त्रीको निष्ठता आदेश छ र त्यो अनुसार चाहिँ हामीले एउटा त्यो गर्छौँ अर्को चाहिँ अब उहाँहरू यहाँ बस्दाखेरिमा त्यस्तो कुनै किसिमको खानाको लागि समस्या पर्यो भने चाहिँ हामीले चाहिँ हामीसँग राहतको छानाहरू छ र उहाँहरू हामीसँग सम्पर्क राख्न सक्नुहुन्छ र बस्नको लागि समस्या पर्यो भने अब यो विद्युतमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दा पनि अप्ठ्यारो पऱ्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग टेन्टको स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न सक्छौँ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएमले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विनाशकारी बाढीले छोडेर गएको पीड़ाबाट माथि उठ्न सकस
3: अनि गाउँको त थुप्रै परेछ अब भाइको छोराहरू पनि परेछ भाइको छोरा एउटा चाहिँ पनि पर्छ एउटा चाहिँ भाइको छोरा
2: स्थानीय सामग्री बाँकी नै छ सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
4: Classic Techco Wi-Fi 6 router, Nampir, Ghanamade, Chattishali 4 antenna white coverage, 5G stroke, low latency, raw fast speed. Sabai astako shakti bokeko, 200 Mbps ko internet, abo 3 mahina kalagi, matra 3300 rupaya ma, saathma IPTV matra 250 prati mahina. Booking ko lagi, 9800-100-4477, shakta haru plato hune. Classic Tech, choyo, chuchanyo.
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढीले केही सेकेन्डमै अन्धकारमय बनायो। विपदले भौतिक संरचना भत्किएको दुःख हुँदा पनि मानवीय क्षतिले धेरै पीड़ा दिइरहेको छ। साथी सुशीला श्रेष्ठको स्थानगत रिपोर्ट।
6: भोटेपछि बाढीको अत्यन्त प्रभावित क्षेत्र नुवाकोटको विद्युत नगरपालिका वडा नम्बर 4 रहेको छु। अहिले म आइसकै सैन्य एक नेपाली सेनाको तालिम केन्द्रमा छु जहाँ चाहिँ बाढी प्रभावितहरूको उद्धार गरेर यहाँनिर हेलिकप्टर मार्फत ल्याइएको छ। तपाईँले पृष्ठभूमिमा देख्न सक्नुहुन्छ यति बेला यहाँनिर 5 हेलिकप्टरहरू छन् जुन हेलिकप्टरहरूले चाहिँ रसुवा बाढी अर्थात भोटेपछि बाढीपछि ठाउँ ठाउँमा फसेका अप्ठ्यारोमा परेका बाढी प्रभावितहरूको उद्धार गरेर चाहिँ यहाँ ल्याएर राखिएको छ। यहाँनिर छेउमा तपाईँले देख्न सक्नुहुन्छ पृष्ठभूमिमा थुप्रैजना बाढी प्रभावितहरूका आफन्तहरू चाहिँ आफ्नो मान्छेको पर्खाईमा कुरिरहनु भएको छ। हरेक हेलिकप्टर झर्दै गर्दाखेरि सबैका आँखा चाहिँ हेलिकप्टरमा हुन्छन् कतै मेरो आफन्त त छैनन् भनेर उहाँहरू खोजी गरिरहनु भएको छ हेरिरहनु भएको छ। जस्तो आफन्त आउनुहुन्छ उहाँहरूको मुहारमा हाँस आउँछ जस्तो आफन्त आउनु हुँदैन उहाँहरू फेरि निराश हुनुहुन्छ र अर्को हेलिकप्टर आउने प्रतीक्षामा बसिरहनु भएको छ। बाढीपछि नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी तथा विभिन्न निकायको समन्वयमा उद्धार कार्य तीव्र पारिएको छ। उपलब्ध विवरण अनुसार यहाँनिर भदौ 11 गते करिब 900 उद्धार गरिएको थियो। त्यसै गरी भदौ 12 गते 954 जनाको उद्धार गरिएको थियो भने आज हालसम्म कति उद्धार गरियो भन्ने कुरा एक दिन पछाडि हामीलाई प्राप्त भइसकेको छैन. हिजो चाहिँ 550 जनाको उद्धार गरियो चाहिँ यही स्थान हो. सामान्य प्राथमिक उपचार आवश्यक पर्ने प्रभावितहरूलाई चाहिँ यहाँनिर उपचार पनि गर्ने व्यवस्था गरिएको छ. बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टर तथा अन्य माध्यमबाट उद्धार गरिएका नागरिकलाई यहाँ ल्याउने प्राथमिक स्वास्थ्य परीक्षण गर्ने तथा आवश्यकता अनुसार थप उपचारका लागि अस्पताल पठाउने काम पनि भइरहेको छ. यस क्षेत्रमा आफ्नो परिवारका सदस्य तथा आफन्त सम्पर्कमा आए नआएको जानकारी लिन आउनेहरूको दृश्य नै तपाईँले यहाँ देख्न सक्नुहुन्छ. कारजाली बारिएको छ, वरिपरि कारजालीभित्र जसको आफन्त आउन बाँकी छ, जो कुरिरहनु भएको छ, उहाँहरूलाई चाहिँ कारजाली गेटबाट भित्र प्रवेशबाट दिइएको छैन. उहाँहरू सबैजना कारजाली बाहिरबाट हेरिरहनु भएको अवस्था छ. आज पनि उद्धार तथा खोजीको कार्यलाई चाहिँ निरन्तरता दिइरहेको सरकारले जनाएको छ. अहिले म ठ्याक्कै क्याम्पको अगाडि पठाइदिएको छु, जहाँ चाहिँ बाढी प्रभावित जसको उद्धार गरेर ल्याइएको छ. उहाँहरूको नाम चाहिँ यहाँनिर सार्वजनिक गरिन्छ र आफन्तहरूले यहाँ आएर चाहिँ आफ्नो मान्छेको नाम सकि छैन भनेर चाहिँ हेर्न सक्नुहुन्छ. अहिले पनि तपाईँले यहाँ धेरैजना आफन्तहरू चाहिँ आफ्नो आफन्तको नाम खोजिरहनु भएको छ. हजुर नमस्कार.
7: नमस्कार मैडम. भारत से हूँ मैम.
6: भारत से?
7: अपने भाई को ढूंढ रहा हूँ.
6: भारत से आया है आप?
7: हाँ, हमारा भाई धरी अपर त्रिशूली वन में एज ए एडमिन काम कर रहा था.
6: अभी तक कुछ पता नहीं चला?
7: पता नहीं चला है. अभी हमने सारा न्यूज में भी दिया है, लोकल न्यूज में भी, और बाकी उसका पोस्टर लेके घूम रहे हैं. अंदर भी हम लोकेशन बताए हैं, तो मिसिंग लिस्ट में हम कोशिश कर रहे हैं कि मिल जाए हमारा भाई.
6: हम भी दुआ करते हैं कि आपका भाई मिल जाए.
7: धन्यवाद, धन्यवाद आपका दुआ करने के लिए.
6: हजुर
7: म त काठमाडौँ.
6: हजुरको?
7: मेरो भाइ.
6: हजुरको भाइ कहाँ हुनुहुन्थ्यो?
7: हाम्रो घरबाट मङ्गलले छुट्या भन्ने समाचार छ. त्यहाँबाट थाहा छैन
6: कस्तो हामी तिम्रो नै
7: होइन है. यही फुलबारीबाट अलि उता सुगाट. सुगाट?
6: सुगाटमा. अहिले कता कता खोजिसक्नुभयो?
7: अहिले हामीले अब फेसबुक फेरि यताउति खोज्ने हो, अनलाइनमा खोजिरहेको छ. तपाईँ पनि यहाँ नाम छ कि
6: हुनु? हेलिकप्टर आएपछि भाइ आयो कि जस्तो त लाग्दो. हजुरको नाम चाहिँ?
7: मेरो
6: भाइको
7: विकास लामा हो. उसको नाम चाहिँ दिलबहादुर तामाङ लेख्छ.
6: खोजिसक्नुभयो? कति वर्षको हुनुहुन्छ भाइ
7: चाहिँ?
6: तपाईँ कसै को पर्नु?
7: मेरो छोरा बुढी हो, एउटा अशोक कुमार तामाङ, अनि एउटा देवनगर मेरो ड्राइभर, अनि सिएस तामाङ, अनि शेषव तामाङ.
6: पाँचजना?
7: हजुर
6: पाँचजना पर्नु.
7: उहाँहरू चाहिँ यस्तो भएको तपाईँको टिप लगाइरहेकोबाट सम्पर्क भइरहेको थियो. त्यसपछि सुनमारले भिडियो
6: अन्तिम पटक 8:30 बजे कुराकानी गर्नुभयो.
7: 8:30 बजेसम्म कुरा भइरहेको थियो हाम्रो. त्यसपछि सम्पर्क
6: अहिलेसम्म कहीँ कति कति यसो
7: कहीँ पनि तपाईँको नाम बेसी केही पनि निस्केन.
6: अहिले हजुर चाहिँ कहाँबाट आउनुभयो?
7: म काठमाडौँबाट आएको.
6: काठमाडौँबाट छोरा खोज्दै आउनुभयो?
7: छोरा छोरा भान्जा भान्जी सबै भन्छ न. त्यो पाँचजना चाहिँ हेरेन है. अर्को मात्रै छ. अनि गाउँको त थुप्रै परेछ. अब भाइको छोराहरू पनि परेछ. भाइको छोरा एउटा चाहिँ जुवाई पनि पर्छ, एउटा चाहिँ भाइको छोरा हाम्रो त्यो सिङ्गे भन्ने पनि परेछ, अहिले एउटा जुवाई उत्तम भन्ने पनि परेछ. थुप्रै परेछ तपाईँको हाम्रो गाउँतिर.
6: भनेर साथी भयो?
7: भनेर साथीले भयो.
2: रसुवाको भोटेको सिंहको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ. आज केटी जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ. उपलब्ध स्थानका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमपात तथा बाढ़ीको जोखिम बारेमा स्थलगत अनुगमन शुरू भएको छ. राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन आय निगमले ध्यान दिनु भएको छ. प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नकली भन्सर सामाजिक सञ्जालमा राख्ने इच्छामा पक्राउ परेका छन्.

0: check. City FM, the studio time.
1: It's 8 p.m. रातको 8 बजे.
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुदकु नगर पालिका 5 सोलुखुम्बू.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: जनधन को ठूलो क्षति पुर्याएपछि अहिले पनि प्रभावित क्षेत्रमा उद्धार खोजी तथा राहत को काम चलिरहेको छ. यस्तो अवस्थामा विपदबाट प्रभावित मानिसलाई सहयोग गर्न पुगेका उद्धारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी तथा स्थानीय बासिन्दा स्वयं पनि विभिन्न जोखिममा पर्न सक्छन्. पानीको बहाव घट्दै गएको देखिए पनि बेला बेला बढ्ने गरेको छ. आज बिहान पनि केही बेर पानीको बहाव घटबड भइरहेको भन्दै बाढ़ी पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गर्यो. कमजोर बनेका पुल तथा सड़क, पहिरोको जोखिम, नदी किनारमा थुप्रिएको लेदो र चट्टान, अचानक आउने थप पानी तथा विद्युत प्रवाह जस्ता जोखिम कायमै छ. त्यसैले उद्धार र राहतमा खटिँदा जोखिम क्षेत्रको पहिचान, सुरक्षित दूरी, व्यक्तिगत सुरक्षा सामग्री, संचारको व्यवस्था र स्थानीय प्रशासनको समन्वय अत्यन्त महत्वपूर्ण हुन्छ. तर भोटेकुसीको घटना तत्कालको उद्धार र राहतको विषयमा मात्र सीमित छैन. यसले नेपालको हिमाली क्षेत्रमा बढ़िरहेको भौगर्भिक तथा जलवायुजन्य जोखिमबारे गम्भीर प्रश्न उठाएको छ. प्रारम्भिक अनुसन्धान अनुसार उच्च हिमाली क्षेत्रमा ठूलो परिमाणमा बरफ र चट्टान खसेर त्यसबाट तीव्र गतिमा लेदोयुक्त बाढ़ी बनेको देखिन्छ. बाटोमा थप चट्टान, माटो र गेग्रान मिसिँदै जाँदा बाढ़ीको शक्ति बढ़ेको र नदी किनारमा रहेको बस्ती, बजार, सड़क, पुल तथा अरू पूर्वाधार प्रत्यक्ष जोखिममा परेको अनुमान छ. यस घटनाले एउटा महत्वपूर्ण प्रश्न पनि उठाएको छ. यस्ता विपदलाई हामी साँच्चै पूर्वानुमान गर्न सक्दैनौ कि जोखिम पहिचान भइसके पनि त्यस अनुसार तयारी गर्न सकेका छैनौं. हिमदाल विस्फोट, हिम पहिरो र हिमनदीको जोखिमबारे विगत देखिने विभिन्न अध्ययनहरू भइरहेका छन्. जोखिमयुक्त हिमताल पहिचान भएका छन्, सम्भावित क्षेत्रको आकलन समेत गरिएको छ. तर अध्ययन र प्रतिवेदनलाई व्यवहारमा उतारेर नियमित निगरानी, पूर्व सूचना प्रणाली र जोखिमयुक्त क्षेत्रमा सुरक्षित बस्ती तथा पूर्वाधार निर्माण गर्न सकिएको छ कि छैन भन्ने प्रश्न अझै महत्वपूर्ण छ. भोटेकोशी बाढ़ीले हामीलाई हिमताल मात्र होइन हिमनदी, बरफ, हिम पहिरो र चट्टानको अवस्था समेत निरन्तर निगरानी गर्नुपर्ने पाठ दिएको छ. अबको तयारीमा आधुनिक प्रविधि, भूगर्भीय अध्ययन तथा जल तथा मौसम सम्बन्धी सूचना, स्थानीय ज्ञान र प्रभावकारी पूर्व सूचना प्रणालीलाई कसरी जोड्ने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ. आज हामी यिनै विषयमा भोटेकोशी बाढ़ीको प्रकृति, यसको असाधारण क्षतिको कारण, अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम, पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारी र कामबारे कुराकानी गर्छौं. हामीसँग हुनुहुन्छ हिमबाढ़ी अध्येता तथा प्रकोप विज्ञ श्री कमल द्विवेदी. द्विवेदीज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ. सबैभन्दा पहिले चाहिँ अहिले भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहतको काम भइरहेको छ. बाढ़ीपछि पनि त्यहाँ तत्काल देखिन सक्ने प्रमुख जोखिमहरू के हुने, यहाँबाट शुरू गरौं कुराकानी.
7: अब त्यसमा जस्तो तलपट्टिबाट अहिले काटेको त्यहाँका चाहिँ जुन भिरालो जमिनहरूमा चाहिँ नि अब अलिकति पानी बढेर फेरि होइन त्यो पहिरो जस्तो खालको मुनिबाट काट्न सक्छ. बाढ़ी नै पनि बढ्दै गएर त्यो अब अलिकति जस्तो आज बिहान तपाईँले भनिहाल्नुभयो होइन, आज बिहान चाहिँ अलिकति पानी सायद त्यतातिर वर्षा धेरै भएर पनि हुनसक्छ, अलिकति पानीको लेभल बढ्यो भन्ने कुरा आएको छ. र अब त्यो हिसाबमा त्यहाँ जुन उद्धार राहतमा खटिनुभएकाहरूको स्वास्थ्यदेखि लिएर होइन सबै कुरा र वरिपरिको त्यहाँ चाहिँ अहिलेको थप चाहिने केही हुन न बाढ़ी नै पनि थपियो भनेदेखि कसरी गर्ने भन्ने कुरामा चाहिँ सुरक्षित रूपमा गर्नु चाहिँ पर्ने हुन्छ.
6: अब यस्तो बेला त अब यो सड़क, पुल, भवन, अरू संरचनामा पनि त्यो बाढ़ी प्रभावित क्षेत्रमा कमजोर हुन्छ. त्यो संरचनाहरूमा जाँदाखेरि, प्रवेश गर्दाखेरि चाहिँ
8: सत्ता भौगोलिक जोखिम हुन सक्छ
7: अब त्यही त अब अघि हामीले अलिकति छोयौँ होइन जस्तो अब ती कमजोर छन् जस्तो जग खोतलेको हुनसक्छ होइन अथवा जमिन मुनि चाहिँ खोतलेको हुनसक्छ त्यो हुँदाखेरि ती संरचनाहरूको राम्रोसँग चाहिँ अवलोकन गरेर अथवा चाहिँ सम्बन्धित विज्ञले चाहिँ हेरेर अलिकति मात्रै के गर्ने भन्ने चाहिँ गर्नुपर्ने हुन जान्छ त्यतिकै अब यो अहिलेको अवस्थामा त्यो त्यो त्यो अहिले भइरहेका संरचनाहरूको अवस्था के छ भन्ने कुराहरू चाहिँ निर्कल गर्नुपर्ने हुन्छ
8: अब यो नदीको सतह चाहिँ अहिले सामान्य देखिए पनि अचानक ठूलो पानी वा गेग्रानको बाढ आउन सक्छ त्यसको जोखिम चाहिँ कसरी पहिचान गर्न सकिन्छ
7: अब बाढी त बिस्तारै पानी बढ्दै जाने हुन्छ अब तर समस्या कहाँनिर हुन्छ भने यो अहिले जुन गेग्रान बहाव जुन छ गेग्रान बहाव आउँदाखेरि चाहिँ जमिन थर्किन्छ त्यसका केही अलिकति संकेतहरू चाहिँ हुन्छन् है जस्तो किनभने त्यो गेग्रान बहाव आफैले पनि भूकम्पको जस्तै खालको तरङ्ग सृजना गर्छ किन ठूल्ठूला चट्टानहरू भित्तामा ठोक्किने चट्टान पहाड़ी भेरमा ठोक्किने र आफू एक आपसमा जुझ्ने त्योबाट चाहिँ नि एक भूकम्पीय जस्तै एउटा सतही तरङ्ग चाहिँ सृजना हुने हुँदाखेरि त्यो सतही तरङ्ग चाहिँ ले जमिन हल्लाउँछ र त्यहाँ भएका कतिपय मान्छेहरूले यसरी चाहिँ जमिन हल्लिएको थियो थर्केको थियो भन्ने कुराहरू यो यो जुन चाहिँ हिमताल विस्फोटनबाट आउने बाढीमा चाहिँ स्थानीयसँग कुरा गर्दाखेरि त्यो थाहा हुन्छ र अहिले पनि त्यहाँ पनि त्यसमै भएको थियो भन्ने कुराहरू आएको छ
8: जमिन थर्केको जस्तो भुइँचालो आएको जस्तो भयो
7: जमिन थर्किने ठूलो आवाज आउने धेरैवटा हेलिकप्टर एकैचोटि चाहिँ आएको जस्तो गरेर चाहिँ एउटा गडगड गर्दै आउने दसौँ हेलिकप्टर एकैचोटि आएको जस्तो खालको आवाजहरू आउने भयो भने चाहिँ त्यो चाहिँ यो गेग्रान बहाव भनौँ है अथवा हिमताल विस्फोटनबाट आएको बाढी भनौँ त्यस्तोको आवाज चाहिँ त्यस्तो हुन्छ
8: हामी अहिले भुटेकोशीको मूल घटनामा केही बेरमा प्रवेश गर्छौ अहिले पनि त्यस्ता संकेतहरू आएको थाहा पाइयो भने के गर्ने तत्काल के गर्नु
7: त्यो भयो भनेदेखि माथिल्लो उचाइमा जाने जस्तो अब बाटै बाटो भागेर त त्यो बाढीलाई जित्न सकिँदैन भनेपछि माथिल्लो उचाइ जस्तो अब अझ माथिल्लो उचाइमा पनि चट्टानी भाग अब त्यो चाहिँ गेग्रानबाट बनेको चाहिँ तारहरू भन्दा त्यो त त्यो यस्ता खालका बाढीले त्यसलाई त सजिलै कोटर्न सक्छ भन्ने त हामीले देख्यौं होइन अब माथिल्लो भाग चट्टान भएको पहाड़ी भागमा माथिल्लो भागतिर चाहिँ सुरक्षित ठाउँहरूमा चाहिँ जाने
8: र जानुपर्छ भनेर यो छ नि यो जानकारी यो सूचना यो चेतना चाहिँ हामीसँग त्यति नभएको नपुर्याएको
7: होइन होइन होइन यो यस्तो हुँदो रहेछ हेर्नुहोस् यो प्रकोप भन्ने कुरा कस्तो हुँदो रहेछ भनेदेखि आएपछि मान्छेले पत्याउँछ नआउन्जेल चाहिँ कस्तो हुँदो रहेछ भने यो ए यो चाहिँ कहाँ आउँछ यहाँ यो यसरी पानी बगिरहेछ भन्ने हिसाबबाट ऊ त्यहाँ तल खोला छ जस्तो अहिले तपाईँले यो अहिले आएका चाहिँ नि कतिपय मान्छेहरूको अनुभव हामीले सुन्यौं नि त्यहाँ प्रकोप
8: भएको
7: अब त्यहाँ नजिक ए जाउँ भागौं भन्दाखेरि होइन होइन कहाँ भाडी खोला तल छ त्यहाँ चाहिँ नि भिडियो खिच्न जाने भन्दै चाहिँ नि मानिसहरू चाहिँ त्यो अझ चाहिँ नि बाढी आउने क्षेत्रतिरै गएको पनि देखिएको छ यो पहिलादेखिकै कुरा हो यो होइन अब अहिले एउटा कस्तो खालको एउटा समाजमा एउटा कस्तो खालको चाहिँ एउटा नयाँ चाहिँ अब के भन्ने अब नयाँ खालको चाहिँ बानी आयो भनेदेखि अथवा प्रवृत्ति भनौँ होइन अब मान्छेहरू चाहिँ अब यो भिडियो खिचेर चाहिँ नि यो चर्चित हुने छोटो समयमा चर्चित हुनलाई जोखिमयुक्त ठाउँहरूमा गएर चाहिँ भिडियो खिच्न जाने होइन अब त्यसले गर्दाखेरि के हुन्छ भने उनीहरू आफै चाहिँ त्यो अन्तिम भिडियो हुन्छ त्यो अन्तिम फोटो हुन्छ उनीहरूको है किनभनेदेखि अब त्यो जाँदा जाँदै त्यो बाढी आउँछ अथवा जस्तो के अरे त्यो अब कतिपय चाहिँ एकदम धरापयुक्त ठाउँहरूमा गएर त्यसरी

खसिसकेपछि हुन्छ नि त्यो जुन टुक्रा टुक्रा हुन्छ नि त धुलो हुन्छ नि त हैन हो त्यो कतिपय धुलो हुन्छ कतिपय त्यहाँको माटोसँग चाहिँ नि मिसिन्छ अथवा त्यहाँको गेरानसँग मिसिन्छ र चाहिँ नि त्यो

0: बरफको रूपमा जस्तो सेती बाढीको बेलामा मैले त्यहाँको स्थानीय एकजनासँग मैले सोधेको थिएँ तपाईँ कस्तो थियो बाढी भन्दा ठुल्ठुलो चाहिँ आइसको ब्लकहरू चाहिँ यसरी आएको थियो भनेर अनि मैले उहाँलाई चाहिँ फेरि सोधेँ तपाईँले कसरी चिन्नुभयो त आइसको ब्लक यसरी आएको भनेर भने अनि मैले म त उहाँ भारतमा चाहिँ काश्मीरतिर काम गर्न गएको थिएँ हिमाचलतिर त्यहाँ यस्तै खालको बाढी आएर हाम्रो कतिजना त्यहाँ बगाएको थियो हामी चाहिँ म चाहिँ बाँच्यो मैले त्यहाँ पनि देखेर आएको हो यो भनेर उहाँले भन्नुभयो भनेपछि त्यसरी चाहिँ त्यो ठुल्ठुला ब्लक अब जस्तो त्यो मान्छेले त्यो बरफ हो कि ढुङ्गा हो भन्ने चाहिँ चिन्दैन होइन त्यो चाहिँ अब किन हिरोले चाहिँ पोतिएको हुन्छ होइन त्यसरी चाहिँ ब्लक र चाहिँ लेदो हुँदै जान्छ र अर्को कुरा के हुन्छ भने जस्तो खोलामा नदीमा पानी हुन्छ नि त
1: हजुर
0: अब त्यो सुक्खा सायद होइन अब यो अध्ययनको कुरा अनुसन्धानको विषय हो यो अब त्यो सुक्खा भएको भए सायद त्यो पहिरोहरू त्यति हिम पहिरोहरू त्यति तलसम्म बग्न नसक्ने पनि हुन्थ्यो कि किनभने नदीमा त पानी हुन्छ भने जस्तो पानी माथिबाट त त्यो बग्न सक्थ्यो नि अब त्यो जस्तो तपाईँ हामीलाई एउटा सानो बच्चा बेलामा अब तपाईँले भन्नुभयो भएन जस्तो हामी पानीमा पातलो ढुङ्गा हामी
1: हान्छौँ
0: त्यो त्यो धेरैचोटि जतिचोटि धेरैतिर धेरै पटक ठोकिँदै ठोकिँदै ठोकिँदै गयो नि अब एकदम द्रुत गतिमा आएको त्यो मास चाहिँ पानीमाथि चाहिँ त्यो सजिलै तल्लो तटसम्म आउन सक्ने एउटा मैले यो अनुसन्धानको विषय हो भनेको छु है यो त्यो पनि एउटा चाहिँ विषय हो अब यस्तो यदि सुक्खा भएको अवस्था भएको भए नदीमा पानी कम भएको सुक्खा बेलामा भएको भए सायद यो यसरी तलसम्म नआउन पनि सक्थ्यो कि भन्ने एउटा चाहिँ मेरो चाहिँ अनुसन्धानको गर्छ

0: फैक्ट्रीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या? धत बहन, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थुक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुली दुखकुण्ड नगरपालिका ओडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू भूल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 सोलिरी सुनु।

0: प्रत्येक कार्यालय को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग मन माता की
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: सूचना नेपालको सेकेन्ड होम प्रोग्रामको निम्ति एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त सार्वजनिक गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepal.com प्रकाशित सूचना यो महिना अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीख। सोलुखुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी एक सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्षीय एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851005656, 9841285445 र 9842847750। गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस कलेरी आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी

0: दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
0: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सुनि दुत्कुमा नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: गुरु आज मेरो जन्मदिन हो, याद त छ नि।
3: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
2: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
3: ल अब आँखा खोला त
2: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सिंह चाँदी पसलबाट हो नि विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
4: भनेर पो बसेछ त बिरामी भयो क्या हो
5: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
4: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
5: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
4: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99
7: र 97 46 58 43 87।
0: दिदी आज भोलि मेरो सुनालाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे हुने के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा बस्ने जस्तै लक्षिन्छ त। कोटेश्वर लागौँछ त भाइ, के भएको तिमीलाई? दाइदी भन त।
8: खै दिदी के हो मेरो? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षण तिमी त हो।
8: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
0: बारिशमा लज सृजना गरी धुँदाखेरी तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती बालो हो। लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
9: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात् भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
10: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
9: पेस गर्नुपर्ने कागजातहरू रु 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भएको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
10: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 037-520-711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 038-520-406 सम्पर्क राख्न सक्नुहुनेछ।
9: हेमबहादुर आलम मगर निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: ठट्टै माग्यो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति खेर हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन किच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको वर्षमा जन्मसाथ पोल्टारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा ऋण स्थापना केन्द्र एचआरडीसी काभ्रे बनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768

विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003। समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बाम्टी भण्डार सब स्टेशनबाट लेखुपुके वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गर्ने टेस्टिङ कम्युनिकेटिङ गरेर विद्युत लाइन सञ्चालन गरिरहेको क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछुन संरचना आसपासमा बालबालिका तथा गाई वस्तुहरू नछुनका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केवी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टिल वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर डहरा बाँसहरूको हद वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी सलामी डन्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झण्डा पतंग तार वा अन्य वस्तु नझुन्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बलेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 98-52-85-32 प्राविधिक प्रमुख 98-52-85-32

0: डाक्टर साहब
1: स्किनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
0: ओहो फोनले त बच्चा बाठो हुन्छ भने